0: एक्जिटको सिद्धान्त र प्राथमिकता पेश गर्ने कार्यसूची झन पर धकिलिने भएको छ। यसैबीच नेपाल उद्योग परिसंघ सीएनआईले आगामी आर्थिक वर्षको बजेट उद्योग विस्तार तथा लगानी वृद्धि गराउन सहज गर्ने गरी ल्याउन आग्रह गरेको छ। परिसंघले निजी क्षेत्रलाई विकासको इन्जिनका रूपमा लिई उद्योग तथा लगानी वृद्धि गराउने नीति लिन आग्रह गरेको हो। परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डे सहितको प्रतिनिधि मण्डलले अर्थमन्त्री स्वर्णिम वाग्लेसँग सुझाव पेश गरेको छ। आय आर्जन र सम्पत्ति सृजनालाई सहयोग गर्ने गरी बजेट ल्याउनुपर्ने परिसंघका अध्यक्ष पाण्डेले बताउनुभयो। नीतिगत अस्थिरता, मुद्रास्फीति नियन्त्रण नीति, निजी क्षेत्रमा जाने ऋण घटाउने र विदेशी मुद्रा संचिति बढ़ाउने नीति, चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शन, 2079 सम्पत्ति वर्गीकरण कार्यविधि लगायतका कारण निजी क्षेत्रको मनोबल खस्किएको परिसंघको निष्कर्ष छ। ऋणको औसत ब्याजदर एकल अंकमा झरेको र बैंकिक प्रणालीमा 10 खर्ब भन्दा बढ़ी लगानी योग्य पूँजी भए पनि लगानी नभएको समेत परिसंघले सरकारको ध्यान आकर्षण गराएको छ।
1: माध्यमिक शिक्षा परीक्षा एसीईको नतिजा भोलि प्रकाशन गर्ने तयारी गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनका लागि सबै प्राविधिक तयारी पूरा भइसकेको समेत जनाएको छ। एसीई सकिएपछि 5 वैशाखमा 77 जिल्लाका उत्तर पुस्तिका र अंक सानुठीम स्थित परीक्षा केन्द्रमा ल्याइएको थियो। त्यसपछि प्राविधिक सत्रको कार्य शुरू भएको थियो। 19 देखि 29 चैतसम्म भएको एसीमा नियमित तर्फका 4,46,776 र ग्रेड वृद्धिका तर्फका 63,485 विद्यार्थी सहभागी थिए। 2,57,227 छात्र र 2,52,434 छात्रले परीक्षामा भाग लिएका छन्। विगतका वर्षहरूमा एसईईको नतिजा सार्वजनिक गर्न 3 महिना समय लाग्ने गरेको थियो। यसपटक भने एसईई निर्देशिका नै परिमार्जन गरेर सरकारले 1 महिनामै प्रकाशन गर्न लागेको हो। विगतका वर्षहरूमा नतिजा धेरै कुर्नु पर्दा विद्यार्थी पनि के पढ्ने भनी अन्यल अवस्था रहेको थियो, तर यसपटक भने 1 महिनामै नतिजा सार्वजनिक हुन लागेको हो।
0: काठमाडौँ उपत्यकामा चालू आर्थिक वर्षको 9 महिनामा सवारी साधन दुर्घटनामा परेर 174 जनाको मृत्यु भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यस अवधिमा 4,631 सवारी साधन दुर्घटनामा पर्दा 174 जनाको मृत्यु भएको हो। प्रहरीका अनुसार दुर्घटनामा 186 जना गम्भीर घाइते र 4,927 जना सामान्य घाइते अवस्थामा छन्। दुर्घटनामा 7 जना 16 वर्ष मुनिका रहेको ट्राफिक प्रहरीले जनाएको छ। 16 देखि 35 वर्ष उमेरसम्मका 86 जना र 36 वर्षभन्दा माथिका 81 जना दुर्घटनामा परेका छन्। यसैबीच ट्राफिक प्रहरीले सार्वजनिक यातायातमा सीसीटीभी अनिवार्य गरेको बताएको छ। सरकारले 100 दिनको कार्ययोजनामा समावेश गरे अनुरूप सार्वजनिक यातायातमा सीसीटीभी जडानलाई अनिवार्य गरिएको ट्राफिक प्रहरी प्रवक्ता नरेश राज सुविदीले सीआईएनसँग बताउनुभयो। ट्राफिक प्रहरीले 31 जनाको लाइसेन्स निलम्बन गर्न यातायात कार्यालयमा पत्राचार पनि गरेको छ। पटक पटक नियम उल्लंघन गर्ने सवारी साधनको चालकको लाइसेन्स निलम्बन गर्न पत्राचार गरिएको हो। प्रहरीले एउटै कसुरमा 5 पटक भन्दा बढ़ी कार्यवाहीमा परेका चालकको लाइसेन्स निलम्बनका लागि पठाएको हो।
1: सरकारले हालै ल्याएका अध्यादेशलाई राष्ट्रिय सभाबाट अस्वीकृत गराउने रणनीतिमा विपक्षी दलहरू जुटेका छन्। आह्वान भइसकेको संसद अधिवेशन स्थगित गराएर अध्यादेश ल्याएकोमा विरोध गर्दै आएका कांग्रेस, एमाले र नेकपाका सबै अध्यादेश एउटै एकैपटक अस्वीकृत गर्ने कि वस्तु अन्तर्वस्तु हेरेर अघि बढ़ने भन्ने निष्कर्षमा पनि नपुगेको नेताहरूले बताएका छन्। संघीय संसदका दुवै सदनबाट अध्यादेश स्वीकृत नभई स्वत निष्क्रिय हुने संवैधानिक प्रावधान छ। संविधान सभामा सत्तारूढ राजसपाको झण्डै 2/3 सीट रहेकाले अध्यादेश स्वीकृत हुन समस्या छैन, तर राष्ट्रिय सभामा राजसपाको उपस्थित छैन। त्यसैले राष्ट्रिय सभाबाट केही अध्यादेशलाई असफल पार्ने गिरेकारीमा कांग्रेस, एमाले र नेकपाका नेताहरू जुटेको बताइएको छ। हालै जारी गरिएका सबै 8 अध्यादेश आज बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा पेश गर्ने कार्यसूची समेत तय गरिएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा वनका उपभोक्ता सुविधाको खोजीमा वन सम्बन्धी निकायको

0: दाबी भने फरक फरक
1: एउटा समयमा गरिँदैन थियो, बीचमा आएर 10% गरेको थियो र गत वर्ष घटाएर 5% उपभोक्ताले बिक्री गरेकोमा 5% चाहिँ राज्यले कर लिने गरेको छ।
2: ई विडिङ चलखेल गरेर 313 ठेक्काको दर रेट परिवर्तन, विद्यार्थी लेकतिर हिँडेपछि दार्चुलाका विद्यालय 15 दिन बन्द, बर्ड फ्लूले चरा रित्तिएपछि पंक्षी अनुसन्धान रोकियो लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: रामे यो के चलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
4: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
2: रामे दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छ, यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
3: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
5: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
4: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
5: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
4: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
2: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
6: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
2: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
7: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन, वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ।

0: धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्। वन जंगलमा बालिएको सानो आगो क्षणभरमै विशाल डढेलो बन्न सक्छ। झाड़ी सफा गर्ने, च्याउ खोज्ने तथा चरण सुधार गर्ने नाममा हामीले वन जंगलमा आगो बाल्नु हुँदैन। त्यसैले आजै संकल्प गरौ, डढेलो रोकौ, वन जंगल जोगाऊ, जिम्मेवार, सतर्क तथा सचेत नागरिक बनौं। डढेलो लागिहालेमा हटलाइन 1149 मा खबर गरौं। डढेलो मुक्त हरियो नेपालको निर्माण गरौं। डढेलोबाट वन जंगलको सुरक्षा गरौं र आफू पनि सुरक्षित रहौं। वन तथा भू संरक्षण विभागद्वारा जनहितमा जारी।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: तपाई अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
3: आजको कान्तिपुरको पहिलो पृष्ठमा सरकारको नीति तथा कार्यक्रम आज, प्राथमिकतामा सुशासन, पूर्वाधार, सामाजिक क्षेत्र र डिजिटलाइजेशन शीर्षकमा खबर छ। त्यस्तै गरेर पेट्रोलको भार मध्यम वर्गलाई मार शीर्षकमा सीमा तामाङले खबर लेख्नु भएको छ। पश्चिम एसियाली युद्धपछि बढ़ेको मूल्यकै कारण दोलखाका अनिल निउपानेको इन्धनमा हुने खर्च 35% हाराहारी पुग्ने देखिएको छ। आफू बस्ने ठाउँ काठमाडौँको संकमूलदेखि भक्तपुरको राधे राधे स्थित काम गर्ने ड्राइभिङ सेन्टरसम्म जाँदा आउँदा साथको 5 लिटर पेट्रोल लाग्ने गरेको छ। पश्चिम एसियाली युद्धपछि इन्धनमा भएको अत्यधिक मूल्य वृद्धिले दुई पाङ्गे सवारी र सार्वजनिक यातायातमा भर पर्ने मध्यम वर्गको दैनिक थप महँगिएको छ, तर ईभी तर्फको फटको अझै सहज भने देखिएको छैन। त्यस्तै यासा टिप्दै कलिला हातहरू शीर्षकमा डीबी बुढाले जुम्लाबाट खबर लेख्नु भएको छ भने विद्यार्थी लेख हिँडेपछि 15 दिन विद्यालय बन्द शीर्षकमा मनोज बडुले दार्चुलाबाट खबर लेख्नु भएको छ। अभिभावक सँगै विद्यार्थी यासा संकलनका लागि लेखतिर हिँडेपछि अपि हिमाल गाउँपालिकाका विद्यालय बन्द गरिएका छन्। अपि हिमालका सामुदायिक विद्यालय आइतबारदेखि लागू हुने गरी 15 दिनका लागि बन्द गरिएको हो। गाउँपालिकाका शिक्षा शाखा अधिकृत मदन राज जोशीका अनुसार वर्खे विधाबाट मिलान हुने गरी विद्यालय बन्द गरिएको छ। आमदानीको मुख्य स्रोत नै यासा संकलन भएकाले पनि सिजनमा विद्यार्थीहरू त्यहाँ जाने गरेको बताइएको छ। त्यस्तै पश्चिम एसिया तनावले नेपालको मानव विकास उपलब्धि जोखिममा यूएनडीपी शीर्षकमा कृष्ण प्रसाईले खबर लेख्नु भएको छ। पश्चिम एसियामा जारी तनावका कारण मानव विकासका सूचाङ्कमा नेपालले हासिल गरेको उपलब्धि जोखिममा परेको संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपीले जनाएको छ। अन्तर्राष्ट्रिय आपूर्ति श्रृंखला, विप्रेषण, आप्रवासन र आयातित सामग्रीमा अत्यधिक निर्भरताका कारण नेपाल पश्चिम एसियामा द्वन्द्वको जोखिममा रहेको यूएनडीपीद्वारा अघिल्लो महिना सार्वजनिक गरेको पश्चिम एसिया द्वन्द्वको असर सम्बन्धी अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ। यसले लगानी वृद्धिमा सघाउने बजेट ल्याउन परिसंघको आग्रह शीर्षकमा पनि भित्री पृष्ठमा खबर प्रकाशित छ।
2: प्रदेशगत भेला गर्दै देउबा पक्ष शीर्षकमा कुलचन्द्र नेउपानेले लेख्नु भएको खबर पनि छ। कांग्रेसका पूर्व सभापति शेरबहादुर देउबा पक्षले समानान्तर रूपमा पार्टीको 15 महाधिवेशन गर्ने तयारी अगाडि बढ़ाएको छ। संस्थापन पक्षसँग एकता प्रयास निष्कर्षमा पुग्न नसकेपछि देउबा पक्ष छुट्टै महाधिवेशन गराउन आयोजक समिति बनाउने कसरतमा जुटेको हो। देउबा विदेशमा रहेकाले उहाँको पक्षको नेतृत्व पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरिरहनु भएको छ। देउबा समूहले मंगलबार कोशी र बुधबार बागमती प्रदेशमा छुट्टै भेला बोलाएको छ। अरू 5 प्रदेशमा समेत भेला सकेर छुट्टै महाधिवेशन आयोजक समिति बनाउने र त्यसपछि सरसल्लाहमा मिति तोकिने नेता बताउने गरेका छन्। बर्ड फ्लूले चरा रितिएपछि रोकियो पंक्षी अनुसन्धान शीर्षकमा शंकर आचार्यले पर्साबाट लेख्नु भएको खबर छ। अनुसन्धानका लागि पालिएका पंक्षी बर्ड फ्लूले मरेपछि राष्ट्रिय पंक्षी अनुसन्धान कार्यक्रम परवानीपुरको अनुसन्धान कार्य रोकिएको हो। चैत अन्तिम सातादेखि कार्यालय परिसरमा बर्ड फ्लू देखा परेर 1 वैशाखमा बाँचेका पंक्षीदेखि अण्डा, दाना लगायत सम्पूर्ण वस्तु नष्ट गरिएको थियो। 21 चैतमा पहिलोपटक अनुसन्धान केन्द्रमा रहेका टर्कीमा बर्ड फ्लू देखिएपछि अन्य पंक्षीमा पनि सर्दै गएको कार्यक्रमका सूचना अधिकृत खम्ब बहादुर प्रजाले बताउनु भएको छ। कार्यक्रममा करिब 50 लाख रूपियाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। अर्को खबर, 5 दिनमा एक्लैले गरिन 132 जनाको आँखाको शल्यक्रिया शीर्षकमा आनन्द गौतमले ताप्लेजुङबाट लेख्नु भएको खबर पनि छ। मेची

0: का अस्पताल झापाका डाक्टर विनिता थापाले ताप्लेजुङ पुगेर पाँच दिनमा 132 जनाको आँखाको शल्यक्रिया गर्नुभएको हो। नागरिक दैनिकमा ई बिडिङमा चलखेल 313 ठेक्काको दर रेट परिवर्तन शीर्षकमा टपेन्द्र कार्कीले लेख्नु भएको खबर छ। प्रतिवादीको इन्कारी बयान छ। विद्युतीय कारोबार र संगठित अपराधमा मुद्दा हालिएको छ। 1163 सय बोलपत्र प्रभावित भएको छ। पूर्व मन्त्री विक्रम पाण्डेको बयान शीर्षकमा अर्को खबर पनि उल्लेख गरिएको छ। वामपन्थी एकता पक्षमा दहाल शीर्षकमा खबर छ। वामपन्थी दलहरू बीचमा एकताको चर्चा चलिरहेको बेला नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले एकताको पक्षमा उकालत गर्नुभएको हो। निर्मल लामाको 26 स्मृति दिवसका अवसरमा हिजो काठमाण्डुमा भएको एउटा कार्यक्रममा प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई नेपालबाट सखा पार्न देशी विदेशी प्रतिक्रियावादीहरूले नै ठूलो योजना अन्तर्गत लागि परेको दावी गर्दै एकता अहिलेको आवश्यकता भएकोमा जोड़ दिनुभएको हो। यसैबीच नेकपा केन्द्रीय संयोजन समितिले पार्टीका जनवर्गीय संगठनका इन्चार्ज र सह इन्चार्जहरूको जिम्मेवारी बाँडफाँड गरेको पनि उल्लेख गरिएको छ। अर्को खबर रवि सपना शब्द जुहारी शीर्षकमा छापिएको छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दिएको अभिव्यक्तिलाई लिएर काउन्टरमा उत्रिनु भएको छ। कानून दिवसको अवसरमा शनिबार आयोजित एउटा कार्यक्रममा कामु प्रधान न्यायाधीश मल्लले दुई तिहाईको सरकारको दबाव र महाअभियोगको त्रासबाट टाढा रहेर न्याय सम्पादन गर्न देशभरका न्यायाधीशहरूलाई भन्नुभएको थियो। कानून व्यवसायी हुँदादेखि नै आफूले लड्दै आउनु परेको पनि उहाँले बताउनु भएको थियो। अर्को खबर नयाँ पत्रिका दैनिकमा श्रीमान श्रीमती छुटेर बस्दा गर्भ निरोधक साधनको प्रयोग कम हुँदै शीर्षकमा शिवहरि घिमिरेले लेख्नुभएको यो खबर छापिएको छ। एक वर्षमा सरकारले वितरण गर्यो 2,66,00,000 विभिन्न अस्थायी साधन शीर्षकमा पनि खबर छापिएको छ। लुम्बिनीको मायादेवी मन्दिर दर्शनार्थीहरूलाई शुल्क वृद्धि गरिएको बारेमा दिपेश पछाईले भैरहवाबाट लेख्नु भएको खबर छापिएको छ। अनि अर्को खबर रहेको छ सरकार बजेट निर्माणमा केन्द्रित रहेका बारेमा पवन तिमल सिन्हाले लेख्नु भएको यो खबर हो। देउबा शक्तिमा हुँदा आर्जुको सधैं रजगज भूटानी शरणार्थी प्रकरणदेखि प्रहरीको सरूवा बढुवा र ठूला ठेक्कासम्ममा विवादित शीर्षकमा भित्री पन्नामा अर्को खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। इरानले युद्ध अन्त्यका लागि अमेरिकाले राखेको प्रस्तावमाथि आफ्नो औपचारिक जवाब पठाएको छ। इरानी संचार माध्यमका अनुसार पाकिस्तानको मध्यस्थता मार्फत जवाब पठाइएको छ। जवाबमा अमेरिकाको प्रस्तावलाई अस्वीकार गरिएको बताइएको हो। यद्यपि दुवै पक्षले प्रस्ताव र जवाबको विस्तृत विवरण भने अझैसम्म सार्वजनिक गरिरहेका छैनन्। अमेरिकी प्रस्ताव इरानको आणविक महत्वाकांक्षामा केन्द्रित 14 बुँदे समझदारी पत्रमा आधारित रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि प्रस्तुत गरेको अमेरिकी प्रस्तावमा इरानले दिएको प्रतिक्रियालाई पूर्ण रूपमा अस्वीकार गर्दै खारेज गर्नुभएको छ। द्वन्द्वमा मध्यस्थताको भूमिका निर्वाह गरिरहेको पाकिस्तान मार्फत आएको जवाबलाई उहाँले खारेज गरिदिनु भएको हो। राष्ट्रपति ट्रम्पले शर्तसहितको जवाब कुनै पनि हालतमा मान्य नहुने समेत बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र कतारको जल क्षेत्रमा राजधानी दोहा नजिकै एउटा मालवाहक जहाजमा भएको आक्रमणलाई लिएर कतारको विदेश मन्त्रालयले विज्ञप्ति मार्फत उक्त हमलाको निन्दा गरेको छ। कतारको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै जल क्षेत्रमा यात्रा गरिरहेको एक मालवाहक जहाजलाई निशाना बनाएकोमा आपत्ति जनाएको हो।
0: ताजा खबरमा अब खेल खबर। नियमित कप्तान अरूणा शाही अस्ट्रेलिया गएपछि नेपाली राष्ट्रिय महिला भलिबल टोली नयाँ कप्तानको खोजीमा छ। अनुभवी कप्तान अरूणाको अनुपस्थितिमा मुख्य प्रशिक्षक जगदीश भट्ट आगामी 8 जेठबाट राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा शुरू हुने काभा महिला भलिबल च्याम्पियनशीपमै नयाँ कप्तान नियुक्त गर्ने तयारीमा रहनु भएको छ। सन् 2019 कप्तानी गर्नुभएका अरूणा शाही अस्ट्रेलिया पुगेपछि राष्ट्रिय महिला भलिबल टोलीले नयाँ कप्तानका साथ काभा च्याम्पियनशीप खेल्ने भएको छ। नेपाल क्रिकेट संघले विज्ञानको विराटनगरमा भएको वार्षिक साधारण सभाले हरेक वर्ष क्रिकेट अवार्ड आयोजना गर्ने निर्णय गरेको छ। वर्षभरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटमा गरेको प्रदर्शनका आधारमा क्यानले खेलाड़ीहरूलाई अवार्ड प्रदान गर्ने प्रवक्ता छुम्बी लामाले बताउनुभयो। उहाँका अनुसार अवार्ड 5 विधामा छन् जसमा सर्वोत्कृष्ट पुरूष र महिला खेलाड़ी हुनेछन्। पुरूष र महिलातर्फ युवा खेलाड़ीलाई अवार्ड दिइनेछ। त्यसै गरी मोमेन्टम अफ द इयर अवार्ड पनि समावेश भएको उहाँले बताउनुभयो। नेपाली क्रिकेटको विकासमा लामो समयदेखि योगदान पुर्याएका एकजना व्यक्तित्वलाई क्यानले लाइफ टाइम अचिभमेन्ट अवार्ड पनि प्रदान गर्ने जनाइएको छ। क्यानको पछिल्लो समयमा नेपालको एक दिवसीय मान्यता रक्षा गर्नेतर्फ केन्द्रित भइरहेको पनि बताइएको छ। क्यानले पछिल्लो पटक 2081 असोजमा साधारण सभा आयोजना गरेको थियो। त्यसपछि साधारण सभामा ढिलाइ भएको र आर्थिक कारोबार पारदर्शी नभएको भन्दै क्यानका पदाधिकारीमाथि प्रश्न समेत उठ्दै आएको छ। र गोकर्ण फरेस्ट रिसोर्ट गल्फ क्लबमा आइतबार टर्किस एयरलाइन्स विश्वकप गल्फ कप अन्तर्गत एमेच्योर सिरिजको काठमाडौँ छनौट प्रतियोगितामा चन्दन कायस्थले उपाधि हात पार्नु भएको छ।
1: वन व्यवस्थापनमा सरकारको चासो र रणनीति, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बालीसोर, जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरमा अब राष्ट्रिय वनमा समुदायको पहुँचको कुरा। सरकारले समुदायले उपभोग गर्दै आइरहेका ठूला वनलाई कतै निकुञ्ज त कतै राष्ट्रिय वनमा परिणत गरेपछि वनमा आश्रित समुदाय समस्यामा पर्दै गएका छन्। तर डिभिजन वन कार्यालय बाँकेले भने उपभोक्ताका लागि वार्षिक वन पैदावार आवश्यक पर्नेका लागि घरसम्मै सूचना दिने गरेको छ। कोलपुर सब डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत प्रभात कुमार दाहालसँग हामीले यसै विषयमा कुराकानी गरेका छौं।
5: तीन तहको सरकार छ र हाम्रो यो बाँके जिल्ला र बर्दिया जिल्लामा दुईवटा राष्ट्रिय निकुञ्जहरू पनि पर्छ र बाँके जिल्लाको अथवा जुन बर्दिया राष्ट्रिय निकुञ्जमा चाहिँ हाम्रो प्रवेश निषेध नै हुन्छ। त्यहाँ पनि नजिककोलाई त मध्यवर्ती सामुदायिक वनहरू छ, त्यहाँबाट उहाँहरूले पाउनुहुन्छ। तर कोर एरियामा चाहिँ प्रवेश गर्न अलिकति हामीले जीवजानको डर भएर त्यो चाहिँ कानसम्म तरिकाले त्यहाँ चाहिँ प्रवेश गर्न मिल्दैन। तर समग्रमा अन्य ठाउँमा चाहिँ सामुदायिक वनहरूमा चाहिँ पात भयो अथवा दुधे लहरा भयो अथवा कुनै किसिमको जडीबुटी, जस्तै हाम्रो गाउँघरमा पुरानो चलन छ नि त, त्यस्तो किसिमको जडीबुटीहरू लिनको लागि पनि सधैँ जानुहुन्छ। त्यसमा रोकटोक चाहिँ हामीले गरेका छैनौँ अहिलेसम्म। हामीले अझ यो पश्चिम क्षेत्र भनौँ न मा चाहिँ वन क्षेत्र एकदम कम 0.2% मात्रै भएर त्यहाँका उपभोक्ताहरूलाई पनि काठ दाउरा चाहिन्छ भनेर हामीले आफ्नो निजी यो के अरे वन कार्यालय पालन गरेको नर्सरीहरूबाट निशुल्क रूपमा दिने गरेका छौँ। यति मात्र होइन, हामीले घर घर पनि गत वर्ष घर घर गाउँमा घर घर लगेर पनि हामीले बिरुवाहरू हामीले बाँडेका छौँ। गत वर्ष बाँडेको, यसपालि पनि हामीले बिरुवाहरू चाहिँ बाँड्छौँ, घर घर लगेर बाँड्छौँ। यहाँ पनि आउनुहुन्छ, लानुहुन्छ। त्यसपछि हामीले फेरि वनजन्य मात्रै होइन, हामीले फलफुलका बिरुवाहरूदेखि लिएर आयोजन हुन खालको आँपका बिरुवा, लिचीका बिरुवा, कटहरका बिरुवा, अम्बाका बिरुवाहरू समेत वन कार्यालयले बाहिरबाट जिल्लाबाट खरिद गरेर ल्याएर पनि हामीले घर घरमा पनि पुर्याएका छौँ। हामीले नगरपालिकाहरूलाई पनि दिएका छौँ, त्यहाँबाट पनि उहाँहरूले लानु भएको छ। विभिन्न स्थानीय तहहरूलाई पनि हामीले दिएका छौँ र हामीले पनि बाँडेका छौँ।
6: जस्तो कि डिभिजनको चाहिँ आफ्नो खालको त्यस्तो नियम छ, जसले आवश्यक पर्ने वस्तुहरूलाई सहजै रूपमा उपलब्ध गराउनलाई यहाँबाट पर्चे दिने या स्वीकृति प्रदान गर्ने या त त्यो समन्वय गराइदिने गरी केही गर्नु भएको छ?
5: हामीले शुल्क चाहिँ लिँदैनौँ। अब घर निर्माणको लागि काठो पनि जिल्ला पञ्चायत परिषदले फालाफाल काट्छ, जति पनि तपाईँले पाउनुहुन्छ। तर त्यसको लागि एउटा विधि प्रक्रिया त छ, तपाईँ अब त्यतिकै जाँदाखेरि त तपाईँले मैले काठ पाऊँ भनेर पाइँदैन। त्यसको लागि घर निर्माणको लागि आफूले तपाईँले नक्साहरू होइन इन्जिनियरिङ तयार गरेर वडाबाट सिफारिसहरू लिएर गएर जानुभयो भने तपाईँले घर बनाउनलाई प्रशस्त काठ पाउनुहुन्छ। अन्य कुनै अब कहिलेकाहीँ आग लागि हुँदा कहिले के हुँदा हामीले लौ न आगाही भयो भने अब तुरुन्तै हामीसँग भएन, हामी आफ्नै समूह उहाँको कुन समूहको उहाँहरू उपभोक्ता हो अथवा उपभोक्ता होइन भने नजिकको छिमेकी कुन चाहिँ समूह हो त्यसमा हामीले सहजीकरण गरिदिने गरेका छौँ।
6: अहिले वन जङ्गलबाट काठ दाउराहरू ल्याउनलाई त्यस्तो समस्या छैन,
5: काठ दाउरा ल्याउनलाई समस्या धेरैसम्म जानु पर्यो। प्रत्येक
6: कर महँगो छ भन्ने छ नि, जिल्लाका निकुञ्जलतिरलाई पनि कर तिर्नुपर्ने, सामुदायिक वनलाई पनि तिर्नुपर्ने, स्थानीय सरकारलाई पनि
5: तिर्नुपर्ने। चाहिँ अब यहाँले भने जस्तै अब त्यो अब म पनि एउटा कर्मचारी भएकोले उपभोक्ताको हकमा काठ दाउरा सामुदायिकबाट लिनको लागि उपभोक्ताहरूको आफ्नै दर निर्धारण छ, हामीले वन कार्यले यति रेट राख्नु दिइरहेको छैन, हामी एकदम सस्तो मूल्यमा उहाँहरू आफै मूल्य निर्धारण गरेर ल्याउँछ। अब कटान खर्च लाग्छ त्यो त लाग्ने नै भयो, मूल्य चाहिँ एकदम सस्तो छ। पहिले चाहिँ राज्यले 10% पहिले छिएन एउटा समयमा, बिचमा आएर 10% गरेको थियो र गत वर्ष घटाएर 5% उपभोक्ताले बिक्री गरेकोमा 5% चाहिँ राज्यले कर लिने गरेको छ र बाहिर उपभोक्ता भन्दा बढी भएको कार्ड चाहिँ बिक्री वितरण गर्दाखेरि 25% राज्यले कर अहिले लिइरहेको छ। प्रदेश सरकारले नीति नियम बनायो।
0: प्रभात कुमार दाहालसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: सरकारको नीति तथा कार्यक्रम आज सरकारले ल्याएका अध्यादेश रोक्न राष्ट्रिय सभामा विपक्षीको गृह कार्य। पश्चिम एसियाको तनावले नेपाल विकास उपलब्धि जोखिममा।
0: एसईको नतिजा भोलि सार्वजनिक गर्ने तयारी। प्रदेशगत भेला गर्दै कांग्रेसको देउबा पक्ष, प्रचण्ड वामपन्थी एकताको पक्षमा।
1: बिडिङ चलखेल गरेर 313 ठेक्काको दर रेट परिवर्तन। विद्यार्थी लिगतिर हिँडेपछि दार्चुलाका विद्यालय 15 दिन बन्द। बर्फुलले चरा रित्तिएपछि पंक्षी अनुसन्धान रोकियो।
0: युद्ध अन्त्यका लागि अमेरिकी प्रस्तावमा इरानको जवाब अमेरिकाद्वारा अस्वीकार। मालवाहक जहाजमा भएको ड्रोन आक्रमणको कतारद्वारा निन्दा।
1: र क्यानले हरेक वर्ष क्रिकेटमा अवार्ड आयोजना गर्ने, राष्ट्रिय महिला भलिबलमा नयाँ कप्तानको खोजी। चन्दन कायस्थ विश्व गल्फ कपमा छनौट।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा गजब सभा शीर्षकमा अबिनले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ प्रधानमन्त्रीलाई पछ्याइरहेको नेपाली समुदाय र वर्गको प्रसंग, जसले प्रधानमन्त्री बालेन्द्र शाहले कस्तो लुगा लगाएको, के बोलेको भन्ने विषयमा पनि पछिल्लो समयमा पछ्याइराखेको देखिन्छ। हालैका दिनमा उहाँ सेतो शर्ट र पाइन्टमा एउटा कुर्सीमा बसेको फोटो सार्वजनिक भयो। अरू व्यक्तिले पनि आफ्नो फोटो राखेर उस्तै लुगामा त्यहाँ बसिराखेका सामाजिक सञ्जालमा भाइरल जस्तै देखियो। यहाँ प्रधानमन्त्री लेखिएको एउटा बोर्ड छ र भित्र लेखिएको छ बोर्डभित्र, त्यहीँनिर एकजना व्यक्ति जो ढोका खोलेर भित्र चियाउन खोजिराखेको जस्तो देखिन्छ। तल चाहिँ यस्तो लेखेको छ, त्यस्तो खासै केही होइन, प्रधानमन्त्रीज्यूले कस्तो लुगा लाउनु भएको छ भनेर मात्र हेर्न।
1: हस्त प्राविधिक साथी रवि धिताललाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द र सन्तोष गन्धर्व विदा भन्। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम साझा नेपाल प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: सिनिका आ गर त
2: भोके, मेरो दाँत सबै किराले खाएको छ।
1: गर न के, आ गर, म हेर्छु।
2: आ
1: छि, कस्तो गनाको, दाँत माझ्दैन हो?
2: ठुलो स्वरमा नकराउ न, मलाई लाज लाग्छ के।
1: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न, दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ। भूपुसैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने, दाँतको भिडियो एक्सरे गर्ने, वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने, दाँत निकाल्ने, नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ। हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ।
3: नोट, यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गा टेढा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ।
4: भूपू सैनिक डेन्टल होम प्राली, बेसी सहर नगरपालिका 8, सेरा ओरालो, लमजुङ।
5: प्रोप्राइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीसा अधिकारी।
4: सम्पर्क फोन नम्बर 066-521-429, मोबाइल नम्बर 98414-84-440।
1: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
6: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
1: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
4: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
1: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लमजुङ। प्रोप्राइटर सृजना श्रेष्ठ।
4: सम्पर्क नम्बर 98462-18202 र 98403-19799।
1: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लमजुङ।
4: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
7: नववर्ष 2083 पावन अवसरमा जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ दिदी बहिनी लगायत सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य, सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: नगर प्रमुख गुमान सिंह अर्याल, उप प्रमुख पद्मा गुरुङ, प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारी एवं बेसी सहर नगरपालिका परिवार, बेसी सहर लमजुङ।

0: नववर्ष 2083 को पावन अवसरमा जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ दिदीबहिनी लगायत सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: अध्यक्ष शिवप्रसाद जोशी बेसीसह नगरपालिका वडा नम्बर 11 को कार्यालय सम्पर्क फोन नम्बर 9851125500।

0: नववर्ष 2083 को पावन अवसरमा जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ दिदीबहिनी लगायत सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: अध्यक्ष रामबहादुर गुरुङ, कार्यालय प्रमुख विष्णुबहादुर अधिकारी एवं बेसी सहर खानेपानी तथा सरसफाई उपभोक्ता समिति परिवार, बेसी सहर नगरपालिका 8, लमजुङ।

0: नववर्ष 2083 को पावन अवसर में जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाई दिदी बहिनी लगायत सम्पूर्ण नेपालीहरुमा सुस्वास्थ्य सुख शांति एवं समृद्धि को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: कार्यालय प्रमुख मिता कुमारी थापा एवं एकीकृत सेवा कार्यालय परिवार बेसीसह नगरपालिका साथ लमजुङ।
2: अब बेसी शहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
3: जापान ट्राई होइन स्योर गरौं।
4: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
3: स्टुडेन्ट एन्ड ओरिजिन भिजामा जापान जाने सुवर्ण अवसर।
4: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
2: लमजुङ एजुकेशन सेन्टर बेसी शहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन।
5: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 066-590-2900, मोबाइल नम्बर 98-560-2900।
6: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
7: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र?
6: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
7: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी शहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल। अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ जाउ लाग्ने भएको छ।
6: नयाँ सजावट भने जस्तै गहना जय बुद्ध ज्वेलरी, सबैको चाहना।
7: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
6: जय बुद्ध ज्वेलरी बेसी शहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 066-520-435, 066-520-475, मोबाइल नम्बर 98-560-45-735।

0: ए बुढा घर बनाउने सपना त बल्ल पूरा भयो, अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
1: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, दसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक साथै अर्डर अनुसार सिरक दसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
1: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, बेसी सहर नगरपालिका 8 झिङ्गे खोला लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
2: नववर्ष 2083 पावन अवसरमा विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी लगायत जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: प्रधानाध्यापक विनोद गुरुङ, भूपु सैनिक आवासीय माध्यमिक विद्यालय परिवार, बेसी सहर नगरपालिका 7, लमजुङ।

नववर्ष 2083 को पावन अवसरमा जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ दिदीबहिनी लगायत सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष युवराज अधिकारी, उपाध्यक्ष विश्वबहादुर गले, प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्रे एवं दोर्जी गाउँपालिका परिवार नौथर सेरा लमजुङ।

0: नववर्ष 2083 को पावन अवसरमा जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ दिदीबहिनी लगायत सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष धनप्रसाद गुरुङ, उपाध्यक्ष क्षेत्र बहादुर गुरुङ, प्रमुख प्रशासकीय अधिकृत शमशेर गुरुङ एवं दुधपोहरी गाउँपालिका परिवार गौडा लमजुङ।

0: नववर्ष 2083 को पावन अवसरमा जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ दिदीबहिनी लगायत सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष प्रेम घले, सचिव दीर्घ घले, घलेगाउँ सामुदायिक होमस्टे परिवार, सम्पर्क फोन नम्बर 9841 1937।

0: नववर्ष 2083 को पावन अवसरमा हाम्रा शेयर सदस्यहरू, कर्मचारीहरू लगायत सम्पूर्ण जिल्लावासी बा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुस्वास्थ्य, सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष प्रभुराम प्रधान, मुख्य प्रबन्धक हीरा बहादुर रावल एवं हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार बेसी सह नगरपालिका 7 लम्जुङ।

0: ओहो
1: हेड सर, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
2: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
1: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
3: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमसुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
4: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665220227, मोबाइल नम्बर 9842949129 र 9841252091।
5: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो? झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने, कहिल्यै बिरामी भएर केही मेलो मेसै फाइदिन।
6: बुवा चिर नगर्नुहोस्, झट्टै सुभाष मेडिकल फर्मामा गइहालौँ। यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
5: हुन्छ बुहारी, लौ गइहालौँ, साह्रै गाह्रो भयो।
6: सुभाष मेडिको फर्मा, बेसी सहर नगरपालिका 8 सेरा।
2: यहाँ अनुभवी स्वास्थ्य कर्मीद्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 9845664093।
1: अब पाउनुहोस् ओर्लिङको फोटो लाइट अफरमा 200 MBPS को इन्टरनेट, 3 महिनाको मात्र शुल्क ₹3,300, साथमा डबल ब्यान्ड राउटर निशुल्क। यो अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ। थप जानकारीका लागि 9008844010 र 9008838526 सम्पर्क गर्नुहोला। सम्पर्क कार्यालय ओर्लिङ कम्युनिकेसन लिमिटेड, शाखा कार्यालय बेसी सहर, गेटवे हिमालयन रिसोर्ट भन्दा 2 घर माथि। उल्लेखित रकममा 13% भ्याट एक्स्ट्रा लाग्नेछ।
7: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो 94.94 MHz।

रक्षा म्यूजिक प्रणाली हाम्रो अफिसियल यूट्यूब चैनल सब्सक्राइब गर्न भने नबिर्सन होला। हाम्रा सेवाहरू कुनै पनि गीतको उत्पादन तथा वितरण, अडियो भिडियो निर्माण, जुनसुकै गीतलाई बजार व्यवस्थापन, कुनै पनि गीतको रेकर्डिङ रिपोर्ट, शूटिंग रिपोर्ट बनाउनु परेमा कुनै पनि गीतलाई टेलिभिजन तथा अनलाइन प्रमोशन, गीत संगीत सम्बन्धी सम्पूर्ण सेवा, जुनसुकै गीत संगीतलाई युट्युबमा राख्नु परेमा हाम्रो आफ्नै युट्युब च्यानल, नयाँ कलाकारहरूको लागि विशेष सहुलियत, सम्पर्क रक्षा म्युजिक प्राली पुतलेश्वर काठमाडौँ नेपाल, मोबाइल नम्बर 9851 68478 9852 56 77।

0: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
1: चाडबाड पनि नजिकै आइसक्यो घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
0: नरिसाउ न बुढी घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर बन्द भएन नि
1: चिन्तै नगर्नुहोस् न बुढा विश्व सहरको नारायण चोकमा रहेको दिपा सुनसादी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गर गहना पाइन्छ नि त्यही जाउँ न
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेडारमा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनसादी पसल तपाईँहरूकै सेवामा समर्पित छ
3: हजुर हामी कहाँ शिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
1: सम्पर्क फोन नम्बर 98165852020 98066662162 र 0665231381 दिपा सुनसादी पसल विश्वहर नगरपालिका 8 नारायण स्थान लम्जुङ
4: नव वर्ष 2083 को पावन अवसरमा हाम्रा शेयर सदस्यहरू कर्मचारीहरू लगायत सम्पूर्ण जिल्लावासी बा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुस्वास्थ्य सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
5: अध्यक्ष ताराराज खले प्रबन्धक झमप्रसाद गुरुङ जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार बेसी सहर नगरपालिका 7 लम्जुङ

0: नववर्ष 2083 को पावन अवसरमा विद्यालय व्यवस्थापन समिति शिक्षक विद्यार्थी लगायत जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष शिवप्रसाद जोशी जनकल्याण माध्यमिक विद्यालय परिवार विशेषह नगरपालिका 11 चिती लमजुङ।

0: नववर्ष 2083 को पावन अवसरमा विद्यालय व्यवस्थापन समिति शिक्षक विद्यार्थी लगायत जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष शंकर पन्त, प्रधानाध्यापक सूर्य बहादुर अधिकारी, जनकल्याण माध्यमिक विद्यालय परिवार, बेसीसह नगरपालिका एक, उदिपुर लमजुङ। सम्पर्क फोन नम्बर 98560 45934।

0: नववर्ष 2083 को पावन अवसरमा विद्यालय व्यवस्थापन समिति शिक्षक विद्यार्थी लगायत जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष नन्दराज तामाङ, प्रधानाध्यापक अर्जुन भण्डारी, हिमचुली आवासीय माध्यमिक विद्यालय परिवार, मर्स्याङ्गी गाउँपालिका 3, खुदी लम्जुङ।

0: वर्ष 2083 को पावन अवसर में जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाई दिदी बहिनी लगायत सम्पूर्ण नेपालीहरुमा सुस्वास्थ्य सुख शांति एवं समृद्धि को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सिंचाई गरौ उत्पादन बढाऊ। जल स्रोत तथा सिंचाई विकास डिविजन कार्यालय परिवार बेसीसह नगरपालिका 8 लमजुङ।
2: किन हाँसे हो नि बुढा? उलाई फर्किने गरी तालबाराही डेन्टल केयर सेन्टरमा पुरै रात हालेछन् बुढाले। देखाउनलाई होला नि टोलै थर्किने गरी हाँसेका। हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भयो के रे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
3: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, गिजाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
4: तालबाराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोपाइटर ज्ञानु केसी
3: सम्पर्क। उनीहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा

0: 0404 98 91 20 981।
1: सुनिता आ गर त
2: भोके, मेरो दास सबै किराले खाएको छ।
1: गर न के आ गर, म हेर्छु।
2: आ
1: छि, कस्तो गनाको, दाँत माझ्दैन हो?
2: ठुलो स्वरमा नकराउन, मलाई लाज लाग्छ के।
1: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तरिक डेन्टल होममा जाऊ न, दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ। भूपुसैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने, दाँतको भिडियो एक्सरे गर्ने, वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने, दाँत निकाल्ने, नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ। हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ।
3: नोट, यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ।
4: भूपुसैनिक डेन्टल होम प्राली, बेसीसर नगरपालिका 8, सेरा ओरालो, लमजुङ।
5: प्रोप्राइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीसा अधिकारी।
4: सम्पर्क फोन नम्बर 0665241429, मोबाइल नम्बर 98414844।
1: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
6: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
1: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी तह नगरपालिका 8 13 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
4: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
1: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8 13 लमजुङ। प्रोप्राइटर सृजना श्रेष्ठ।
4: सम्पर्क नम्बर 98462 र 98403 1999।
1: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8 13 लमजुङ।
4: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
7: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: भाउजू अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
1: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
0: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि रातारात बिबिरा उठेर हैरान। अनि हाम्रै बेसीसर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
1: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
2: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाका लगाउने, बाफ लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
0: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
2: सोयल मेडिसिन्स, बेसीतहर नगरपालिका 8 प्रशासन चोक, जिल्ला हुला कार्यालय अगाडि, प्रोपाइटर सरोज कुमार श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843878450 र 9824111032।
3: नववर्ष 2083 को पावन अवसरमा जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ दिदीबहिनी लगायत सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य, सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: कार्यालय प्रमुख उत्सव पोखरेल, खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, बेसीतहर लमजुङ।

0: नववर्ष 2083 को पावन अवसरमा जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ दिदीबहिनी लगायत सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: कार्यालय प्रमुख मदन श्रेष्ठ, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, गोर्खा इकाई परिवार, लमजुङ।

0: नववर्ष 2083 को पावन अवसरमा हाम्रा शेयर सदस्यहरू, कर्मचारीहरू लगायत सम्पूर्ण जिल्लावासी बा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुस्वास्थ्य, सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रबन्धक राम दीक्षित, कृषक जागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, विश्वसह नगरपालिका 8, लमजुङ।

0: नववर्ष 2083 को पावन अवसर में जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाई दिदीबहिनी लगायत सम्पूर्ण नेपालीहरुमा सुस्वास्थ्य सुख शान्ति एवं समृद्धि को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: अध्यक्ष देवबहादुर गुरुङ काउलेपानी सामुदायिक होमस्टे परिवार सम्पर्क फोन नम्बर 98462109963।
2: अब बेसी शहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
3: जापान ट्राई होइन सियोर गरौं।
4: जापानमा अध्ययन गरेर आउनु भएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
3: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
4: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
2: लमजुङ एजुकेशन सेन्टर बेसी शहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन।
5: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ सम्पर्क नम्बर 066-590-2900 मोबाइल नम्बर 98-560-602-900।
6: बाबु ए बाबु झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
7: हो त है आमा, बरु कहाँ जाने भन्नु त।
6: पहिला मुख धुने, अनि यही हाम्रै बेसी शहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
5: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
3: जयलक्ष्मी सुनचाँदी पसल बेसी शहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98-460-58-565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
8: ए बुढा, घर बनाउने सपना त बल्ल पुरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
9: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी शहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
8: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
5: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी शहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
8: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, डसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
5: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
8: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर बेसी शहर नगरपालिका 8 झिङ्गे खोला लमजुङ। सम्पर्क फोन नम्बर 98462-73-829 र 98-1715-40-38।
10: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: भारे खन प्रलो छैन हतार लाइन
1: हो आजो मेवाले बछिजी तारे मुई पिमा मिमामी मार्बलरी प्रिमा बिरा देसी सर मोबा गंगा आग ग्यालरी याबो मय आछु
0: नै याम बिर तयार तडी बा तारे नासर बजार लम्बी मु मेडा बा कप ट्रफी प्रमाण पत्र ब्यानर को बनेल पर्दी बिर याबो मयलो खारे तारे प्रिय याना सेदी
1: स गंगा आग ग्यालरी तो बनेउ आछु
0: तर नि मार्बलर फिबा साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड जम्मै बनिम्रो फोटो प्रिन्ट टी सर्ट प्रिन्ट स्टिकर कटिम लम्रो छलसी ब्याज दे माया चिनो भनेम्रो
1: तैले भनेको मैले सबै बुझ्यो कान्छा गंगा आर्टमा के पाइन्छ भनेर एकपटक तैले सबै भन्दियो त नेपाली भाषामै
0: बेसीसार नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट फ्लेक्स प्रिन्ट साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड ब्यानर फोटो प्रिन्ट स्टिकर कटिङ कप प्रिन्ट ब्याज प्रिन्ट टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिनो प्रमाण पत्र मेडल र ट्रफी पनि बनाइन्छ साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ते लेखन आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ
2: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमसुङ प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे सम्पर्क फोन नम्बर 0665313387 मोबाइल नम्बर 9842646648 र 9843601883
3: कहिले टाउको दुख्ने कहिले पेट दुख्ने जे दुख्या हो दुख्या हो झन् यही बेला पखाला लागेर हैरान होइन कहाँ जाने होला के गर्ने के नगर्ने कहिल्यै बिरामी भएर केही मेलो मिसै पाइएन
4: बुवा चिर नगर्नुहोस् झट्टै सुभाष मेडिको फर्मामा गइहालम यही बेसी सहरको सेरा चोकदेखि काराकार जाने बाटो छ नि त्यही जाम बरु
3: हुन्छ बुहारी लौ गइहालम साह्रै गाह्रो भयो
4: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका आठ सेरा
0: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 9845664093
5: नववर्ष 2083 को पावन अवसरमा विद्यालय व्यवस्थापन समिति शिक्षक विद्यार्थी लगायत जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
6: अध्यक्ष सन्तराम गुरुङ प्रधानाध्यापक सोमबहादुर भण्डारी महेन्द्रदेव माध्यमिक विद्यालय परिवार मर्स्याङ्दी गाउँपालिका साथ तराञ्चे लमजुङ

0: नववर्ष 2083 को पावन अवसरमा जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ दिदीबहिनी लगायत सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: अध्यक्ष अर्जुन गुरुङ, उपाध्यक्ष जुनुमाया थापा, प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेल एवं मर्सेन्ती गाउँपालिका परिवार फुलगुले लमजुङ।

नववर्ष 2083 को पावन अवसरमा विद्यालय व्यवस्थापन समिति शिक्षक विद्यार्थी लगायत जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हातमा सेप ओठमा हाँसो प्राविधिक शिक्षा समृद्धिको साँचो। 2082 सालको एसईई परीक्षामा सहभागी भएका सम्पूर्ण विद्यार्थीहरूमा उत्कृष्ट नतिजाका लागि राइनस बहुप्राविधिक शिक्षालय परिवार हार्दिक शुभकामना व्यक्त गर्दछ। यस राइनस बहुप्राविधिक शिक्षालयमा अध्ययन गराइने कार्यक्रमहरू: डिप्लोमा तह कृषि बाली विज्ञान, डिप्लोमा तह वन विज्ञान। विस्तृत जानकारीका लागि सम्पर्क फोन नम्बर 98560124 र 98560124895। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद राइनस बहुप्राविधिक शिक्षालय, राइनस नगरपालिका 8, लमजुङ।

0: ज्योतिष तथा वन झाँक्री सम्बन्धी सम्पूर्ण सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। यहाँ वन झाँक्रीको चेला धन बहादुर थापा गुरुबाट हेर्ने हेराउने का साथै तपाईँको शरीरमा या जीवनमा आइपरेको सबै समस्याको समाधान उपचार गरिन्छ। हेराउनका लागि स्वयं मान्छे नभए फोटोबाट हेर्ने काम गरिन्छ। हामीले विभिन्न किसिमको समस्याहरूको समाधान गर्नेछौ, जस्तै कामने, बौलाउने, टुनामुना लागेको, भूत, वर्तमान र भविष्य बताइन्छ, छारे रोग, सुगर, प्रेसर, गानो गोला, ग्यास्ट्रिक, पाइल्स, महिनावारी गडबडी, बाँझोपन, टाउको दुख्ने, खाना मन नलाग्ने, बिगार परेको, हात खुट्टा सुनिने, तर्सिने, डराउने, पढ्न मन नलाग्ने, व्यापार व्यवसाय बिग्रेको, दुब्लाएकोलाई मोटो बनाउने, मोटाएकोलाई दुब्लाउने पनि बनाइन्छ, गरदशा बिग्रेको, खोकी लाग्ने, ऐठन हुने, ढाड कम्मर दुख्ने, पिनास भएको, श्रीमान श्रीमती को मिलाप गर्ने, बान परेको फिराउने, वैदेशिक यात्राको सफल गराउने, शरीरमा देवता आएको बेला माता उतार्ने लगायतका सबै प्रकारका दुःख बिमारको उपचार गरिन्छ। सम्पर्क स्थान सुन्दर बजार नगरपालिका वडा नम्बर 9 सिउडीबार लम्सुङ, कृषक जागरण सहकारी अगाडि कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97 69 77 68 60, 97 69 77 68 60 र 98 21 57 56 36, 98 21 57 56।
1: बुढी, ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई? आज
2: चाडबाड पनि नजिकै आइसक्यो, गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
1: नरिसाउ न बुढी, गरगहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
2: चिन्तै नगर्नुहोस् न बुढा, विश्व सहरको नारायण चोकमा रहेको दिपा सुनसादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गरगहना पाइन्छ नि, त्यही जाउँ न।
3: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवडारमा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
4: हजुर, हामी कहाँ सिरफुल, सिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
2: सम्पर्क फोन नम्बर 98 61 85 520, 98 066 66 162 र 066 521 381। दिपा सुनचाँदी पसल विश्वहर नगरपालिका 8 नारायणी स्थान लम्सुङ।
5: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन
1: जापान ट्राई होइन स्योर गरौं।
2: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
1: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
2: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
0: लमजुङ एजुकेशन सेन्टर बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन।
3: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ सम्पर्क नम्बर 066-590-2900 मोबाइल नम्बर 98-560-602900।
4: नववर्ष 2083 को पावन अवसरमा जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ दिदीबहिनी लगायत सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: भूमिगत जल स्रोत संरक्षण र सम्वर्धन गरौं। खानेपानी सुरक्षा योजना लागू गरौं। स्वच्छ तथा गुणस्तरीय खानेपानी तथा सरसफाई सेवा प्राप्त गर्ने हरेक नागरिकको मौलिक हक अधिकार हो। कार्यालय प्रमुख उत्सव पोखरेल एवं संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय बेसी सहर नगरपालिका 8 लमजुङ।

0: नववर्ष 2083 को पावन अवसर में जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाई दिदी बहिनी लगायत सम्पूर्ण नेपालीहरुमा सुस्वास्थ्य सुख शांति एवं समृद्धि को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: नगर प्रमुख खड्कबहादुर गुरुङ, उप प्रमुख पुष्पराज खनाल, प्रमुख प्रशासकीय अधिकृत शिवराज रेग्मी एवं राइनस नगरपालिका परिवार तीन पिपे लमजुङ।
2: किन हाँस्या नि बुढा, तुलै फर्किने गरे? तालबाराही डेन्टल केयर सेन्टरमा पुरै रात हालेछन् बुढाले, देखाउनलाई होला नि, तुलै फर्किने गरी हाँसेका हुन त हाम्रो बाले नि तालबाराही

0: मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष घिसाबाट रगत आउने सुन्निने पिप आउने रोगको विशेष उपचार गरिन्छ।
1: ताल बराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोपाइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 9841632004 र 9891920981।
2: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
3: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कसले छेकेको छ र
2: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
3: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदै छ त, त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ जाउ लाग्ने भएको छ।
2: नयाँ सजावट भने जस्तै गहना जय बुद्ध ज्वेलरी सबैको चाहना।
3: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
2: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै प्रोपाइटर मणिलाल विश्वकर्मा सम्पर्क फोन नम्बर 06652420435 06652420475 मोबाइल नम्बर 9956045।

0: ओहो
1: हेड सर, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
2: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
1: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
3: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
1: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 066-520-227, मोबाइल नम्बर 98-462-49-129 र 98-461-5091।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: हेलो विक्रम, कहिले जाने त इन्टरनेटको बिल तिर्न?
1: मेरो त अझै एक महिना बाँकी छ यार।
0: लौ कसरी, अस्ति हामीले सँगै तिरेको होइन त? मेरो त बेला भइसक्यो त।
1: वर्ल्ड लिङ्कको एक कान दुई कान रिफर अफरले गर्दा नि मैले अस्ति एकजना आफन्तलाई वर्ल्ड लिङ्कको 12 महिनाको सेवा जडान गर्न सल्लाह दिएको थिएँ, अनि धन्यवाद स्वरूप वर्ल्ड लिङ्कले मेरो इन्टरनेटको अवधि एक महिनाले थप गरिदियो।
0: यो त गजबको अफर रहेछ त यार।
1: बरु तिमी पनि वर्ल्ड लिङ्कको एक कान दुई कान रिफर अफरको फाइदा लिइहाल।
0: हुन्छ यार, म त आजदेखि नै रिफर गर्न सुरु गरिहाल्छु।
2: थप जानकारीका लागि 9008424010 9008438526 मा सम्पर्क गर्नुहोला। सम्पर्क कार्यालय ओल्ड लिङ्क कम्युनिकेसन लिमिटेड, शाखा कार्यालय बेसी सहर, गेटवे हिमालयन रिसोर्टको भन्दा दुई घर माथि।
3: नव वर्ष 2083 को पावन अवसरमा विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी लगायत जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: अध्यक्ष ओम बहादुर घिमिरे, प्रधानाध्यापक विमल अधिकारी, युनिभर्सल एकेडेमी विद्यालय परिवार, बेसीसह नगरपालिका 7 लमजुङ।

नववर्ष 2083 को पावन अवसरमा जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ दिदीबहिनी लगायत सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। रेबिस एक प्राणघातक रोग भएको र मानिसमा लाग्ने रेबिस रोग मुख्यतः कुकुरको टोकाईबाट 99% हुने गरेकाले आफूले पालेका कुकुरलाई पहिलो पटक जन्मेको 3 महिनामा र एक पटक लगाए पश्चात प्रत्येक एक एक वर्षमा रेबिस विरुद्धको खोप लगाउनुहोस्। कार्यालय प्रमुख सुशील नेउपाने एवं भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र परिवार बेसीसह नगरपालिका साथ लमजुङ।

0: नववर्ष 2083 को पावन अवसर में जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाई दिदी बहिनी लगायत सम्पूर्ण नेपालीहरुमा सुस्वास्थ्य सुख शांति एवं समृद्धि को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: अध्यक्ष कृष्ण प्रसाद अधिकारी सुन्दर बजार नगरपालिका वडा नम्बर 4 को कार्यालय सम्पर्क फोन नम्बर 9856542058।
2: सिमिता आ गर त
3: भोके मेरो दाँत सबै किराले खाको छ।
2: गर न के आ गर म हेर्छु।
3: आ
2: छी कस्तो गनाको दाँत माझ्दैन हो।
3: ठुलो स्वरमा नकराउ न मलाई लाज लाग्छ के।
2: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न। दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ भूपुसैनिक डेन्टल होममा। अब कम्प्युटरबाट दाँतको जाँच गर्ने, दाँतको भिडियो एक्सरे गर्ने, वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने, दाँत निकाल्ने, नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ। हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ।
4: नोट, यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ।
5: भूपुसैनिक डेन्टल होम प्राली बेसीथर नगरपालिका 8 सेरा ओरालो लमजुङ।
1: प्रोप्राइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सिसा अधिकारी।
5: सम्पर्क फोन नम्बर 0665214029, मोबाइल नम्बर 9844184440।
2: बुढा ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
6: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
2: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 13 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
6: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
2: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 13 लमजुङ। प्रोप्राइटर सृजना श्रेष्ठ।
6: सम्पर्क नम्बर 9846218202 र 9840319799।
2: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 13 लमजुङ।
6: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
7: बुढी ए बुढी, किन न्याउरो मुख लगाएर बस्यो कि? के भयो मेरो बुढीलाई? आज
3: चाडबाड पनि नजिकै आइसक्यो, घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
7: नरिसाउ न बुढी, घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
3: चिन्तै नगर्नुहोस् न बुढा, बिच्छु सहरको नारायणस्थान चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गर गहना पाइन्छ नि, त्यही जाउँ न।
8: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
5: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रमा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारका गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोप्राइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
3: सम्पर्क फोन नम्बर 9816685520, 9806662162 र 0665183181। दिपा सुनचाँदी पसल विश्व नगरपालिका 8 नारायणी स्थान लम्छुङ।
9: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: भाउजू अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
1: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
0: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि रातारात बिबिर उठेर आइरहन्। अनि हाम्रै बेसी सर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाली।
1: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
2: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाँका लगाउने, बाप लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
0: औषधिको मूल्यमा अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
2: सोयल मेडिसिन्स, बेसी तहर नगरपालिका 8 प्रशासन चोक, जिल्ला हुलाक कार्यालय अगाडि, प्रोपाइटर सरोज कुमार श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98463878450 र 98241132।
3: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
0: जापान ट्राई होइन, स्योर गरौं।
4: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
0: स्टुडेन्ट एन्ड ओरिजिन भिजामा जापान जाने सुवर्ण अवसर।
4: यस सुवर्ण अवसर पछि फ्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
3: लमजुङ एजुकेशन सेन्टर, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, रेडियो चौतारी भएको भवन।
2: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 066-590-2909, मोबाइल नम्बर 98-560-602909।
5: नववर्ष 2083 पावन अवसरमा जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ दिदी बहिनी लगायत सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य, सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: नगर प्रमुख कृष्ण प्रसाद कोइराला, उप प्रमुख भवानी केसी, प्रमुख प्रशासकीय अधिकृत रमेश कर्ती एवं सुन्दर बजार नगरपालिका परिवार, सुन्दर बजार लमजुङ।
5: नववर्ष 2083 पावन अवसरमा जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ दिदी बहिनी लगायत सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य, सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: अध्यक्ष कृष्ण प्रसाद अधिकारी, सुन्दर बजार नगरपालिका, वडा नम्बर 4 को कार्यालय, सम्पर्क फोन नम्बर 98-560-45-258।

0: नववर्ष 2083 को पावन अवसरमा विद्यालय व्यवस्थापन समिति शिक्षक विद्यार्थी लगायत जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष ओम बहादुर घिमिरे, प्रधानाध्यापक विमल अधिकारी, युनिभर्सल एकेडेमी विद्यालय परिवार, बेसीसह नगरपालिका 7, लमजुङ।

नववर्ष 2083 को पावन अवसरमा जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ दिदीबहिनी लगायत सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। रेबिस एक प्राणघातक रोग भएको र मानिसमा लाग्ने रेबिस रोग मुख्यतः कुकुरको टोकाईबाट 99% हुने गरेकाले आफूले पालेका कुकुरलाई पहिलो पटक जन्मेको 3 महिनामा र एक पटक लगाए पश्चात प्रत्येक एक एक वर्षमा रेबिस विरुद्धको खोप लगाउनुहोस्। कार्यालय प्रमुख सुशील नेउपाने एवं भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र परिवार बेसी सहर नगरपालिका 7 लमजुङ।

0: बाबु
1: ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्से जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
2: हो त है आमा बरु कहाँ जाने भन्नु त
1: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त
3: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
4: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राशि अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्
5: बुढा घर बनाउने सपना त बल्ल पुरा भयो अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला
2: ल बुढी यति सानो कुरामा पनि किन चिन्ता गरेको बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ किरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि
5: हो र बुढा ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ
3: हजुर विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ
5: हाम्रा सेवाहरू कार्पेट पर्दा सिरक डसना बेडसिट म्याट्रेस डल्लप ब्ल्याङ्केट फाइबर सिरक साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ
3: थप सुविधाका साथमा हामी कहाँ पलङ दराज सोफा डाइनिङ स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
5: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर विशेषहर नगरपालिका 8 झिङ्गे खोला लमजुङ सम्पर्क फोन नम्बर 98462-73-829 र 98-17-15-40-38
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: भारे खान पालो छैन हतार नै ना होय आजु मेवने बछिजी तारे मुई पिबा मिमेमी मार्वलरी प्रिमा बीर देसिसर मुबा गंगा आर्ट ग्यालरी याबो मय आचु
1: है याम बीर तयार तडी बा तारे नासर बजार लम्बी मु मेडल कप ट्रफी प्रमाण पत्र ब्यानर को बनेल पर्दी बीर याबो मयलो फारे तारे प्रिय यानसेदी
0: स गंगा आर्ट ग्यालरी तोत बनेर आचु
1: तर मि मार्बलर फ्रीबा साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड जम्मै बनिम्रो फोटो प्रिन्ट टी सर्ट प्रिन्ट स्टिकर कटिम लम्रो छलसी ब्याज दे माया चिनो भनेम्रो
0: पहिले भनेको मैले सबै बुझ्यो कान्छा गंगा आर्टमा के पाइन्छ भनेर एकपटक पहिले सबै भन्दियो त नेपाली भाषामै
2: बेसिसार नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट फ्लेक्स प्रिन्ट साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड ब्यानर फोटो प्रिन्ट स्टिकर कटिङ कप प्रिन्ट ब्याज प्रिन्ट टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिनो प्रमाण पत्र मेडल र ट्रफी पनि बनाइन्छ साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ते लेखन आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ
3: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमथुङ प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे सम्पर्क फोन नम्बर 066531387 मोबाइल नम्बर 9842646648 र 9843018383
4: दुख कहिले टाउको दुख्ने कहिले पेट दुख्ने के दुख्या हो दुख्या हो झन् यही बेला पखाला लागेर हैरान होइन कहाँ जाने होला के गर्ने के नगर्ने कहिल्यै बिरामी भएर केही मेलो मेसै भएन
5: बुवा पिर नगर्नुहोस् झट्टै सुभाष मेडिको फर्मामा गइहालम यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि त्यही काम बरु
4: हुन्छ बुहारी लौ गइहालम साह्रै गाह्रो भयो
5: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका आठ सेरा
2: यहाँ अनुभवी स्वास्थ्य कर्मीद्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 9845664093
6: नव वर्ष 2083 को पावन अवसरमा जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ दिदी बहिनी लगायत सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
7: अध्यक्ष अर्जुन गुरुङ उपाध्यक्ष जुनुमाया थापा प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेल एवं मर्सङ्गी गाउँपालिका परिवार फुलबुले लमजुङ

0: नववर्ष 2083 को पावन अवसरमा विद्यालय व्यवस्थापन समिति शिक्षक विद्यार्थी लगायत जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष ईश्वर पौडेल, सचिव विनोद गुरुङ, निजी तथा आवासीय विद्यालयहरूको संगठन पेप्सन लम्छुङ।

0: नववर्ष 2083 को पावन अवसरमा विद्यालय व्यवस्थापन समिति शिक्षक विद्यार्थी लगायत जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हातमा सेप ओठमा हाँसो प्राविधिक शिक्षा समृद्धिको साँचो।
2: 2082 सालको एसईए परीक्षामा सहभागी भएका सम्पूर्ण विद्यार्थीहरूमा उत्कृष्ट नतिजाका लागि राइनस बहुप्राविधिक शिक्षालय परिवार हार्दिक शुभकामना व्यक्त गर्दछ।
1: यस राइनस बहुप्राविधिक शिक्षालयमा अध्ययन गराइने कार्यक्रमहरू डिप्लोमा तह कृषि बाली विज्ञान, डिप्लोमा तह वन विज्ञान। विस्तृत जानकारीका लागि सम्पर्क फोन नम्बर 9856124557 र 9856124895। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद राइनस बहुप्राविधिक शिक्षालय राइनस नगरपालिका 8 लमजुङ।

0: नववर्ष 2083 को पावन अवसरमा जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ दिदीबहिनी लगायत सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: नगर प्रमुख खड्कबहादुर गुरुङ, उपप्रमुख पुष्पराज खनाल, प्रमुख प्रशासकीय अधिकृत शिवराज रेग्मी एवं राइनस नगरपालिका परिवार तीन पिपे लमजुङ।

0: हेर्ने हेराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ। यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धनबहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ। साथै समाजको अगाडि दुःख विराम रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौं। है त रोगको विवरण:
1: काम्ने रोग,
0: बौलाउने रोग,
1: ढल्ने रोग,
0: मूर्छा पर्ने,
1: सपना नराम्रो देख्ने,
0: डराउने,
1: रिस उठ्ने,
0: तर्सिने,
1: खान मन नलाग्ने,
0: चिलाउने,
1: ऐठन गर्ने,
0: कम्मर दुख्ने,
1: हात खुट्टा पोल्ने,
0: चपाउने,
1: हात खुट्टा दुख्ने वा सुन्निने,
0: ज्यान कर कर खाने,
1: महिनावारी गडबडी,
0: बाजोपन,
1: छारे रोग,
0: प्रेसर,
1: सुगर,
0: प्यारालाइसिस,
1: दम,
0: खोकी, टोकेको निलो दाम,
1: मान्छे हराएको,
0: सामान हराएको,
1: मुना मुना लागेको,
0: मेलमिलाप गर्न पर्ने,
1: दाँत दुखेको,
0: बिगार परेको,
1: पैसा फसेको,
0: रक्सी छुटाउने,
1: घर बान्ने,
0: पिनास भएको,
1: टाउको दुख्ने,
0: ग्यास्ट्रिक,
1: जन्डिस भएको,
0: शत्रु नष्ट गर्ने,
1: बाथ रोग,
0: बान फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरूबाट विश्वासका साथ उपचार गरिन्छ। साथै बुटी पनि बानिनेछ। हामीलाई सम्झनुहोस्, निराश हुनुहुने छैन।
1: जन्मेर कसले पो के लिएर आएको छ र मर्दा लानु पो के छ?
2: सम्पर्क स्थान: सुन्दर बजार नगरपालिका, वार्ड नम्बर 9, सिउँडीबार, लमजुङ, कृषक जागरण सहकारी अगाडि कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97-69-77-68-60, 97-69-77-68-60 र 98-21-57-56-36, 98-21-57-56-36।
0: ग्रह व्यथा, गुरुले दिएको ज्ञान कसलाई के था? आउनुहोस्, सोध्नुहोस्, खोज्नुहोस्, बुझ्नुहोस्, आवश्यकता अनुसारको उपचार गर्नुहोस्, रोगबाट मुक्त हुनुहोस्। जयराम गुरुदेव।

0: ए मास्टर साहब कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
1: ल ल आए बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस्ट हालेर घर बनाउने भनेको कहाँ जाने होला?
1: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले व्यस्तको झिम खोलामा नन्द लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बात ल्याउनु छ।
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेचिसहर नगरपालिका 8, झिङ्गे खोला पुन्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: अब बेसी शहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
1: जापान ट्राई होइन सियोर गरौ।
2: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
1: स्टुडेन्ट एन्ड ओरिजिन भिजामा जापान जाने सुवर्ण अवसर।
2: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
0: लमजुङ एजुकेशन सेन्टर बेसी शहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन।
3: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ सम्पर्क नम्बर 066-590-2900 मोबाइल नम्बर 98-560-2900।
4: किन हाँसे हो नि बुढा, तुलाई फर्किने गरी तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि तुलै थर्किने गरी हाँस्ने का। हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भएको के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
0: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङका दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, गिजाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
1: तालबाराही डेन्टल केयर सेन्टर प्राली बेसी शहर नगरपालिका 7 भीमसेन स्थान लमजुङ प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 98-461-32004 र 98-191-20981।
5: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
0: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र हँ?
5: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
0: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ जाउ लाग्ने भएको छ।
5: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
0: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ। जय बुद्ध ज्वेलरी बेसी शहर नगरपालिका 7 कृषि विकास बैंक नजिकै, प्रोपाइटर मणिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 066-520-435, 066-520-475, मोबाइल नम्बर 98-560-45-735।

0: ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर आठ झिङ्गे खोलामा रहेको लमजुङ किरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
1: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, डसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
1: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विशेषहर नगरपालिका 8, झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
2: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: भाउजू अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
1: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
0: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि राता राता बिबिरा उठेर आइरहन्। अनि हाम्रै बेसीसर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाली।
1: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
2: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाका लगाउने, बाफ लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
0: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
2: सोयल मेडिसिन्स, बेसीसहर नगरपालिका 8 प्रशासन चोक, जिल्ला हुलाक कार्यालय अगाडि, प्रोपाइटर सरोज कुमार श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843678450 र 9824111032।
3: नववर्ष 2083 को पावन अवसरमा जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ दिदी बहिनी लगायत सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य, सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: कार्यालय प्रमुख मदन श्रेष्ठ, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, गोर्खा इकाई परिवार, लमजुङ।

0: नववर्ष 2083 को पावन अवसरमा हाम्रा शेयर सदस्यहरू, कर्मचारीहरू लगायत सम्पूर्ण जिल्लावासी बा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुस्वास्थ्य, सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रबन्धक राम दीक्षित, कृषक जागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, विश्वसह नगरपालिका 8, लमजुङ।

0: नववर्ष 2083 को पावन अवसरमा जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ दिदीबहिनी लगायत सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: अध्यक्ष सूर्यप्रसाद गुरुङ, उपाध्यक्ष कमीमाई गुरुङ, प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद वाग्ले एवं कोलासोत्तर गाउँपालिका परिवार मालिङ लमजुङ।

0: नववर्ष 2083 को पावन अवसरमा विद्यालय व्यवस्थापन समिति शिक्षक विद्यार्थी लगायत जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष सन्तराम गुरुङ, प्रधानाध्यापक सोमबहादुर भण्डारी, महेन्द्र देव माध्यमिक विद्यालय परिवार, मर्स्याङ्दी गाउँपालिका साथ तरान्चे लमजुङ।
2: ओहो, हेड सर, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
3: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
2: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
4: न्यु जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यु जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
5: न्यु जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 066-552-227, मोबाइल नम्बर 98-462-49-129 र 98-461-5091।
6: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
2: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
6: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 सिभेज तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
5: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
6: सिभेज तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8, लमजुङ। प्रोप्राइटर सृजना श्रेष्ठ।
5: सम्पर्क नम्बर 98-462-18-202 र 98-403-19-799।
6: सिभेज तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8, लमजुङ।
5: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
7: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
2: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
7: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
3: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
5: जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 8, भीमसेन स्थान, लमजुङ। प्रोप्राइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 066-522-209 र मोबाइल नम्बर 98-460-58-565। राशि अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
8: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: सुनिता आ गर त
1: भोके मेरो दास सबै किराले खाको छ
0: गर न के आ गर म हेर्छु आ छि कस्तो गनाको दात माझ्दैन हो
1: ठुलो स्वरमा नकराउ न मलाई लाज लाग्छ के
0: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न दात सम्बन्धी सबै समस्याको उपचार गरिन्छ भूपुस्तनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने दाँतको भिडियो एक्सरे गर्ने वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने दाँत निकाल्ने नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ
2: नोट यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ
3: भूपुसैनिक डेन्टल होम प्राली बेसीतर नगरपालिका 8 सेरा ओरालो लमजुङ
4: प्रोप्राइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीसा अधिकारी
3: सम्पर्क फोन नम्बर 066-521-429 मोबाइल नम्बर 98414-84-440
5: ओहो हेड सर टाढैको साइत हो कि कसो बेसी सहर जाने भए सँगै जाउँ है
6: कस्तो ठ्याक्कै पार्नुभयो हेर्नुहोस् न सर विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त
5: कायदाको कुरा गर्नुभयो सर म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ हाम्रो पनि आइडी कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र छाप्नु पर्ने गाउँकै पसलको बिल पनि बनाउनु छ
4: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ लमजुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र मेडल प्रिन्ट किताब पत्र पत्रिका क्यालेण्डर आईडी कार्ड भिजिटिङ कार्ड पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ
3: न्यू जनप्रेमी छापाखाना बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक लमजुङ सम्पर्क फोन नम्बर 066-520-227 मोबाइल नम्बर 98462-49129 र 98461-52091
7: कहिले टाउको दुख्ने कहिले पेट दुख्ने के दुख्या हो दुख्या झन् यही बेला पखाला लागेर हैरान होइन कहाँ जाने होला के गर्ने के नगर्ने जहिल्यै बिरामी भएर केही मेलो मसी भइयो
0: बुवा चिर नगर्नुहोस् झट्टै सुभाष मेडिको फर्मामा गइहालौँ यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि त्यही जाम बरु
7: हुन्छ बुहारी लौ गइहालौँ साह्रै गाह्रो भयो
4: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका 8 सेरा
8: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 98465-64093
9: हेर्ने हेराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धन बहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ साथै समाजको अगाडि दुःख विराम रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौं है त रोगको विवरण
10: कामने रोग
9: बौलाउने रोग
10: ढल्ने रोग
9: मूर्छा पर्ने
10: सपना नराम्रो देख्ने
9: डराउने
10: रिस उठ्ने
9: तर्सिने
10: खान मन नलाग्ने
9: चिलाउने
10: ऐठन गर्ने
9: कम्मर दुख्ने
10: हात खुट्टा पोल्ने
9: चपाउने
10: हात खुट्टा दुख्ने वा सुन्निने
9: ज्यान करकर खाने
10: महिनावारी गडबडी
9: बाजोपन
10: छारे रोग
9: प्रेसर
10: सुगर
9: प्यारालाइसिस
10: दम
9: खोकी टोकेको निलो दाम
10: मान्छे हराएको
9: सामान हराएको
10: टुनामुना लागेको
9: मेलमिलाप गर्न पर्ने
10: दाँत दुखेको
9: बिगार परेको
10: पैसा फसेको
9: रक्सी छुटाउने
10: घर बाँध्ने
9: पिनाश भएको
10: टाउको दुख्ने
9: ग्यास्ट्रिक
10: जन्डिस भएको
9: सतुर नष्ट गर्ने
10: बाख रोग
9: बाण फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरूबाट विश्वासको साथ उपचार गरिन्छ, साथै बुटी पनि बानिनेछ। हामीलाई सम्झनुहोस्, निराश हुनुहुने छैन।
10: जन्मेर कसले पो के लिएर आएको छ र मर्दा लानु पो के छ?
11: सम्पर्क स्थान सुन्दर बजार नगरपालिका, वडा नम्बर 9, सिउडीबार, लम्सुङ, कृषक जागरण सहकारी अगाडि, कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97-69-77-68-60, 97-69-77-68-60 र 98-21-57-56-36, 98-21-57-56-36।
9: ग्रह व्यथा गुरुले दिएको ज्ञान कसलाई के था? आउनुहोस्, सोध्नुहोस्, खोज्नुहोस्, बुझ्नुहोस्, आवश्यकता अनुसारको उपचार गर्नुहोस्, रोगबाट मुक्त हुनुहोस्। जयराम गुरुदेव।

0: अब पाउनुहोस् ओल्ड लिङ्कको दमदार अफरमा 100 MBPS को इन्टरनेट र नेट टिभी मात्र ₹950। यो अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ। थप जानकारीका लागि 98024410 98028 38526 सम्पर्क गर्नुहोला। सम्पर्क कार्यालय ओल्ड लिङ्क कम्युनिकेसन लिमिटेड शाखा कार्यालय बेसी सहर गेटवे हिमालयन रिसोर्टको भन्दा दुई घर माथि उल्लेखित रकममा 13% भ्याट एक्स्ट्रा लाग्नेछ।
1: नव वर्ष 2083 को पावन अवसरमा हाम्रा सियर सदस्यहरू कर्मचारीहरू लगायत सम्पूर्ण जिल्लावासी बा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुस्वास्थ्य सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष ताराराज खले, प्रबन्धक झमप्रसाद गुरुङ, जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार बेसीसह नगरपालिका 7 लमजुङ।

0: नववर्ष 2083 को पावन अवसरमा विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी लगायत जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष शिव प्रसाद जोशी, जनकल्याण माध्यमिक विद्यालय परिवार, विशेषतः नगरपालिका 11, चिती, लमजुङ।

नववर्ष 2083 को पावन अवसरमा विद्यालय व्यवस्थापन समिति शिक्षक विद्यार्थी लगायत जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष शंकर पन्त, प्रधानाध्यापक सूर्य बहादुर अधिकारी, जनकल्याण माध्यमिक विद्यालय परिवार, बेसीसह नगरपालिका एक, उदिपुर लमजुङ। सम्पर्क फोन नम्बर 98560 45934।

0: नववर्ष 2083 को पावन अवसरमा जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ दिदीबहिनी लगायत सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर गोविन्द बस्नेत, जयश्री कालिका मिनी क्रसर उद्योग, विशिष्ट नगरपालिका एक लम्सुङ।

नववर्ष 2083 को पावन अवसरमा जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ दिदीबहिनी लगायत सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष देवबहादुर गुरुङ काउलेपानी सामुदायिक होमस्टे परिवार सम्पर्क फोन नम्बर 98462010963।

0: नववर्ष 2083 को पावन अवसर में जिलावासी संपूर्ण बा आमा दाजुभाई दीदी बहिनी लगायत संपूर्ण नेपालीहरुमा सुस्वास्थ्य सुख शांति एवं समृद्धि को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। कार्यालय प्रमुख उत्सव पोखरेल खानेपानी तथा ढल व्यवस्थापन कार्यालय विशिष्टहर लमजुङ।
1: भाउजू अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
2: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
1: न आत्तिनुहोस् भाउजू, मेरो

0: पानी पनि रुगा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यान भरि राता राता बिबिर उठेर हैरान। अनि हाम्रै बेसीथर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए नानी त निको भइहाले।
1: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
2: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाँका लगाउने, बाप लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
0: औषधिको मूल्यमा अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
2: सोयल मेडिसिन्स, बेसीथर नगरपालिका 8 प्रशासन चोक, जिल्ला हुला कार्यालय अगाडि, प्रोपाइटर सरोज कुमार श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98463878450 र 98241132।
3: ए मास्टर साहब, कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
4: ल ल आए बहिनी, किन होला?
3: सुन्नु न, एउटा फलामको ट्रस्ट हालेर घर बनाउने भनेको कहाँ जाने होला?
4: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिम खोलामा नन्द लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बात ल्याउनु छ।
3: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
0: प्रोपाइटर अमृत श्रेष्ठ, बेचीसहर नगरपालिका 8, झिङ्गे खोला पुन्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ, मोबाइल नम्बर 98560046257 र 98400067787।
1: सुनिता आ गर त
3: भोके, मेरो दास सबै किराले खाएको छ।
1: गर न के, आ गर, म हेर्छु। आ छी, कस्तो गनाको, दाँत माझ्दैन हो?
3: ठुलो स्वरमा नकराउ न, मलाई लाज लाग्छ के।
1: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तरी डेन्टल होममा जाऊ न, दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ। भूपुसैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने, दाँतको भिडियो एक्सरे गर्ने, वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने, दाँत निकाल्ने, नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ। हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ।
5: नोट, यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गा टेढा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ।
6: भूपुसैनिक डेन्टल होम प्राली, बेसीथर नगरपालिका 8, सेरा ओरालो, लमजुङ।
5: प्रोपाइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीसा अधिकारी।
6: सम्पर्क फोन नम्बर 066-521-429, मोबाइल नम्बर 98414-84-440।
7: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो 94.94 मेगाहर्ज।

मुझे तरन तरन

0: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्स्यो जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
1: हो त है आमा बरु कहाँ जाने भन्नु त
0: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
3: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसल नै सम्झनुहोस्
4: नववर्ष 2083 को पावन अवसरमा जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ दिदीबहिनी लगायत सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं
5: अध्यक्ष धनप्रसाद गुरुङ उपाध्यक्ष क्षेत्रबहादुर गुरुङ प्रमुख प्रशासकीय अधिकृत शमशेर गुरुङ एवं दुधपोहरी गाउँपालिका परिवार गौडा लमजुङ

नववर्ष 2083 को पावन अवसरमा हाम्रा सियर सदस्यहरू, कर्मचारीहरू लगायत सम्पूर्ण जिल्लावासी बा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुस्वास्थ्य, सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष प्रभुराम प्रधान, मुख्य प्रबन्धक हीरा बहादुर रावल एवं हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार बेसीतह नगरपालिका 7 लम्जुङ।

0: नववर्ष 2083 को पावन अवसरमा विद्यालय व्यवस्थापन समिति शिक्षक विद्यार्थी लगायत जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष नन्दराज तामाङ, प्रधानाध्यापक अर्जुन भण्डारी, हिमचुली आवासीय माध्यमिक विद्यालय परिवार, मर्स्याङ्गी गाउँपालिका 3, खुदी लमजुङ।

0: नववर्ष 2083 को पावन अवसरमा जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ दिदीबहिनी लगायत सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सिंचाई गरौ उत्पादन बढाऊ। जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय परिवार विशेषह नगरपालिका 8 लमजुङ।
2: अब पाउनुहोस् ओर्लिङको दमदार अफरमा 100 MBPS को इन्टरनेट र नेट टिभी मात्र ₹950 यो अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ। थप जानकारीका लागि 9808424010 9808238526 सम्पर्क गर्नुहोला। सम्पर्क कार्यालय ओर्लिङ कम्युनिकेसन लिमिटेड शाखा कार्यालय बेसी सहर गेटवे हिमालयन रिसोर्टको भन्दा 2 घर माथि उल्लेखित रकममा 13% भ्याट एक्स्ट्रा लाग्नेछ।
3: बाबु ए बाबु झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
4: हो त है आमा, बरु कहाँ जानिस् भन्नु त।
3: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
5: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
6: जयलक्ष्मी सुनचाँदी पसल बेची सहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 9846-58565। राशि अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
0: ज्योतिष तथा वन झाँक्री सम्बन्धी सम्पूर्ण सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। यहाँ वन झाँक्रीको चेला धनबहादुर थापा गुरुबाट हेर्ने हिराउनेका साथै तपाईँको शरीरमा या जीवनमा आइपरेको सबै समस्याको समाधान उपचार गरिन्छ। हेराउनका लागि स्वयं मान्छे नभए फोटोबाट हेर्ने काम गरिन्छ। हामीले विभिन्न किसिमको समस्याहरूको समाधान गर्नेछौ, जस्तै कामने, बौलाउने, टुनामुना लागेको, भूत वर्तमान र भविष्य बताइन्छ, छारे रोग, सुगर, प्रेसर, गानगोला, ग्यास्ट्रिक, पाइल्स, महिनावारी गडबडी, बाँझोपन, टाउको दुख्ने, खाना मन नलाग्ने, बिगार परेको, हात खुट्टा सुनिने, तर्सिने, डराउने, पढ्न मन नलाग्ने, व्यापार व्यवसाय बिग्रेको, दुब्लाएकोलाई मोटो बनाउने, मोटाएकोलाई दुब्लाउने पनि बनाइन्छ, गरदशा बिग्रेको, खोकी लाग्ने, ऐठन हुने, ढाड कमर दुख्ने, पिनास भएको, श्रीमान श्रीमतीको मिलाप गर्ने, बान परेको फिराउने, वैदेशिक यात्राको सफल गराउने, शरीरमा देउता आएको बेला माता उतार्ने लगायतका सबै प्रकारका दुःख बिमारको उपचार गरिन्छ। सम्पर्क स्थान सुन्दर बजार नगरपालिका वडा नम्बर 9 सिउँडीबार लमजुङ, कृषक जागरण सहकारी अगाडि कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97-69-77-68-60, 97-69-77-68-60 र 98-21-57-56-36, 98-21-57-56-36।
7: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: नववर्ष 2083 को पावन अवसरमा जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ दिदीबहिनी लगायत सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष राम बहादुर गुरुङ, कार्यालय प्रमुख विष्णु बहादुर अधिकारी एवं बेसी सहर खानेपानी तथा सरसफाई उपभोक्ता समिति परिवार, बेसी सहर नगरपालिका 8 लमजुङ।

नववर्ष 2083 को पावन अवसरमा जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ दिदीबहिनी लगायत सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष युवराज अधिकारी, उपाध्यक्ष विश्वबहादुर गले, प्रमुख प्रशासकीय अधिकृत हेमराज कास्के एवं दोर्जी गाउँपालिका परिवार नौथर सेरा लमजुङ।

0: नववर्ष 2083 को पावन अवसर में जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाई दिदी बहिनी लगायत सम्पूर्ण नेपालीहरुमा सुस्वास्थ्य सुख शांति एवं समृद्धि को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: कार्यालय प्रमुख मीता कुमारी थापा एवं एकीकृत सेवा कार्यालय परिवार बेसीतह नगरपालिका साथ लमजुङ।
2: ए मास्टर साहब कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
3: ल ल आए बहिनी, किन होला?
2: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला?
3: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिङ खोलामा नन्द स्प्लाइस खोल्नु भएको छ। ल हिँड, आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
2: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
4: प्रोपाइटर अमृत श्रेष्ठ, बेचीसहर नगरपालिका 8, झिङ्गे खोला, पुन्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
5: सुनिता आ गर त
2: भोके, मेरो दास सबै किराले खाएको छ।
5: गर न के, आ गर, म हेर्छु। आ छि, कस्तो गनाको, दाँत माझ्दैन हो?
2: ठुलो स्वरमा नकराउ न, मलाई लाज लाग्छ के।
5: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तरिक डेन्टल होममा जाऊ न, दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ। भूपुसैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने, दाँतको भिडियो एक्सरे गर्ने, वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने, दाँत निकाल्ने, नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ। हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ।
6: नोट, यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ।
7: भूपुसैनिक डेन्टल होम प्राली, बेसीसहर नगरपालिका 8, सेरा ओह्रालो, लमजुङ।
8: प्रोपाइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सिसा अधिकारी।
7: सम्पर्क फोन नम्बर 0665241429, मोबाइल नम्बर 9894184440।
9: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
10: बडा सुबह डिजिटल, इन्जॉय विद अस।

0: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
1: चाडबाड पनि नजिकै आइसक्यो घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
0: नरिसाउ न बुढी घर गहना जस्तो कुरो जा पाए त्यही किनेर पनि त भएन नि
1: चिन्तै नगर्नुहोस् न बुढा बिची सहरको नारायण चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गर गहना पाइन्छ नि त्यही जाउँ न
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
3: हजुर हामी कहाँ शिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोप्राइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
1: सम्पर्क फोन नम्बर 98165852020 98066662162 र 0665231381 दीपा सुन्चादी पसल विश्व नगरपालिका 8 नारायण स्थान लम्जुङ
4: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन
5: जापान ट्राई होइन स्योर गरौँ
1: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ
5: स्टुडेन्ट एन्ड ओरिजिन भिजामा जापान जाने सुवर्ण अवसर
1: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ
4: लम्सुङ एजुकेसन सेन्टर बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन
6: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ सम्पर्क नम्बर 0665902900 मोबाइल नम्बर 98560602900
7: भाउजू अनुहार त मलिन देख्छु नि के भयो हजुरलाई
8: हजुर बाबु छोरालाई अनन्ती ज्वरो आएको छ फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन के गर्ने होला बाबु
7: नआत्तिनुहोस् भाउजू मेरो नानी पनि रुगा खोकी र ज्वरोले ग्रस्त भएकी थिए आज उसलाई त ज्यानभरि रातारात बिबिर उठेर हैरान अनि हाम्रै बेसी सहर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन हो त्यही लगेर औषधि र भिटामिन खुवाए नानी त निको भइहाली
8: हो र बाबु म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो नभए औषधि किनेर ल्याउँछु
6: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा सबै खाले औषधि बिक्री वितरण घाउ सफा गर्ने सिलाई तथा टाका लगाउने बाफ लगाउने छाला तथा अन्य रोगको उपचार गरिन्छ औषधिमा विशेष छुटको व्यवस्था छ महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ सुगर प्रेसर युरिक एसिड दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ
7: औषधिको मूल्यमा होइन अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौँ
6: सोयल मेडिसिन्स बेसी सहर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुला कार्यालय अगाडि प्रोप्राइटर सरोज कुमार श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98463878450 र 98241132
9: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी आफ्नो भने सबै पुरानो डिजाइनको
10: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कसले छेकेको छ र
9: बनाउन त हुन्थ्यो काठमाडौँ पोखरा जाने फुर्सद नै छैन
10: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त त्यसै त राम्रो गहना पाइने पसल अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ जाउ लाग्ने भएको छ
9: नयाँ सजावट भने जस्तै गहना जय बुद्ध ज्वेलरी सबैको चाहना
10: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनसादीका गरगहना पाइन्छ। साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ। जय बुद्ध ज्वेलरी बेसी शहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै प्रोप्राइटर मणिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 06652420 06652475 मोबाइल नम्बर 98560 45 735।

0: बुढा घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सर आठ झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
1: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, डसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
1: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विश्वसहर नगरपालिका आठ झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
2: ओहो, हेड सर, टाढैको सायद हो कि कसो हो? बेसी सहर जाने भए सँगै जाउँ है।
3: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
2: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
4: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
5: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665520227, मोबाइल नम्बर 9842649129 र 9841052091।
2: ओ भरे खन प्रलो छैन हतारलाई
6: हो आजो निवाले भिजी तारे मुई पिबा मिमेमी मार्बलरी प्रिमाबीरा बेसी सर मोबाइल गंगा आर्ट ग्यालरी याम आचु
2: नै याम भी तयार तडी भा तारे नासर बजार लम्बी मु मेडल कप ट्रफी प्रमाण पत्र ब्यानर को बनेल पर्दी भी याम मैलो खारे तारे प्रे आने से दी
6: स गंगा आर्ट ग्यालरी तो बने आचु
2: तर नि मार्बलर फ्रीवा साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड जम्मै बनिम्रो फोटो प्रिन्ट टी सर्ट प्रिन्ट स्टिकर कटिङ लम्रो छाल असी ब्याज दे माया चिलो भनिम्रो
6: तैले भनेको मैले सबै बुझ्यो कान्छा। गङ्गा आर्टमा के पाइन्छ भनेर एकपटक तैले सबै भन्ज्यो त नेपाली भाषामै।
5: बेसी सहर नगरपालिका 7 पुरानो ब्याङ्क चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट, फ्लेक्स प्रिन्ट, साइन बोर्ड, होर्डिङ बोर्ड, लाइट बोर्ड, ब्यानर, फोटो प्रिन्ट, स्टिकर कटिङ, कप प्रिन्ट, ब्याच प्रिन्ट, टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिलो, प्रमाण पत्र, मेडल र ट्रफी पनि बनाइन्छ।
1: साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ते लेखन, आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ।
4: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट, बेसी सहर नगरपालिका 7, पुरानो ब्याङ्क चोक, लमजुङ। प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे। सम्पर्क फोन नम्बर 0665531387, मोबाइल नम्बर 9462646648 र 9463018883।
2: किन हाँस्या नि बुढा, तँलाई फर्किने गरी?
6: तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि, तँलाई फर्किने गरी हाँसेका।
2: हुन त हाम्रो बाले नि ताल बराईमै राख्नु भएको के रे दाँत अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
4: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, घिजाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
2: ताल बराही डेन्टल केयर सेन्टर प्राली बेची सहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 98461 32004 र 98191 20981।

0: नववर्ष 2083 को पावन अवसरमा जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ दिदीबहिनी लगायत सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: अध्यक्ष शिव प्रसाद जोशी बेसीतहर नगरपालिका वडा नम्बर 11 को कार्यालय सम्पर्क फोन नम्बर 9851125500।

0: नववर्ष 2083 को पावन अवसरमा विद्यालय व्यवस्थापन समिति शिक्षक विद्यार्थी लगायत जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रधानाध्यापक विनोद गुरुङ भूपु सैनिक आवासीय माध्यमिक विद्यालय परिवार बेसुतहा नगरपालिका 7 लमजुङ।

नववर्ष 2083 को पावन अवसरमा जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ दिदीबहिनी लगायत सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष युवराज अधिकारी, उपाध्यक्ष विश्वबहादुर गले, प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्रे एवं दोर्जी गाउँपालिका परिवार नौथर सेरा लमजुङ।

0: नववर्ष 2083 को पावन अवसरमा जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ दिदीबहिनी लगायत सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: नगर प्रमुख गुमान सिंह अर्याल, उपप्रमुख पद्मा गुरुङ, प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारी एवं बेसीसहर नगरपालिका परिवार बेसीसहर लमजुङ।
2: हेर्ने हेराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ। यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धनबहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ। साथै समाजको अगाडि दुःख विराम रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौं। है त रोगको विवरण:
3: काम्ने रोग,
2: बौलाउने रोग,
3: हल्ने रोग,
2: मूर्छा पर्ने,
3: सपना नराम्रो देख्ने,
2: डराउने,
3: रिस उठ्ने,
2: तर्सिने,
3: खान मन नलाग्ने,
2: चिलाउने,
3: ऐठन गर्ने,
2: कम्मर दुख्ने,
3: हात खुट्टा पोल्ने,
2: चपाउने,
3: हात खुट्टा दुख्ने वा सुन्निने,
2: ज्यान करकर खाने,
3: महिनावारी गडबडी,
2: बाजोपन,
3: छारे रोग,
2: प्रेसर,
3: सुगर,
2: प्यारालाइसिस,
3: दम,
2: खोकी, टोकेको निलो दाम,
3: मान्छे हराएको,
2: सामान हराएको,
3: टुनामुना लागेको,
2: मेलमिलाप गर्न पर्ने,
3: दाँत दुखेको,
2: बिगार परेको,
3: पैसा फसेको,
2: रक्सी छुटाउने,
3: घर बाँध्ने,
2: पिनास भएको,
3: टाउको दुख्ने,
2: ग्यास्ट्रिक,
3: जन्डिस भएको,
2: सत्रु नष्ट गर्ने,
3: बाथ रोग,
2: बाण फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरूबाट विश्वासको साथ उपचार गरिन्छ। साथै बुटी पनि बानिनेछ। हामीलाई सम्झनुहोस्, निराश हुनु नै छैन।
3: जन्मेर कसले पो के लिएर आएको छ, मर्दा लानु पो के छ?
1: सम्पर्क स्थान: सुन्दर बजार नगरपालिका, वडा नम्बर 9, सिउडीबार, लमजुङ, कृषक जागरण सहकारी अगाडि कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97 69 77 68 60, 97 69 77 68 60 र 98 51 57 56 36, 98 51 57 56 36।
2: ग्रह व्यथा, गुरुले दिएको ज्ञान कसलाई के था? आउनुहोस्, सोध्नुहोस्, खोज्नुहोस्, बुझ्नुहोस्, आवश्यकता अनुसारको उपचार गर्नुहोस्, रोगबाट मुक्त हुनुहोस्। जयराम गुरुदेव।

0: ए मास्टर साहब कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
1: ल ल आए बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला?
1: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रो हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिम खोलामा नन्द सप्लाइज खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बात ल्याउनु छ।
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गीन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेचीसहर नगरपालिका 8, झिङ्गे खोला पुन्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 98560 46257 र 98 40067 787।
3: बुढा, ए बुढा, यसपालि वैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भने?
4: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
3: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिबेस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
3: सिबिस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लमसुङ, प्रोपाइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 98462 18202 र 98403 19789।
3: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लमसुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
5: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
2: जापान ट्राई होइन, स्योर गरौं।
6: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
2: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
6: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
5: लमसुङ एजुकेसन सेन्टर, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, रेडियो चौतारी भएको भवन।
7: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 066-590-2900, मोबाइल नम्बर 98-560-602-900।
4: भाउजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
3: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
4: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुगा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि रातारात बिबिर उठेर हैरान। अनि हाम्रै बेसीसर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
3: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
7: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाका लगाउने, बाफ लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
4: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
7: सोयल मेडिसिन्स, बेसी सहर नगरपालिका 8 प्रशासन चोक, जिल्ला हुलाक कार्यालय अगाडि, प्रोपाइटर सरस कुमार श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98463-78450 र 98-24-11-10-32।
8: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्स्यो जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
1: हो त है आमा बरु कहाँ जाने भन्नु त
0: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले

0: गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुन चाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
1: जयलक्ष्मी सुन चाँदी पसल बेची सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सूरज विश्वकर्म। सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुन चाँदी पसललाई नै सम्झनुहोस्।
2: ए बुढा, घर बनाउने सपना त बल्ल पुरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
3: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
2: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
0: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
2: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, डसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
0: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
2: प्रोपाइटर मोहम्मद मिनहास अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विशेषहर नगरपालिका 8 झिङ्गे खोला लमजुङ। सम्पर्क फोन नम्बर 98462-73-829 र 98-17-15-40-38।
3: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, जे दुख्या हो दुख्या हो। झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने। जहिल्यै बिरामी भएर केही मेलो मसै भइदिने।
4: बुवा पिर नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालम। यही बेसी सहरको सेरा चोकदेखि काराकार जाने बाटो छ नि, त्यही जाम बरु।
3: हुन्छ बुहारी, लौ गइहालम, साह्रै गाह्रो भयो।
4: सुभाष मेडिको फर्मा, बेसी सहर नगरपालिका 8 सेरा।
0: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 98465-64-93।
5: हेर्ने हेराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ। यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धन बहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ। साथै समाजको अगाडि दुःख, विराम, रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौं है त। रोगको विवरण:
6: काम्ने रोग,
5: बौलाउने रोग,
6: ढल्ने रोग,
5: मूर्छा पर्ने,
6: सपना नराम्रो देख्ने,
5: डराउने,
6: रिस उठ्ने,
5: तर्सिने,
6: खान मन नलाग्ने,
5: चिलाउने,
6: ऐठन गर्ने,
5: कम्मर दुख्ने,
6: हात खुट्टा पोल्ने,
5: चपाउने,
6: हात खुट्टा दुख्ने वा सुन्निने,
5: ज्यान करकर खाने,
6: महिनावारी गडबडी,
5: बाजोपन,
6: छारे रोग,
5: प्रेसर,
6: सुगर,
5: प्यारालाइसिस,
6: दम,
5: खोकी, टोकेको निलो दाम,
6: मान्छे हराएको,
5: सामान हराएको,
6: टुनामुना लागेको,
5: मेलमिलाप गर्न पर्ने,
6: दाँत दुखेको,
5: बिगार परेको,
6: पैसा फसेको,
5: रक्सी छुटाउने,
6: घर बाँध्ने,
5: पिनाश भएको,
6: टाउको दुख्ने,
5: ग्यास्ट्रिक,
6: जन्डिस भएको,
5: सत्रु नष्ट गर्ने,
6: बाथ रोग,
5: बाण फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरुबाट विश्वासको साथ उपचार गरिन्छ। साथै बुटी पनि बानिनेछ। हामीलाई सम्झनुहोस्, निराश हुनु नै छैन।
6: जन्मेर कसले पो के लिएर आएको छ, र मर्दा लानु पो के छ।
2: सम्पर्क स्थान सुन्दर बजार नगरपालिका वडा नम्बर 9 सिउँडीबार लमसुङ कृषक जागरण सहकारी अगाडि कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97 69 77 68 60 97 69 77 68 60 र 98 21 57 56 36 98 21 57 56 36
5: ग्रह व्यथा गुरुले दिएको ज्ञान कसलाई के था? आउनुहोस्, सोध्नुहोस्, खोज्नुहोस्, बुझ्नुहोस्, आवश्यकता अनुसारको उपचार गर्नुहोस्, रोगबाट मुक्त हुनुहोस्। जयराम गुरुदेव।
7: रोगीको हुन्छ तेरै धन, हुँदैन सत्य उसको मन।
8: अब पाउनुहोस् ओर्लिङको फोटो लाइट अफरमा 200 MBPS को इन्टरनेट, 3 महिनाको मात्र शुल्क ₹3,300, साथमा डबल ब्यान्ड राउटर निशुल्क। यो अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ। थप जानकारीका लागि 98 028 44 010 र 98 028 38 526 मा सम्पर्क गर्नुहोला। सम्पर्क कार्यालय ओर्लिङ कम्युनिकेसन लिमिटेड, शाखा कार्यालय बेसी सहर, गेटवे हिमालयन रिसोर्ट भन्दा 2 घर माथि। उल्लेखित रकममा 13% भ्याट एक्स्ट्रा लाग्नेछ।
9: किन हाँसे नि बुढा? तुलाई फर्किने गरी तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि तोलै थर्किने गरी हाँसेका। हुन त हाम्रो बाले नि ताल बाराईमै राख्नु भयो के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
10: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, घिसाबाट रगत आउने, सुन्निने, टिप आउने रोगको विशेष उपचार गरिन्छ।
8: ताल बाराही डेन्टल केयर सेन्टर प्राली, बेसी सहर नगरपालिका 7 भीमसेन स्थान लमजुङ, प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 98 461 32 004 र 98 191 20 981।
11: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
12: जापान ट्राई होइन, सियोर गरौं।
13: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
12: स्टुडेन्ट एन्ड ओरिजिन भिजामा जापान जाने सुवर्ण अवसर।
13: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
11: लमजुङ एजुकेसन सेन्टर, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, रेडियो चौतारी भएको भवन।
14: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 066 590 2 9 0, मोबाइल नम्बर 98 560 60 2 9 0।
9: ओहो हेड सर, टाढैको सायद हो कि कसो, बेसी सहर जाने भए सँगै जाउँ है।
15: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो, यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
9: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
11: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
1: न्यू जनप्रेमी छापाखाना बेसी शहर नगरपालिका 8 नारायण स्थान चोक लमजुङ। सम्पर्क फोन नम्बर 066-520-227, मोबाइल नम्बर 98-462-49129 र 98-461-5091।
16: ओ भरे खान प्रलो छैन हतारलाई न
17: हो याजु निवने बछिजी तारे मुई पिबो मिमेमी मार्वलरी प्रिमबीरा देसी सर मोबाइल गंगा आर्ट ग्यालरी याव मय बाचु
16: नै याम बीरा तयार तडी बा तारे नासर बजार लम्बी मु मेडल कप ट्रफी प्रमाण पत्र ब्यानर को बनेल पर्दी बीरा याव मयलो खारे तारे प्रे यानसेदी
17: स गंगा आर्ट ग्यालरी तोतो बनेर आचु
16: तर नि मार्बलर फ्रीवा साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड जम्मै बनिम्रो फोटो प्रिन्ट टी सर्ट प्रिन्ट स्टिकर कटिम लम्रो छलसी ब्याज दे माया चिलो भनेम्रो
17: पहिले भनेको मैले सबै बुझ्यो कान्छा गंगा आर्टमा के पाइन्छ भनेर एकपटक पहिले सबै भन्दियो त नेपाली भाषामै।
1: बेसी शहर नगरपालिका 7 पुरानो बैंक चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट फ्लेक्स प्रिन्ट साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड ब्यानर फोटो प्रिन्ट स्टिकर कटिङ कप प्रिन्ट ब्याज प्रिन्ट टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिनो प्रमाण पत्र मेडल र ट्रफी पनि बनाइन्छ। साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ते लेखन आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ।
18: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट बेसी शहर नगरपालिका 7 पुरानो बैंक चोक लमथुङ। प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे। सम्पर्क फोन नम्बर 066-531-387, मोबाइल नम्बर 98-462-46-648 र 98-463-01-883।
19: सुनिता आ गर त
20: भोके मेरो दाँत सबै किराले खाएको छ।
19: गर न के आ गर म हेर्छु।
20: आ
19: छि कस्तो गनाको दाँत माझ्दैन हो।
20: ठुलो स्वरमा नकराउ न मलाई लाज लाग्छ के।
19: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तरी डेन्टल होममा जाऊ न। दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ। भूपु सैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने दाँतको भिडियो एक्सरे गर्ने वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने दाँत निकाल्ने नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ। हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ।
21: नोट यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गा टेढा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ।
22: भूपु सैनिक डेन्टल होम प्राली बेसी शहर नगरपालिका 8 सेरा ओरालो लमजुङ।
23: प्रोप्राइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीसा अधिकारी।
22: सम्पर्क फोन नम्बर 066-521-429 मोबाइल नम्बर 98-414-84-440।
24: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: बुढा ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका आरसेरामा सिवेज तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिबिस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठ सेरा लमसुङ प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 9842618202 र 9840319799।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठ सेरा लमसुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।

0: नववर्ष 2083 को पावन अवसरमा विद्यालय व्यवस्थापन समिति शिक्षक विद्यार्थी लगायत जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष भीम बहादुर गुरुङ, प्रधानाध्यापक मेन बहादुर घले, ग्लोबल भिजन बोर्डिङ स्कुल परिवार, सुन्दर बजार नगरपालिका 9 लमजुङ। सम्पर्क फोन नम्बर 98560 46028।

0: नववर्ष 2083 को पावन अवसरमा हाम्रा शेयर सदस्यहरू, कर्मचारीहरू लगायत सम्पूर्ण जिल्लावासी बा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुस्वास्थ्य, सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष प्रभुराम प्रधान, मुख्य प्रबन्धक हीरा बहादुर रावल एवं हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार बेसीतह नगरपालिका 7 लम्जुङ।

0: नववर्ष 2083 को पावन अवसरमा विद्यालय व्यवस्थापन समिति शिक्षक विद्यार्थी लगायत जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष नन्दराज तामाङ, प्रधानाध्यापक अर्जुन भण्डारी, हिमचुली आवासीय माध्यमिक विद्यालय परिवार, मर्स्याङ्गी गाउँपालिका 3, खुदी लमजुङ।

0: नववर्ष 2083को पावन अवसरमा जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ दिदीबहिनी लगायत सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सिंचाई गरौ उत्पादन बढाऊ। जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय परिवार विशेषह नगरपालिका 8 लम्जुङ।

0: नववर्ष 2083 को पावन अवसरमा हाम्रा शेयर सदस्यहरू, कर्मचारीहरू लगायत सम्पूर्ण जिल्लावासी बा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुस्वास्थ्य, सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष ताराराज खले, प्रबन्धक झमप्रसाद गुरुङ, जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, विशेषह नगरपालिका 7, लम्जुङ।

0: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
1: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र?
0: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
1: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल। अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्नु भएको छ।
0: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
1: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनसादीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
0: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोभाइडर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 0665420735, 0665420475, मोबाइल नम्बर 9857045।

0: भाउजू अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
1: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
0: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि रातारात बिबिरा उठेर आइरहन्। अनि हाम्रै बेसी सर नगरपालिका प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
1: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
2: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाँका लगाउने, बाफ लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ। नोट, औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं। सोयल मेडिसिन्स, बेसी सहर नगरपालिका 8 प्रशासन चोक, जिल्ला हुला कार्यालय अगाडि, प्रोपाइटर सरोज कुमार श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843878450 र 9824111032।
3: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
0: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
3: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनसादी पसल जाने। सुनसादी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनसादी पसल हो त।
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
0: जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ, प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म, सम्पर्क फोन नम्बर 0665202009 र मोबाइल नम्बर 9846058565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
1: ए बुढा, घर बनाउने सपना त बल्ल पुरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
4: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
1: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
2: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
1: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, डसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
2: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
1: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, बेसी सहर नगरपालिका 8 झिङ्गे खोला लमजुङ, सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
5: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो, झन् यही बेला पखाला लागेर हैरान। होइन, कहाँ जाने होला, के गर्ने के नगर्ने, जहिले बिरामी भएर केही मेलो मेसै भइदिने।
1: बुवा, चिर नगर्नुहोस्,
6: झट्टै सुभाष मेडिको फर्मामा गइहालम। यही विशेषहरूको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
4: हुन्छ बुहारी, ल गइहालम, साह्रै गाह्रो भयो।
6: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका आठ सेरा,
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 9845664093।
7: ए मास्टर साहब, कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
8: ल ल आए बहिनी, किन होला?
7: सुन्नु न, एउटा फलामको ट्रस्ट हालेर घर बनाउने भनेको कहाँ जाने होला?
8: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसको झिङ खोलामा नन्द स्लाइस खोल्नु भएको छ। ल हिँड, आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
7: हाम्रा सेवाहरू, यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्र्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेची सहर नगरपालिका 8, झिङ्गे खोला पुन्चो, पुरानो माइक्रो पार्किङ भएको ठाउँ, मोबाइल नम्बर 9856046257 र 9840067787।
6: सुनिता आ गर त
7: भोके, मेरो दास सबै किराले खाएको छ।
6: गर न के, आ गर, म हेर्छु। आ छि, कस्तो गनाको, दाँत माझ्दैन हो?
7: ठुलो स्वरमा नकराउ न, मलाई लाज लाग्छ के।
6: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुसुनिक डेन्टल होममा जाउ न, दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ। भूपुसैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने, दाँतको भिडियो एक्सरे गर्ने, वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने, दाँत निकाल्ने, नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ। हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ।
9: नोट, यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ।
10: भूपुसैनिक डेन्टल होम प्राली, बेसीसहर नगरपालिका 8, सेरा ओरालो, लमजुङ।
11: प्रोपाइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सिसा अधिकारी।
10: सम्पर्क फोन नम्बर 0665241429, मोबाइल नम्बर 9844484440।
6: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
10: जापान ट्राई होइन, सियोर गरौ।
11: जापानमा अध्ययन गरेर आउनु भएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
10: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
11: यस सुवर्ण अवसर पछि फ्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
6: लमजुङ एजुकेशन सेन्टर, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, रेडियो चौतारी भएको भवन।
2: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
12: ओहो, हेड सर, टाढैको सायद हो कि कसो, बेसी सहर जाने भए सँगै जाउँ है।
13: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो, यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
12: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
6: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
0: न्यू जनप्रेमी छापाखाना बेसी शहर नगरपालिका 8 नारायण स्थान चोक लमजुङ। सम्पर्क फोन नम्बर 066-520-227, मोबाइल नम्बर 98-462-49129 र 98-461-5091।
14: नववर्ष 2083 को पावन अवसरमा जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ दिदीबहिनी लगायत सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष देवबहादुर गुरुङ, काउलेपानी सामुदायिक होमस्टे परिवार। सम्पर्क फोन नम्बर 98-462-10963।

0: नववर्ष 2083 को पावन अवसरमा हाम्रा शिर सदस्यहरू, कर्मचारीहरू लगायत सम्पूर्ण जिल्लावासी बा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुस्वास्थ्य, सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रबन्धक राम दीक्षित, कृषक जागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, विश्वसह नगरपालिका 8, लमजुङ।

नववर्ष 2083 को पावन अवसरमा विद्यालय व्यवस्थापन समिति शिक्षक विद्यार्थी लगायत जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष शिव प्रसाद जोशी जनकल्याण माध्यमिक विद्यालय परिवार विशेषह नगरपालिका 11 चिती रमजुङ।

नववर्ष 2083 को पावन अवसरमा विद्यालय व्यवस्थापन समिति शिक्षक विद्यार्थी लगायत जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष शंकर पन्त, प्रधानाध्यापक सूर्य बहादुर अधिकारी, जनकल्याण माध्यमिक विद्यालय परिवार, बेसीसह नगरपालिका एक, उदिपुर लमजुङ। सम्पर्क फोन नम्बर 9856045934।

0: नववर्ष 2083 को पावन अवसरमा जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ दिदीबहिनी लगायत सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर गोविन्द बस्नेत, जय श्री कालिका मिनी क्रसर उद्योग, बेसी शहर नगरपालिका एक लम्सुङ।
2: खाना प्रदर्शनी हतार लाइन
3: हो या छो मेवाने छेजे तारे मुई पिबा मेमी मार्बलरी त्रिवा बीरा देशी सर मोबा गंगा आर ग्यालरी याम मैं आचो
2: मै याम बीर तैयार तड़ी भा तारे नासर बजार लंबी मु मेडल कप ट्रॉफी प्रमाण पत्र बैनर को बनेल पर्दी बीरा याम मैं खारे तारे प्रे आने से दी
3: गंगा आर ग्यालरी तो बने आचो
2: तर मी मार्बलर फ्रीवा साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड जम्मै बनिम रो फोटो प्रिन्ट टी सर्ट प्रिन्ट स्टिकर कटिम लम रो साल असी ब्याज दे माया चिलो भनेम रो
3: पहिले भनेको मैले सबै बुझ्यो कान्छा गंगा आर्टमा के पाइन्छ भनेर एकपटक पहिले सबै भन्दियो त नेपाली भाषामै।
4: बेसीसार नगरपालिका सात पुरानो बैंक चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट फ्लेक्स प्रिन्ट साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड ब्यानर फोटो प्रिन्ट स्टिकर कटिङ कप प्रिन्ट ब्याज प्रिन्ट टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिलो प्रमाण पत्र मेडल र ट्रफी पनि बनाइन्छ। साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ति लेखन आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ।
5: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लम्छुङ प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे सम्पर्क फोन नम्बर 0665313387 मोबाइल नम्बर 9842646648 र 9843001883
2: किन हाँस्या नि बुढा तुलाई फर्किने गरी
3: तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले देखाउनलाई होला नि तुलै थर्किने गरी हाँसेका
2: हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भयो के अरे दाँत अहिलेसम्म भोलि है छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
5: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष गिजाबाट रगत आउने सुन्निने पिप आउने रोगको विशेष उपचार गरिन्छ।
4: तालबाराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका साथ भीमसेन स्थान लम्जुङ प्रोप्राइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 9841632004 र 9891209081।
6: हेर्ने हेराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ। यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धनबहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ। साथै समाजको अगाडि दुःख विराम रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौं है त। रोगको विवरण
7: काम्ने रोग
6: बौलाउने रोग
7: ढल्ने रोग
6: मूर्छा पर्ने
7: सपना नराम्रो देख्ने
6: डराउने
7: रिस उठ्ने
6: तर्सिने
7: खान मन नलाग्ने
6: चिलाउने
7: ऐठन गर्ने
6: कम्मर दुख्ने
7: हात खुट्टा पोल्ने
6: चपाउने
7: हात खुट्टा दुख्ने वा सुन्निने
6: ज्यान कर्कर खाने
7: महिनावारी गडबडी
6: बाजोपन
7: छारे रोग
6: प्रेसर
7: सुगर
6: प्यारालाइसिस
7: दम
6: खोकी टोकेको निलो दाम
7: मान्छे हराएको
6: सामान हराएको
7: टुनामुना लागेको
6: मेलमिलाप गर्न पर्ने
7: दाँत दुखेको
6: बिगार परेको
7: पैसा फसेको
6: रक्सी छुटाउने
7: घर बाँध्ने
6: पिनास भएको
7: टाउको दुख्ने
6: ग्यास्ट्रिक
7: जन्डिस भएको
6: शत्रु नष्ट गर्ने
7: बाथ रोग
6: बानी फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरूबाट विश्वासका साथ उपचार गरिन्छ, साथै बुटी पनि बानिनेछ। हामीलाई सम्झनुहोस्, निराश हुनुहुने छैन।
7: जन्मेर कसले पो के लिएर आएको छ र मर्दा लानु पो के छ?
8: सम्पर्क स्थान सुन्दर बजार नगरपालिका वडा नम्बर 9 सिउडीबार लमसुङ, कृषक जागरण सहकारी अगाडि, कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97 69 77 68 60, 97 69 77 68 60 र 98 21 57 56 36, 98 21 57 56 36।
6: ग्रह व्यथा गुरुले दिएको ज्ञान कसलाई के था? आउनुहोस्, सोध्नुहोस्, खोज्नुहोस्, बुझ्नुहोस्, आवश्यकता अनुसारको उपचार गर्नुहोस्, रोगबाट मुक्त हुनुहोस्। जयराम गुरुदेव।
9: रोगीको हुन्छ धेरै धन, हुँदैन सत्य उसको मन।
10: हेलो विक्रम, कहिले जाने त इन्टरनेटको बिल तिर्न?
11: मेरो त अझै एक महिना बाँकी छ यार।
10: लौ कसरी, अस्ति हामीले सँगै तिरेको होइन त? मेरो त बेला भइसक्यो त।
11: वर्ल्ड लिङ्कको एक कान दुई कान रिफर अफरले गर्दा नि मैले अस्ति एकजना आफन्तलाई वर्ल्ड लिङ्कको 12 महिनाको सेवा जडान गर्न सल्लाह दिएको थिएँ, अनि धन्यवाद स्वरूप वर्ल्ड लिङ्कले मेरो इन्टरनेटको अवधि 1 महिनाले थप गरिदियो।
10: यो त गजबको अफर रहेछ त यार।
11: बरु तिमी पनि वर्ल्ड लिङ्कको एक कान दुई कान रिफर अफरको फाइदा लिइहाल।
10: हुन्छ यार, म त आजदेखि नै रिफर गर्न सुरु गरिहाल्छु।
12: थप जानकारीका लागि 98 028 44 010, 98 028 38 526 मा सम्पर्क गर्नुहोला। सम्पर्क कार्यालय वर्ल्ड लिङ्क कम्युनिकेसन लिमिटेड शाखा कार्यालय बेसी सहर गेटवे हिमालयन रिसोर्टको भन्दा 2 घर माथि। बुढा, ए बुढा, यसपालि वैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
13: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
12: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 813 सिबिएस तथा ब्यू भिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
14: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै
15: होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
12: सिबिएस तथा बिउबिजन भण्डार बेसी सहर नगरपालिका 813 लमसुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
14: सम्पर्क नम्बर 98 462 18 202 र 98 403 19 799।
12: सिबिएस तथा बिउबिजन भण्डार बेसी सहर नगरपालिका 813 लमसुङ।
14: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
16: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
1: जापान ट्राई होइन सियोर गरौ।
2: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
1: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
2: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
0: लमसुङ एजुकेशन सेन्टर बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन।
3: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 066-590-2900, मोबाइल नम्बर 98-560-602900।
1: भाउजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
4: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
1: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुगा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि राता राता बिबिरा उठेर आइरहन्। अनि हाम्रै बेसी सहर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
4: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
3: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाँका लगाउने, बाप लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
1: औषधिको मूल्यमा अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
3: सोयल मेडिसिन्स, बेसी सहर नगरपालिका 8 प्रशासन चोक, जिल्ला हुलाक कार्यालय अगाडि, प्रोपाइटर सरोज कुमार श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98463-78450 र 98241-1032।
5: ए बुढा, घर बनाउने सपना त बल्ल पुरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
6: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
5: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
3: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
5: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, डसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
3: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
5: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक डसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, बेसी सहर नगरपालिका 8 झिङ्गे खोला लमजुङ, सम्पर्क फोन नम्बर 98462-73829 र 98-1715-40-38।
7: हेर्ने हेराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ। यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धन बहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ। साथै समाजको अगाडि दुःख, विराम, रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौं है त। रोगको विवरण:
8: काम्ने रोग,
7: बौलाउने रोग,
8: हल्ने रोग,
7: मूर्छा पर्ने,
8: सपना नराम्रो देख्ने,
7: डराउने,
8: रिस उठ्ने,
7: तर्सिने,
8: खान मन नलाग्ने,
7: चिलाउने,
8: ऐठन गर्ने,
7: कम्मर दुख्ने,
8: हात खुट्टा पोल्ने,
7: चपाउने,
8: हात खुट्टा दुख्ने वा सुन्निने,
7: ज्यान कर कर खाने,
8: महिनावारी गडबडी,
7: बाजोपन,
8: छारे रोग,
7: प्रेसर,
8: सुगर,
7: प्यारालाइसिस,
8: दम,
7: खोकी, टोकेको निलो दम,
8: मान्छे हराएको,
7: सामान हराएको,
8: मुना मुना लागेको,
7: मेलमिलाप गर्न पर्ने,
8: दाँत दुखेको,
7: बिगार परेको,
8: पैसा फसेको,
7: रक्सी छुटाउने,
8: घर बान्ने,
7: पिनाश भएको,
8: टाउको दुख्ने,
7: ग्यास्ट्रिक,
8: जन्डिस भएको,
7: सत्रु नष्ट गर्ने,
8: बाथ रोग,
7: बान फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरुबाट विश्वासको साथ उपचार गरिन्छ, साथै बुटी पनि बानिनेछ। हामीलाई सम्झनुहोस्, निराश हुनुहुने छैन।
8: जन्मेर कसले पो के लिएर आएको छ र मर्दा लानु पो के छ?
2: सम्पर्क स्थान सुन्दर बजार नगरपालिका वडा नम्बर 9 सिउडीबार लम्सुङ, कृषक जागरण सहकारी अगाडि कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97-69-77-68-60, 97-69-77-68-60 र 98-21-57-56-36, 98-21-57-56-36।
7: ग्रह व्यथा गुरुले दिएको ज्ञान कसलाई के था? आउनुहोस्, सोध्नुहोस्, खोज्नुहोस्, बुझ्नुहोस्, आवश्यकता अनुसारको उपचार गर्नुहोस्, रोगबाट मुक्त हुनुहोस्। जयराम गुरुदेव।

0: नववर्ष 2083 को पावन अवसरमा जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ दिदीबहिनी लगायत सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष अर्जुन गुरुङ, उपाध्यक्ष जुनुमाया थापा, प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेल एवं मर्सेङ्गी गाउँपालिका परिवार फुलबुले लमजुङ।

0: नववर्ष 2083 को पावन अवसरमा विद्यालय व्यवस्थापन समिति शिक्षक विद्यार्थी लगायत जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष ईश्वर पौडेल, सचिव विनोद गुरुङ, निजी तथा आवासीय विद्यालयहरूको संगठन पेप्सन लम्छुङ।

नववर्ष 2083 को पावन अवसरमा विद्यालय व्यवस्थापन समिति शिक्षक विद्यार्थी लगायत जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हातमा सेप ओठमा हाँसो प्राविधिक शिक्षा समृद्धिको साँचो। 2082 सालको एसईई परीक्षामा सहभागी भएका सम्पूर्ण विद्यार्थीहरूमा उत्कृष्ट नतिजाका लागि राइनस बहुप्राविधिक शिक्षालय परिवार हार्दिक शुभकामना व्यक्त गर्दछ। यस राइनस बहुप्राविधिक शिक्षालयमा अध्ययन गराइने कार्यक्रमहरू: डिप्लोमा तह कृषि बाली विज्ञान, डिप्लोमा तह वन विज्ञान। विस्तृत जानकारीका लागि सम्पर्क फोन नम्बर 98560124557 र 98560124895। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद राइनस बहुप्राविधिक शिक्षालय, राइनस नगरपालिका 8, लमजुङ।

0: नववर्ष 2083 को पावन अवसरमा जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ दिदीबहिनी लगायत सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: नगर प्रमुख खड्कबहादुर गुरुङ, उपप्रमुख पुष्पराज खनाल, प्रमुख प्रशासकीय अधिकृत शिवराज रेग्मी एवं राइनस नगरपालिका परिवार तीन पिपे लमजुङ।

0: नववर्ष 2083 को पावन अवसरमा विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी लगायत जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष सन्तराम गुरुङ, प्रधानाध्यापक सोमबहादुर भण्डारी, महेन्द्र देव माध्यमिक विद्यालय परिवार, मर्स्याङ्दी गाउँपालिका 7, तराञ्चे, लमजुङ।
2: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो। झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने। कहिल्यै बिरामी भएर केही मेलो मेसी भइएन।
3: बुवा चिर नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालौ। यही बेसी सरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
2: हुन्छ बुहारी, लौ गइहालौ, साह्रै गाह्रो भयो।
3: सुभाष मेडिको फर्मा, बेसी सहर नगरपालिका 8 सेरा।
4: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 98465064093।
5: ए मास्टर साहब, कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
6: ल ल आए बहिनी, किन होला?
5: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला?
6: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रो हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले व्यस्तको झिम खोलामा नन्द लाइस खोल्नु भएको छ। ल हिँड, आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
5: हाम्रा सेवाहरू, यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गीन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
4: प्रोपाइटर अमृत श्रेष्ठ, बेसी सहर नगरपालिका 8, झिङ्गे खोला पुलचोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ, मोबाइल नम्बर 98560046257 र 98400067787।
3: सुनिता आ गर त
5: भोके, मेरो दास सबै किराले खाएको छ।
3: गर न के, आ गर, म हेर्छु।
5: आ
3: छि, कस्तो गनाको, दाँत माझ्दैन हो?
5: ठुलो स्वरमा नकराउ न, मलाई लाज लाग्छ के।
3: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न, दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ। भूपुस्तनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने, दाँतको भिडियो एक्सरे गर्ने, वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने, दाँत निकाल्ने, नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ। हप्ताको 7 दिन दाँतको सेवा उपलब्ध छ।
7: नोट, यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ।
8: भूपुसैनिक डेन्टल होम प्राली, बेसीसर नगरपालिका 8, सेरा ओरालो, लमजुङ।
9: प्रोपाइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सिसा अधिकारी।
8: सम्पर्क फोन नम्बर 066-521-429, मोबाइल नम्बर 98414-84-440।
3: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
10: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
3: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 सेरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
8: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी, फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
3: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8, सेरा, लमजुङ। प्रोपाइटर सृजना श्रेष्ठ।
8: सम्पर्क नम्बर 98462-18202 र 98403-19789।
3: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8, सेरा, लमजुङ।
10: नोट सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
0: नव वर्ष 2083 को पावन अवसरमा जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ दिदी बहिनी लगायत सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
11: नगर प्रमुख कृष्ण प्रसाद कोइराला, उप प्रमुख भवानी केसी, प्रमुख प्रशासकीय अधिकृत रमेश कर्ती एवं सुन्दर बजार नगरपालिका परिवार सुन्दर बजार लमजुङ।

0: नववर्ष 2083 को पावन अवसरमा जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ दिदीबहिनी लगायत सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: अध्यक्ष कृष्ण प्रसाद अधिकारी सुन्दर बजार नगरपालिका वडा नम्बर 4 को कार्यालय सम्पर्क फोन नम्बर 9856045258।

0: नववर्ष 2083 को पावन अवसरमा विद्यालय व्यवस्थापन समिति शिक्षक विद्यार्थी लगायत जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष ओम बहादुर घिमिरे, प्रधानाध्यापक विमल अधिकारी, युनिभर्सल एकेडेमी विद्यालय परिवार, विशेषह नगरपालिका 7 लमजुङ।

नववर्ष 2083 को पावन अवसरमा जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ दिदीबहिनी लगायत सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। रेबिस एक प्राणघातक रोग भएको र मानिसमा लाग्ने रेबिस रोग मुख्यतया कुकुरको टोकाईबाट 99% हुने गरेकाले आफूले पालेका कुकुरलाई पहिलो पटक जन्मेको 3 महिनामा र एक पटक लगाए पश्चात प्रत्येक एक एक वर्षमा रेबिस विरुद्धको खोप लगाउनुहोस्। कार्यालय प्रमुख सुशील नेपाने एवं भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र परिवार बेसी सह नगरपालिका साथ लम्जुङ।

नववर्ष 2083 को पावन अवसर में जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ दिदीबहिनी लगायत सम्पूर्ण नेपालीहरुमा सुस्वास्थ्य सुख शान्ति एवं समृद्धि को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। भूमिगत जल स्रोत संरक्षण र सम्वर्धन गरौं, खानेपानी सुरक्षा योजना लागू गरौं, स्वच्छ तथा गुणस्तरीय खानेपानी तथा सरसफाई सेवा प्राप्त गर्ने हरेक नागरिकको मौलिक हक अधिकार हो। कार्यालय प्रमुख उत्सव पोखरेल एवं संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय विशेषह नगरपालिका 8 लमजुङ।

0: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्से जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
1: हो त है आमा बरु कहाँ जानी भन्नु त
0: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
3: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्
4: ए बुढा घर बनाउने सपना त बल्ल पुरा भयो अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला
5: ल बुढी यति सानो कुरामा पनि किन चिन्ता गरेको बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि
4: हो र बुढा ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ
2: हजुर विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ
4: हाम्रा सेवाहरू कार्पेट पर्दा सिरक गसना बेडसिट म्याट्रेस डल्लप ब्ल्याङ्केट फाइबर सिरक साथै अर्डर अनुसार सिरक गसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ
2: थप सुविधाका साथमा हामी कहाँ पलङ दराज सोफा डाइनिङ स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
4: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर बेसी सहर नगरपालिका 8 झिङ्गे खोला लमजुङ सम्पर्क फोन नम्बर 98462-73-829 र 98-17-15-40-38
1: ओहो हेड सर टाढैको सायद हो कि कसो बेसी सहर जाने भए सँगै जाउँ है
5: कस्तो ठ्याक्कै पार्नुभयो हेर्नुहोस् न सर विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ बेसी सहरको न्यु जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त
1: कायदाको कुरा गर्नुभयो सर म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ हाम्रो पनि आइडी कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र छाप्नु पर्ने गाउँकै पसलको बिल पनि बनाउनु छ
6: न्यु जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ लमजुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यु जनप्रेमी छापाखानामा विवाह कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र मेडल प्रिन्ट किताब पत्र पत्रिका क्यालेण्डर आईडी कार्ड भिजिटिङ कार्ड पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ
3: न्यू जनप्रेमी छापाखाना बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक लमजुङ सम्पर्क फोन नम्बर 066-520-227 मोबाइल नम्बर 98462-49129 र 98461-52091
1: ओ भरे खन प्रलो छैन हतारलाई र
7: हो आज निवने भिजी तारे मुई पिबा मिमामी मार्बलरी प्रिमा बीर देशी सर मोबाइल गंगा आर्ट ग्यालरी या वो मैं आचु
1: मैं याम बीर तैयार तड़ी वा तारे नासर बजर लंबी मु मेडल कप ट्रॉफी प्रमाण पत्र बैनर को बनेल पर्दी बीर या वो मैं लो खारे तारे प्रिय याने से दी
7: सर गंगा आर्ट ग्यालरी तो बने वा आचु तर मी मार्बल र फ्रीवा साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड जम्मै बनिम्रो फोटो प्रिन्ट टी सर्ट प्रिन्ट स्टिकर कटिम लम र छलसी ब्याज जे माया चिनो भनेम्रो
8: पहिले भनेको मैले सबै बुझ्यो कान्छा गङ्गा आर्टमा के पाइन्छ भनेर एकपटक तैले सबै भन्दियो त नेपाली भाषामै
2: बेसीसार नगरपालिका सात पुरानो बैंक चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट फ्लेक्स प्रिन्ट साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड ब्यानर फोटो प्रिन्ट स्टिकर कटिङ कप प्रिन्ट ब्याज प्रिन्ट टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिनो प्रमाण पत्र मेडल र ट्रफी पनि बनाइन्छ साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ति लेखन आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ
6: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमथुङ प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे सम्पर्क फोन नम्बर 066531387 मोबाइल नम्बर 9842646648 र 9863601883
9: अब पाउनुहोस् ओर्लिङको दमदार अफरमा 100 MBPS को इन्टरनेट र नेट टिभी मात्र रु 950 यो अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ थप जानकारीका लागि 9008444010 9008438526 सम्पर्क गर्नुहोला सम्पर्क कार्यालय ओर्लिङ कम्युनिकेसन लिमिटेड शाखा कार्यालय बेसी सहर गेटवे हिमालयन रिसोर्टको भन्दा दुई घर माथि उल्लेखित रकममा 13% भ्याट एक्स्ट्रा लाग्नेछ
10: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz

0: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन
1: जापान ट्राई होइन सियोर गरौं।
2: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
1: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
2: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
0: लमजुङ एजुकेशन सेन्टर बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौकारी भएको भवन।
3: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ सम्पर्क नम्बर 066-590-2900 मोबाइल नम्बर 98-560-602900।
4: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
5: चाडबाड पनि नजिकै आइसक्यो गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
4: नरिसाउ न बुढी गरगहना जस्तो कुरो जा पाए त्यही किनेर पनि त भएन नि
5: चिन्तै नगर्नुहोस् न बुढा विशेष सहरको नारायण स्थान चोकमा रहेको दिपा सुन्चारी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गरगहना पाइन्छ नि त्यही जाउँ न
6: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
1: हजुर हामी कहाँ सिरफुल सिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोप्राइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार।
5: सम्पर्क फोन नम्बर 98165-85520 98066-66162 र 066-521-381। दिपा सुन्चारी पसल विश्वहर नगरपालिका 8 नारायण स्थान लमजुङ।
7: ए मास्टर साहब कतै हिँड्नु भएको एउटा सल्लाह गर्नु थियो यता आइदिनुहोस् त।
8: ल ल आएँ बहिनी किन होला
7: सुन्नु न एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला
8: चिन्तै नगर न बहिनी भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले व्यस्तको झिम खोलामा नन्द स्लाइस खोल्नु भएको छ ल आजै जाउँ म पनि जस्ता बाटो ल्याउनु छ
7: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू स्टिलको पाइप रङ्गिन जस्ता पाता ट्याक्टर गाडीलाई आवश्यक पर्ने च्यानल पाता कम्पाउन्ड जाली मेसिनबाट तयार पारिएको ग्राभिङ जाली कुखुराको जाली ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
1: प्रोप्राइटर अमृत श्रेष्ठ बेसी सहर नगरपालिका 8 झिङ्गे खोला पुन्चोक पुरानो माइक्रो पार्किङ भएको ठाउँ मोबाइल नम्बर 98560-46257 र 98-40067-787।
9: नववर्ष 2083 को पावन अवसरमा जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ दिदीबहिनी लगायत सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
10: नगर प्रमुख कृष्ण प्रसाद कोइराला उप प्रमुख भवानी केसी प्रमुख प्रशासकीय अधिकृत रमेश कर्ती एवं सुन्दर बजार नगरपालिका परिवार सुन्दर बजार लमजुङ।
9: नववर्ष 2083 को पावन अवसरमा जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ दिदीबहिनी लगायत सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
11: अध्यक्ष कृष्ण प्रसाद अधिकारी सुन्दर बजार नगरपालिका वडा नम्बर 4 को कार्यालय सम्पर्क फोन नम्बर 98565-45258।

0: नववर्ष 2083 को पावन अवसरमा विद्यालय व्यवस्थापन समिति शिक्षक विद्यार्थी लगायत जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: अध्यक्ष ओम बहादुर घिमिरे, प्रधानाध्यापक विमल अधिकारी, युनिभर्सल एकेडेमी विद्यालय परिवार, बेसीसह नगरपालिका 7 लमजुङ।

नववर्ष 2083 को पावन अवसरमा जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ दिदीबहिनी लगायत सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। रेबिस एक प्राणघातक रोग भएको र मानिसमा लाग्ने रेबिस रोग मुख्यतः कुकुरको टोकाइबाट 99% हुने गएकाले आफूले पालेका कुकुरलाई पहिलो पटक जन्मेको 3 महिनामा र एक पटक लगाए पश्चात प्रत्येक एक वर्षमा रेबिस विरुद्धको खोप लगाउनुहोस्। कार्यालय प्रमुख सुशील नेउपाने एवं भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र परिवार बेसी सह नगरपालिका साथ लम्जुङ।

नववर्ष 2083 को पावन अवसरमा जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ दिदीबहिनी लगायत सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। भूमिगत जल स्रोत संरक्षण र सम्वर्धन गरौं, खानेपानी सुरक्षा योजना लागू गरौं, स्वच्छ तथा गुणस्तरीय खानेपानी तथा सरसफाई सेवा प्राप्त गर्ने हरेक नागरिकको मौलिक हक अधिकार हो। कार्यालय प्रमुख उत्सव पोखरेल एवं संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय बेसी सहर नगरपालिका 8 लमजुङ।

0: नववर्ष 2083 को पावन अवसर में जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाई दिदी बहिनी लगायत सम्पूर्ण नेपालीहरुमा सुस्वास्थ्य सुख शांति एवं समृद्धि को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: अध्यक्ष उमर गुरुङ सिउरुङ सामुदायिक होमस्टे परिवार सम्पर्क फोन नम्बर 98412 38033।
2: सिमिता आ गर त
3: भोके मेरो दास सबै किराले खाको छ।
2: गर न के आ गर म हेर्छु।
3: आ
2: छी कस्तो गनाको दात माझ्दैन हो।
3: ठुलो सुरमा नकराउन मलाई लाज लाग्छ के।
2: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुसनिक डेन्टल होममा जाऊ न। दात सम्बन्धी सबै समस्याको उपचार गरिन्छ। भूपुसैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने, दाँतको भिडियो एक्सरे गर्ने, वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने, दाँत निकाल्ने, नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ। हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ।
4: भूपुसैनिक डेन्टल होम प्राली बेसीसर नगरपालिका 8 सेरा ओरालो लमजुङ।
1: प्रोप्राइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीसा अधिकारी।
4: सम्पर्क फोन नम्बर 066-521-429, मोबाइल नम्बर 98414-84-440।
5: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: Hai.
1: Aduh,
0: one more time.
1: साथी मेरो दिदीलाई भन्ने है यो तिजमा भाइले आफ्नै पसिना बेचेर दिदीलाई कसरी ल्याइदिन्छ भनेर आमा नि बुढो हुन लाग्नु भयो बालाई आफ्नो पसिना नबेच्नु भन्दै अब छोराले आफ्नै पसिना बेचेर बालाई खान्छ फर्केर आउँछ भन्दै है भदौ 6 गते यसपल्ट मालामा करोडै हान्नुभयो क्या
2: माला कालो भएर मात्र उहाँले नत्र त 8-10 करोडै हुन्थ्यो नि
1: ठिकै छ 2-4 करोड भयो
3: दिदी हेर्नु न त्यो केटाहरूले त करोडको कुरा गर्दै
4: हो क्या अहिलेको केटाहरू 2-4 तोला मार्क करोडलाई काम टुप्पोमा पलाकाहरू

0: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
1: जापान ट्राई होइन सियोर गरौ।
2: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
1: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
2: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
0: लमजुङ एजुकेसन सेन्टर बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन।
3: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ सम्पर्क नम्बर 066-590-2900 मोबाइल नम्बर 98-560-602900।
4: माया हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है। कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी आफ्नो भने सबै पुरानो डिजाइनको।
5: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र
4: बनाउन त हुन्थ्यो। काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
5: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता। हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
4: नयाँ सजावट भने जस्तै गहना जय बुद्ध ज्वेलरी सबैको चाहना।
5: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ। साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
4: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै। प्रोप्राइटर मणिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 066-520-735 066-520-775 मोबाइल नम्बर 98-560-45-735।

0: ओहो
1: हेड सर
0: टाढैको साइत हो कि कसो हो बेसी सहर जाने भए सँगै जाउँ है
2: कस्तो ठ्याक्कै पार्नु भयो हेर्नुहोस् न सर विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त
0: कायदाको कुरा गर्नुभयो सर म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ हाम्रो पनि आइडी कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र छाप्नु पर्ने गाउँकै पसलको बिल पनि बनाउनु छ
3: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ लमसुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र मेडल प्रिन्ट किताब पत्र पत्रिका क्यालेण्डर आईडी कार्ड भिजिटिङ कार्ड पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ
4: न्यू जनप्रेमी छापाखाना बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक लमजुङ सम्पर्क फोन नम्बर 066-520-227 मोबाइल नम्बर 98-462-49129 र 98-461-5091
5: ज्योतिष तथा वन झाँक्री सम्बन्धी सम्पूर्ण सेवा चाहिएमा हामीलाई सम्झनुहोस् यहाँ वन झाँक्रीको चेला धनबहादुर थापा गुरुबाट हेर्ने हेराउनेका साथै तपाईँको शरीरमा या जीवनमा आइपरेको सबै समस्याको समाधान उपचार गरिन्छ हेराउनका लागि स्वयं मान्छे नभए फोटोबाट हेर्ने काम गरिन्छ हामीले विभिन्न किसिमको समस्याहरूको समाधान गर्नेछौ जस्तै कामने बौलाउने टुनामुना लागेको भूत वर्तमान र भविष्य बताइन्छ छारे रोग सुगर प्रेसर गानगोला ग्यास्ट्रिक पाइल्स महिनावारी गडबडी बाँझोपन टाउको दुख्ने खाना मन नलाग्ने बिगार परेको हात खुट्टा सुनिने तर्सिने डराउने पढ्न मन नलाग्ने व्यापार व्यवसाय बिग्रेको दुब्लाएकोलाई मोटो बनाउने मोटाएकोलाई दुब्लाउने पनि बनाइन्छ गरदशा बिग्रेको खोकी लाग्ने ऐठन हुने ढाड कम्मर दुख्ने पिनास भएको श्रीमान श्रीमतीको मिलाप गर्ने बान परेको फिराउने वैदेशिक यात्राको सफल गराउने शरीरमा देउता आएको बेला माता उतार्ने लगायतका सबै प्रकारका दुःख बिमारको उपचार गरिन्छ सम्पर्क स्थान सुन्दर बजार नगरपालिका वडा नम्बर 9 सिउडीबार लमसुङ कृषक जागरण सहकारी अगाडि कृषि विकास बैंक नजिकै सम्पर्क फोन नम्बर 97-69-77-68 97-69-77-68 र 98-21-57-56-36 98-21-57-56
6: हेलो विक्रम कहिले जाने त इन्टरनेटको बिल तिर्न
7: मेरो त अझै एक महिना बाँकी छ यार
6: लौ कसरी अस्ति हामीले सँगै तिरेको होइन त मेरो त बेला भइसक्यो त
7: वर्ल्ड लिङ्कको एक कान दुई कान रिफर अफरले गर्दा नि मैले अस्ति एकजना आफन्तलाई वर्ल्ड लिङ्कको 12 महिनाको सेवा जडान गर्न सल्लाह दिएको थिएँ अनि धन्यवाद स्वरूप वर्ल्ड लिङ्कले मेरो इन्टरनेटको अवधि एक महिनाले थप गरिदियो
6: यो त गजबको अफर रहेछ त यार
7: बरु तिमी पनि वर्ल्ड लिङ्कको एक कान दुई कान रिफर अफरको फाइदा लिइहाल
6: हुन्छ यार म त आजदेखि नै रिफर गर्न सुरु गरिहाल्छु
3: थप जानकारीका लागि 98-024-010 98-28-38-36526 मा सम्पर्क सम्पर्क कार्यालय ओल्ड लिङ्क कम्युनिकेसन लिमिटेड शाखा कार्यालय बेसी सहर गेटवे हिमालयन रिसोर्टको भन्दा दुई घर माथि
8: नव वर्ष 2083 को पावन अवसरमा जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ दिदीबहिनी लगायत सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
9: अध्यक्ष सूर्य प्रसाद गुरुङ उपाध्यक्ष कमीमाया गुरुङ प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद वाग्ले एवं कोलासोत्तर गाउँपालिका परिवार मालिङ लमजुङ

0: नववर्ष 2083 को पावन अवसरमा विद्यालय व्यवस्थापन समिति शिक्षक विद्यार्थी लगायत जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष सन्तराम गुरुङ, प्रधानाध्यापक सोमबहादुर भण्डारी, महेन्द्रदेव माध्यमिक विद्यालय परिवार, मर्स्याङ्दी गाउँपालिका 7, तरान्चे, लमजुङ।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: Bajajita, enjoy with us.

0: नववर्ष 2083 को पावन अवसरमा विद्यालय व्यवस्थापन समिति शिक्षक विद्यार्थी लगायत जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष ईश्वर पौडेल, सचिव विनोद गुरुङ, निजी तथा आवासीय विद्यालयहरूको संगठन पेप्सन लम्छुङ।

2083 को पावन अवसरमा विद्यालय व्यवस्थापन समिति शिक्षक विद्यार्थी लगायत जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हातमा सेप ओठमा हाँसो प्राविधिक शिक्षा समृद्धिको साँचो। 2082 सालको एसईई परीक्षामा सहभागी भएका सम्पूर्ण विद्यार्थीहरूमा उत्कृष्ट नतिजाका लागि राइनस बहुप्राविधिक शिक्षालय परिवार हार्दिक शुभकामना व्यक्त गर्दछ। यस राइनस बहुप्राविधिक शिक्षालयमा अध्ययन गराइने कार्यक्रमहरू डिप्लोमा तह कृषि बाली विज्ञान, डिप्लोमा तह वन विज्ञान। विस्तृत जानकारीका लागि सम्पर्क फोन नम्बर 98560124557 र 98560124895। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद राइनस बहुप्राविधिक शिक्षालय राइनस नगरपालिका 8 लमजुङ।

0: नववर्ष 2083 को पावन अवसर में जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाई दिदी बहिनी लगायत सम्पूर्ण नेपालीहरुमा सुस्वास्थ्य सुख शांति एवं समृद्धि को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: नगर प्रमुख खड्कबहादुर गुरुङ, उप प्रमुख पुष्पराज खनाल, प्रमुख प्रशासकीय अधिकृत शिवराज रेग्मी एवं राइनस नगरपालिका परिवार तीन पिप्रे लमजुङ।
2: सिमिता आ गर त
3: भोके, मेरो दास सबै किराले खाएको छ।
2: गर न के, आ गर, म हेर्छु।
3: आ
2: छि, कस्तो गनाको, दाँत माझ्दैन हो?
3: ठुलो स्वरमा नकराउ न, मलाई लाज लाग्छ के।
2: बेसी सरको सेरा ओह्रालोमा रहेको भुपुसनिक डेन्टल होममा जाऊ न, दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ। भूपुसैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने, दाँतको भिडियो एक्सरे गर्ने, वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने, दाँत निकाल्ने, नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ। हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ।
4: नोट, यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ।
5: भूपुसैनिक डेन्टल होम प्राली, बेसीसर नगरपालिका 8, सेरा ओरालो, लमजुङ।
6: प्रोप्राइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीसा अधिकारी।
5: सम्पर्क फोन नम्बर 066-521-429, मोबाइल नम्बर 98414-84-440।
7: बुढी, ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई? आज
8: चाडबाड पनि नजिकै आइसक्यो, गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
7: नरिसाउ न बुढी, गरगहना जस्तो कुरो जा पाए त्यही किनेर पनि त भएन नि।
8: चिन्तै नगर्नुहोस् न बुढा, विश्व सहरको नारायण चोकमा रहेको दिपा सुनसादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गरगहना पाइन्छ नि, त्यही जाऊ न।
9: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनसादी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
10: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोप्राइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
8: सम्पर्क फोन नम्बर 98166-85520, 98066-66162 र 066-521-381। दीपा सुनसादी पसल, विश्व नगरपालिका 8, नारायण स्थान, लमजुङ।
11: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
12: जापान ट्राई होइन, स्योर गरौ।
13: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
12: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
13: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
11: लमजुङ एजुकेसन सेन्टर, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, रेडियो चौतारी भएको भवन।
14: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 066-590-2900, मोबाइल नम्बर 98560-602900।
15: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्स्यो जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
16: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
15: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनसादी पसल जाने। सुनसादी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनसादी पसल हो त।
14: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनसादी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनसादी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
10: जयलक्ष्मी सुन चाँदी पसल बेसी शहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ प्रोप्राइटर बम बहादुर विश्वकर्म र सूरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राशि अनुसारका पत्थरका लागि जयलक्ष्मी सुन चाँदी पसललाई नै सम्झनुहोस्
16: ओहो हेड सर टाढैको साइत हो कि कसो बेसी सहर जाने भए सँगै जाउँ है
14: कस्तो ठ्याक्कै पार्नुभयो हेर्नुहोस् न सर विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ बेसी सहरको न्यु जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त
16: कायदाको कुरा गर्नुभयो सर म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ हाम्रो पनि आइडी कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र छाप्नु पर्ने गाउँकै पसलको बिल पनि बनाउनु छ
17: न्यु जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ लमजुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यु जनप्रेमी छापाखानामा विवाह कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र मेडल प्रिन्ट किताब पत्र पत्रिका क्यालेन्डर आईडी कार्ड भिजिटिङ कार्ड पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ
10: न्यू जनप्रेमी छापाखाना बेसी शहर नगरपालिका 8 नारायण स्थान चोक लमजुङ सम्पर्क फोन नम्बर 066-520-227 मोबाइल नम्बर 98462-49129 र 98461-52091
18: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: 오.
1: 주먹 얼마치죠?
2: 그러시네. 아들분이 아무래도 그런 일이 있다며.
0: 제일 잘 나가.
2: 잘 나가, 우리 많이

0: भरे खन प्रल छैली हतारलाई रा
1: हो याजु मेवाले बछिजी तारे मुई पिबा मिमेमी मार्वलरी प्रिमा बिरा देसी सर मोबा गंगा आर्ट ग्यालरी याबो मय बाचु
0: नै याम बिरा तयार तडी बा तारे नासर बजार लम्बी मु मेडा बा कप ट्रफी प्रमाण पत्र ब्यानर को बनेल पर्दी बिरा याबो मयलो फारे तारे प्रिय यानसेदी
1: स गंगा आर्ट ग्यालरी तो बनेब राछु
0: तर मार्बल र फ्रीवा साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड जम्मै बनिम्रो फोटो प्रिन्ट टी सर्ट प्रिन्ट स्टिकर कटिङ लम्रो साल असी ब्याज दे माया चिनो भनेम्रो
1: पहिले भनेको मैले सबै बुझ्यो कान्छा गङ्गा आर्टमा के पाइन्छ भनेर एकपटक पहिले सबै भन्देऊ त नेपाली भाषामै
2: बेसीसार नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट फ्लेक्स प्रिन्ट साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड ब्यानर फोटो प्रिन्ट स्टिकर कटिङ कप प्रिन्ट ब्याज प्रिन्ट टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिनो प्रमाण पत्र मेडल र ट्रफी पनि बनाइन्छ। साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ति लेखन आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ।
3: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमथुङ प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे सम्पर्क फोन नम्बर 0665313387 मोबाइल नम्बर 9842646648 र 9863601883
4: नववर्ष 2083 को पावन अवसरमा विद्यालय व्यवस्थापन समिति शिक्षक विद्यार्थी लगायत जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: अध्यक्ष शिवप्रसाद जोशी जनकल्याण माध्यमिक विद्यालय परिवार बेसीसह नगरपालिका 11 चिती लमजुङ।

नववर्ष 2083 को पावन अवसरमा विद्यालय व्यवस्थापन समिति शिक्षक विद्यार्थी लगायत जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष शंकर पन्त, प्रधानाध्यापक सूर्यबहादुर अधिकारी, जनकल्याण माध्यमिक विद्यालय परिवार, बेसीसह नगरपालिका एक, उदिपुर लमजुङ। सम्पर्क फोन नम्बर 98560 45 934।

0: नववर्ष 2083 को पावन अवसरमा जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ दिदीबहिनी लगायत सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर गोविन्द बस्नेत, जयश्री कालिका मिनी क्रसर उद्योग, विशिष्ट नगरपालिका एक लम्सुङ।

0: नववर्ष 2083 को पावन अवसरमा जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ दिदीबहिनी लगायत सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष देवबहादुर गुरुङ काउलेपानी सामुदायिक होमस्टे परिवार सम्पर्क फोन नम्बर 98462010963।

0: नववर्ष 2083 को पावन अवसरमा जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ दिदीबहिनी लगायत सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: कार्यालय प्रमुख मदन श्रेष्ठ, थानेपानी तथा सरसफाई डिभिजन कार्यालय, गोर्खा इकाई परिवार, लमजुङ।

0: नववर्ष 2083 को पावन अवसरमा हाम्रा शेयर सदस्यहरू कर्मचारीहरू लगायत सम्पूर्ण जिल्लावासी बा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुस्वास्थ्य सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रबन्धक राम दीक्षित, कृषक जागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार विश्वहर नगरपालिका 8 लमजुङ।

0: नववर्ष 2083 को पावन अवसरमा हाम्रा सियर सदस्यहरू, कर्मचारीहरू लगायत सम्पूर्ण जिल्लावासी बा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुस्वास्थ्य, सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष ताराराज खले, प्रबन्धक झमप्रसाद गुरुङ, जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, बेसीगह नगरपालिका 7, लम्जुङ।

0: अहिले साँझको 6 बज्यो।
1: कान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: पाल दर्पणमा साथी विकास चापागाईसँगै भोजन र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम सार्वजनिक, सबै आर्थिक कारोबार डिजिटल प्लेटफर्ममा आबद्ध गर्ने, दलहरूसँगको सहकार्यमा संविधान संशोधन गर्ने सरकारको घोषणा,
0: स्रोत सुनिश्चित भएपछि मात्र ठेक्का आह्वान गर्न निर्माण व्यवसायहरूको माग, व्यवसायलाई मासिक भुक्तानी प्रणाली लागू गरी बजारमा नगद प्रवाह बढाउनु पर्ने सुझाव,
1: यस वर्ष मनसुनमा कम वर्षा भए पनि विपदको जोखिम उच्च, तापक्रम वृद्धि र चरम मौसमी घटनाका कारण 19 लाख जना भन्दा बढी प्रभावित हुन सक्ने प्राधिकरणको अनुमान,
0: मध्य पूर्व युद्ध अन्त्य गर्ने इरानी प्रस्ताव अमेरिकाले अस्वीकार गरेपछि तेलको मूल्य फेरि बढ़्यो, भारतीय प्रधानमन्त्री मोदीले एक वर्षसम्म सुन नकिन्न भनेपछि गहना कम्पनीहरूको शेयरमा तीव्र गिरावट,
1: र इंग्ल्याण्ड क्रिकेट टोलीले नेपाल भ्रमण गर्ने सम्भावना, पीसीबीले छलफल थाल्यो, एक दिवसीय अभ्यास श्रृंखलामा नेपाल ए टोलीको क्लिन। विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरुरी सूचना।
2: जीवनाशक विषादी विष हो, औषधि होइन। यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनाऊ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिश गरिएको बालीमा सिफारिश मात्रामा सुरक्षित तवरले प्रयोग गरौं। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौं।
1: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
2: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
3: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सरकारले आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। आज बसेको संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो। संसदमा प्रस्तुत गर्नु अघि आज बसेको मन्त्री परिषद बैठकले नीति तथा कार्यक्रम स्वीकृत गरेको थियो। नीति तथा कार्यक्रम मार्फत सरकारले राजनीतिक दलहरूसँगको सहकार्यमा संविधान संशोधन गर्ने घोषणा गरेको छ। सबै वर्ग, क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न राजनीतिक दलहरूसँगको संवाद र सहकार्यमा आधारित बनेर संविधान संशोधनका साझा विषय पहिचान गरी संविधान संशोधन बहस पत्र तयार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। सरकारले नीति तथा कार्यक्रम मार्फत सुशासनलाई देशको समृद्धिको आधारशिलाको रूपमा ग्रहण गरेको छ।
4: सरकारले सुशासनलाई समृद्ध नेपालको आधारशिलाका रूपमा ग्रहण गर्दै भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान र सामाजिक उन्नतिलाई अभियानका रूपमा अघि बढाउनेछ।
0: यस्तै सरकारले आउँदो आर्थिक वर्ष समस्याग्रस्त सहकारी संस्थामा नागरिकले जम्मा गरेको बचत एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गरी फिर्ता गर्ने घोषणा गरेको छ। यस्तो कोषमा सहकारीको कर्जा असुली गरी जम्मा गर्ने र यो रकम बचत फिर्ताका लागि प्रयोग गरिने राष्ट्रपति रामचन्द्र पौडेलले बताउनुभयो।
4: सहकारी संस्थाको नियमन र प्रभावकारी व्यवस्थापन गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरणको क्षमता सुदृढ गरिनेछ। समस्याग्रस्त सहकारी संस्थामा रकम जम्मा गरेका बचतकर्ताको रकम फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गरी कर्जा असुली मार्फत बचतकर्ताको रकम फिर्ता गरिनेछ।
1: यस्तै नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले देशको अर्थतन्त्रलाई आधुनिक, पारदर्शी र प्रविधि मैत्री बनाउने योजना सुनाउनु भएको छ। सरकारले 2083-84 नीति तथा कार्यक्रममा आगामी वर्ष डिजिटल अर्थतन्त्रको विस्तार र राजस्व चुहावट नियन्त्रणलाई मुख्य प्राथमिकतामा राखेको छ। वैदेशिक व्यापारमा हुने अनियमितता रोक्न भन्सार नाकाहरूमा हुने न्यून बीजकीकरणलाई कडाईका साथ नियन्त्रण गरिने राष्ट्रपतिले पौडेलले उल्लेख गर्नुभयो। करदाताहरूलाई संस्था प्रदान गर्न मूल्य अभिवृद्धि कर अर्थात भ्याट लगायत सबै प्रकारका कर फिर्ता गर्ने प्रणालीलाई स्वचालित र समयबद्ध बनाइने नीतिमा उल्लेख छ। वित्तीय सुशासन कायम गर्न र आधुनिक डिजिटल अर्थव्यवस्थालाई जोड़ दिइएको छ। सरकारले तोकिएको भन्दा बढ़ी लगानी गर्ने लगानीकर्ताका लागि लगानी भिसा उपलब्ध गराउने भएको छ। अब एउटै पोर्टल मार्फत कम्पनी दर्तादेखि बिउ बिउ पुँजीसम्म दिने नीति तथा कार्यक्रममा उल्लेख छ। यस्तै सरकारले मध्यम वर्गीय परिवारमाथिको बोझ घटाउने नीति लिएको छ। यस्तै सरकारले पुँजी बजारमा पेन्सन कोष तथा गैर आवश्यक नेपालीको सहभागिता गराउने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ। धितोपत्र नियमन नेप्चे तथा क्लियरिङ प्रणालीको पुनर्संरचना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
0: यसैबीच सरकारले तराई मधेशका सिंचाई सेवा नपुगेका क्षेत्रमा भूमिगत जलस्रोत मार्फत तथा पहाड़ी र हिमाली क्षेत्रमा कृषियोग्य फाँटहरूमा लिफ्ट प्रविधि मार्फत सिंचाई सुविधा सुनिश्चित गर्ने बताएको छ। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ठूला सिंचाई प्रविधिको आधुनिकीकरण मरमत सम्भार तथा पुनर्स्थापना गर्दै उपभोक्ता सहभागितामा आधारित दिगो व्यवस्थापन प्रणाली विकास गर्ने बताउनुभयो। यस्तै सरकारले बाली लगाउन अगावै न्यूनतम समर्थन मूल्य तोक्ने भएको छ। यस्तै सरकारले नापी र मालको सेवालाई एकीकरण गरी यस्तो सेवालाई पालिकासम्म विस्तार गर्ने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै जग्गा प्रशासन सेवा चरणबद्ध रूपमा पालिकामा विस्तार गर्ने योजना रहेको बताउनुभयो।
4: नापी र मालको सेवालाई एकीकरण गरी जग्गा प्रशासन सेवा चरणबद्ध रूपमा सबै स्थानीय तहमा विस्तार गरिनेछ। आधुनिक प्रविधिबाट भूमिको नाप नक्सा गरी अभिलेख अद्यावधिक गर्ने प्रक्रिया अगाडि बढाइनेछ। भूमिको स्वामित्व र उपयोग बीच सन्तुलन कायम हुने गरी असुरक्षित स्थानमा बसोबास गर्ने भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन समाधानका लागि सुरक्षित र उचित बसोबासको व्यवस्थापन गरिनेछ।
1: विजित नेपाल 2085 मनाउने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसदमा प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा आउँदो आर्थिक वर्षलाई पूर्व तयारीका रूपमा काम गर्ने उल्लेख छ। सरकारले नागरिक उड्डयन क्षेत्रको संरचनात्मक सुधार गर्ने घोषणा सहित पर्यटनको क्षेत्रमा निजी क्षेत्रको सहभागिता सुधार र अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड कार्यान्वयन गर्न समेत रहेको उल्लेख छ। पर्यटक भिसा पूर्ण रूपमा अनलाइन बनाइने पनि सरकारले जनाएको छ। अन्तर्राष्ट्रिय विमानस्थलमा ई गेट प्रणाली जडान गर्ने, दुई अन्तर्राष्ट्रिय विमानस्थलमा थप उडान विस्तार गर्न कूटनीतिक पहल गर्ने, पर्यटनलाई आधुनिक प्रविधिसँग जोड्ने तथा पर्वतीय पर्यटनलाई थप सुरक्षित बनाउन नीतिगत र पूर्वाधार सुधार गर्ने सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ।
0: यस्तै सरकारले ऊर्जा, वन, भूमि तथा वातावरण सम्बन्धी कानून परिमार्जन गरी एकद्वार प्रणाली लागू गर्ने जनाएको छ। नीति तथा कार्यक्रममा सरकारले आउँदो दशकमा 30,000 मेगावाट विद्युत उत्पादन पुर्याउने घोषणा सहित लक्ष्य हासिल गर्ने एकद्वार प्रणाली लागू गर्ने उल्लेख छ। ऊर्जा प्रवर्धकहरूले एउटा आयोजना निर्माण गर्न 23 भन्दा बढी सरकारी निकाय धाउनुपर्ने बाध्यता रहेको बताउँदै आएका छन्। त्यही अवस्थालाई अन्त्य गर्न सरकारले एकद्वार प्रणाली लागू गर्ने नीति दिएको हो। सरकारले विद्युत उत्पादन, प्रसारण, वितरण तथा व्यापारमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्ने नीति पनि दिएको छ। सरकारले आयोजना प्रभावित नागरिकलाई मुआवजाको सट्टा शेयर लगानीको विकल्प प्रदान गर्ने नीति लिएको छ।
1: सरकारले पूर्वाधार वित्त पोषणको नयाँ मोडल लागू गर्ने घोषणा गरेको छ। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गर्नुभएको हो। वैकल्पिक विकास वित्त, डायस्पोरा पुँजी र निजी क्षेत्रको लगानी परिचालन गर्दै पूर्वाधार क्षेत्रमा नयाँ वित्तीय मोडल कार्यान्वयन गरिने उहाँले बताउनुभयो। रूपान्तरणकारी योजनालाई स्पष्ट लक्ष्य, निश्चित बजेट र कड़ा समय सीमा सहित अघि बढाइने राष्ट्रपति रामचन्द्र पौडेलले बताउनुभयो।
4: रूपान्तरणकारी योजनालाई स्पष्ट लक्ष्य, निश्चित बजेट र कड़ा समय सीमा सहित अघि बढाइनेछ। आयोजना प्रमुखसँग कार्य सम्पादन सम्झौता, डिजिटल प्रगति ट्र्याकिङ, जग्गा प्राप्ति र वन सम्बन्धी अवरोध समाधान गर्दै आयोजना सम्पन्न नभएसम्म प्रमुख जनशक्तिको जिम्मेवारी हेरफेर नहुने व्यवस्था गरिनेछ।
0: सरकारले आउँदो आर्थिक वर्षभित्र सड़क बालबालिका मुक्त नेपाल घोषणा गर्ने दावी गरेको छ। सरकारले आउँदो दशक अर्थात 2083-84 देखि 2093-94 लाई रोजगार प्रवर्धन दशक पनि घोषणा गरेको छ। आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा परिणत गर्न रोजगार प्रवर्धन दशक घोषणा गरेको बताउनुभयो। यस्तै सरकारले संक्रमणकालीन न्यायको प्रक्रियालाई छिट्टै निष्कर्षमा पुर्याउने घोषणा गरेको छ। आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा शस्त्र द्वन्द्वमा भएका मानव अधिकार हनन सम्बन्धी घटनाको छानबिन कार्यलाई यही आर्थिक वर्षमा अघि बढ़ाएर टुंग्याउने घोषणा गरेको हो। झण्डै 19 वर्षदेखि अल्झिँदै आएको यो प्रक्रिया टुंग्याउने घोषणा भने भालेन्द्र शाह नेतृत्वको सरकारले नीति तथा कार्यक्रम मार्फत गरेको हो।
1: सरकारले ल्याएका 8 अध्यादेशहरू संघीय संसदमा पेश भएका छन्। आज बसेको प्रतिनिधि सभा बैठक र त्यसपछि राष्ट्रिय सभा बैठकमा मन्त्रीहरूले अध्यादेश पेश गरेका हुन्। संविधानको धारा 114 अनुसार सरकारी संसद अधिवेशन नरहेका बेला अध्यादेश ल्याउन सक्दछ। त्यसरी ल्याएको अध्यादेश संसदको अधिवेशन आह्वान भएपछिको पहिलो बैठकमा सम्बन्धित मन्त्रीले पेश गर्नुपर्छ। त्यसपछि सांसदहरूले चाहेको खण्डमा अध्यादेश अस्वीकार गरियोस् भन्ने सूचना दिन सक्दछन्। अध्यादेश दुवै सदनबाट स्वीकृत भएमा दुवै सदनको बैठक बसेको 60 दिनभित्र अध्यादेश प्रतिस्थापन विधेयक ल्याएर दुवै सदनबाट पारित गरेर राष्ट्रपतिबाट समेत प्रमाणीकरण भएर ऐनमा रूपान्तरित भइसक्नुपर्छ, अन्यथा अध्यादेश स्वत निष्क्रिय हुन्छ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला, बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।
9: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आर्थिक वर्ष 2083-84 को निश्चितता कार्यक्रम सार्वजनिक सबै आर्थिक कारोबार विद्युतीय प्रणालीमा आबद्ध गर्ने, दलहरूसँगको सहकार्यमा संविधान संशोधन गर्ने सरकारको घोषणा, समस्याग्रस्त सहकारी संस्थामा नागरिकले जम्मा गरेको बचत फिर्ता गर्ने घोषणा, नेपालले भिजिट नेपाल 2085 मनाउने, सरकारले ल्याएका 8 अध्यादेशहरू संघीय संसदमा पेश लगायतका खबर प्रस्तुत गर्यो।
1: नेपाल दर्पणमा अब बाँकी खबर। निर्माण व्यवसायहरूले बजेट तथा स्रोत सुनिश्चित भएपछि मात्र ठेक्का आह्वान गर्न सरकारसँग माग गरेका छन्। नेपाल निर्माण व्यवसायी महासंघले आउँदो आर्थिक वर्षको बजेटका लागि अर्थमन्त्री डाक्टर सोडिम वाग्लेलाई सुझाव बुझाउँदै बिना तयारी आयोजना ठेक्कामा लगाउने पद्धति हटाउन माग गरेको हो। महासंघका अनुसार अहिले धेरै ठेक्का अलपत्र पर्नुको कारण मुख्य कारण नै स्रोत सुनिश्चित नगरी ठेक्का लगाइनु हो। महासंघले मध्य पूर्व युद्धका कारण डिजेल र बिटुमिन लगायत निर्माण सामग्रीमा भएको अप्रत्याशित मूल्य वृद्धिप्रति चिन्ता व्यक्त गर्दै विशेष व्यवस्थाको माग गरेको छ। साथै निर्माण व्यवसायलाई मासिक भुक्तानी प्रणाली लागू गरी बजारमा नगद प्रवाह बढ़ाउनु पर्ने सुझाव पनि दिइएको छ। महासंघले हेभी उपकरण र निर्माण सामग्रीमा भन्सार सहुलियत दिन पालिकाले उठाउँदै आएको कवाड़ी कर र सड़क कर बन्द गर्न तथा राज्यबाट भुक्तानी ढिलो हुँदा तिर्न नसकिएको कर र भ्याटको ब्याज तथा जरिवाना मिनाहा गर्न माग गरेको छ। यसका साथै अहिलेको आर्थिक संकटलाई मध्यनजर गर्दै कम्तीमा 3 वर्षको कुलिङ पीरियड व्यवस्था गरी कालो सूचीको प्रावधान तत्काल हटाउन र कृषि तथा जलविद्युत सरह निर्माण क्षेत्रमा पनि बैंकहरूले कम्तीमा 15% लगानी गर्नुपर्ने प्रस्ताव महासंघले अघि सारेको छ।
0: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसूनमा विपदको जोखिम उच्च रहने अनुमान गरेको छ। प्राधिकरणका अनुसार मनसूनमा देशभर औसतभन्दा कम वर्षा हुने सम्भावना रहे पनि तापक्रम वृद्धि र चरम मौसमी घटनाका कारण विपदको जोखिम उच्च रहेको हो। प्राधिकरणले आज सार्वजनिक गरेको मनसून पूर्व तयारी तथा प्रतिकारी राष्ट्रिय कार्ययोजना 2083 को मस्यौदामा 19,00,000 भन्दा बढ़ी जनसंख्या प्रभावित हुने अनुमान छ। मस्यौदा अनुसार उच्च हिमाली क्षेत्रमा हिमताल विस्फोटको जोखिम बढ़ेको छ भने तराई तथा तल्लो भेगमा बाढ़ी पहिरो डुबान र आकस्मिक बाढ़ीका घटना बढ़न सक्ने सम्भावना छ। तापक्रम वृद्धि र तातो हावाको लहरका कारण विशेष गरी दक्षिणी तराई क्षेत्र बढ़ी प्रभावित हुने सक्ने अनुमान छ। प्रतिवेदनमा मनसून अवधिमा देशभर झण्डै 4,57,145 घरधुरीका 19,97,731 जना प्रभावित हुन सक्ने अनुमान छ। प्रदेशगत विश्लेषण अनुसार कोशी मधेस लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा मनसूनजन्य विपदको जोखिम तुलनात्मक रूपमा बढ़ी देखिएको छ। प्राधिकरणले विपद पूर्व तयारी तथा उद्धार व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रदेश र पालिकालाई जोखिम विश्लेषणका आधारमा तयारी गर्न आग्रह गरेको छ। प्राधिकरणको उपसचिव रामबहादुर केसीले मनसूनजन्य विपदबाट हुने क्षति न्यूनीकरणका लागि पूर्व सूचना प्रणाली, सुरक्षित स्थानको पहिचान, राहत सामग्री तयारी तथा उद्धार संयन्त्रलाई चुस्त बनाउन सम्बन्धित निकायलाई निर्देश दिएको जानकारी दिनुभयो।
1: सर्वोच्च अदालतले विश्वविद्यालयमा विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान्त पौडेलको एक इजलासले सरकारलाई छलफलमा बोलाउँदै अन्तरिम आदेश जारी गरेको हो। सरकारले विद्यार्थी संगठनहरू खारेज गर्ने निर्णय गरेपछि अनेरा सोभियुका अध्यक्ष दीपक धामी सहित विभिन्न विद्यार्थी संगठनले रिट दायर गरेका हुन्। दायर गरेको रिटमाथि प्रारम्भिक सुनवाई गर्दै सर्वोच्चले तत्काल निर्णय कार्यान्वयन नगर्न भन्दै अन्तरिम आदेश बारेमा छलफल गर्न दुवै पक्षलाई बोलाएको छ।
0: सरकारले सरकारी निकाय र सार्वजनिक संस्थामा सरसफाईलाई संस्थागत गर्न देशव्यापी राष्ट्रिय सरसफाई सप्ताह शुरू गरेको छ। वीर अस्पतालमा सरसफाई गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले अभियानको शुभारम्भ गर्नुभएको हो। सरकारले आजदेखि जेठ 8 गतिसम्म संघ, प्रदेश र पालिका अन्तर्गतका सरकारी कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थालाई सरसफाई अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। कार्यक्रममा मन्त्री मेहताले सरसफाईलाई दैनिक व्यवहारमा रूपान्तरण गर्नुपर्ने बताउनुभयो। स्वास्थ्य मन्त्रालयको 100 बुँदे प्राथमिकतामा सरकारले सरसफाईलाई पहिलो प्राथमिकतामा राखेको जानकारी दिँदै उहाँले अस्पतालका शौचालय, प्लस प्रणाली, वार्ड, भुइँतला तथा अस्पताल परिसरको स्वच्छतालाई विशेष निगरानीमा राखिएको जानकारी दिनुभयो। सरकारी कार्यालय वरपर 100 मिटर क्षेत्रभित्रको सरसफाई समेत सम्बन्धित कार्यालयको जिम्मेवारीभित्र राखेको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार हरेक कार्यालय प्रमुखले नियमित अनुगमन, मूल्यांकन र प्रतिवेदन प्रणाली लागू गर्नुपर्ने व्यवस्था गरेको छ। सरसफाईसँगै सरकारी कार्यालयमा रहेका सूचना बोर्ड, नागरिक बढ़ापत्र र संकेत चिन्हहरूलाई स्पष्ट र व्यवस्थित बनाइनेछ।
1: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको विमानको अवतरण गियरमा देखिएको धुवा हाइड्रोलिक पाइपमा आएको प्राविधिक खराबीका कारण भएको पाइएको छ। टर्किस एयरलाइन्सका संचार प्रमुख याहया उस्तुनले सामाजिक सञ्जाल मार्फत यसबारे जानकारी गराउनु भएको हो। उहाँका अनुसार धुवा देखिएपछि विमानका आपतकालीन स्लाइडहरू खोलेर यात्रीहरूको उद्धार गरिएको थियो। विमानमा 273 यात्रु, 11 चालक दलका सदस्य र 4 शिशु गरी कुल 288 जना सवार थिए। अहिले एयरलाइन्सको आधिकारिक प्राविधिक टोलीले जहाजको विस्तृत प्राविधिक जाँच गरिरहेको छ। एयरलाइन्सले काठमाडौँबाट उड्नुपर्ने प्रभावित 279 यात्रुहरूका लागि फर्किने उडानका लागि अतिरिक्त विमानको व्यवस्था गरिएको जनाएको छ। घटनापछि बिहान बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सेवा झण्डै 1.5 घण्टापछि सञ्चालनमा आएको थियो।
0: बजेटको अभावमा गएको वर्ष रोकिएको दुर्लभ एकसिङे गैंडाको गणना यस वर्ष पनि हुन सकेन। हरेक 4 वर्षमा हुँदै आएको यो गणना बजेट अभावका साथै यस वर्ष बाघको गणना समेत परेकाले गर्न नसकिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यले जानकारी दिनुभयो। उहाँका अनुसार अर्को वर्षको गणनाका लागि प्रोटोकल तयार गर्ने काम शुरू भइसकेको छ। उहाँका अनुसार धेरै गैंडा पाइने चितवन राष्ट्रिय निकुञ्जमा आनुवंशिक अर्थात जेनेटिक विधिबाट गणना गर्न प्रोटोकल तयार गर्न लागि हो। यस्तै थोरै संख्यामा गैंडा पाइने बर्दिया, शुक्लाफाटा र पर्सा राष्ट्रिय निकुञ्जमा भने प्रत्यक्ष अवलोकनबाट गणना गरिनेछ। आनुवंशिक विधिमा गैंडाको गोबर संकलन गरी प्रयोगशालामा डीएनए परीक्षण गरेर संख्या र लिंग पहिचान गरिन्छ। हरेक गैंडाको गोबरमा जेनेटिक स्ट्रक्चर फरक हुन्छ। गैंडाले सामान्यतया एकै ठाउँमा दिशा गर्ने भएकाले ती ठाउँहरूको पहिचान गरी पटक पटक गोबर संकलन गरिन्छ। सन् 2021 गणनामा देशभरका राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रमा गरी 752 गैंडा फेला परेका थिए। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि
0: आंशिक विधिमा गैंडाको गोबर संकलन गरी प्रयोगशालामा डीएनए परीक्षण गरेर संख्या र लिंग पहिचान गरिन्छ। हरेक गैंडाको गोबरमा जेनेटिक स्ट्रक्चर फरक हुन्छ। गैंडाले सामान्यतया एकै ठाउँमा दिशा गर्ने भएकाले ती ठाउँ

0: कलंकीका साथै शाखाहरू चावहिल, बानीसोर, जमल र ओम अस्पतालमा।
1: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
2: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
1: हाम्रा सेवाहरू:
2: ओपिडी सेवा,
1: विशेषज्ञ ओपिडी सेवा,
2: निशुल्क औषधि वितरण,
1: सशुल्क फार्मेसी सेवा,
2: फिजियोथेरापी सेवा,
1: अकुपंचर सेवा,
2: योग परामर्श सेवा,
1: क्रियाकल्प सेवा,
2: पूर्व कर्म पञ्चकर्म सेवा,
1: छार सूत्र सेवा,
2: जलौका सेवा,
1: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू।
2: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
1: विस्तृत जानकारीका लागि
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, कैरीगाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-6-96-98-514-24-063।
3: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले बढ़ेको छ। शेयर बजार परिसूचक नेप्सी आज 38.19 अंकले बढ़ेर 2783.85 बिन्दुमा पुगेको छ। आज सबै समूहको सूचक बढ़ेकोमा अन्य समूहको सूचक 2% भन्दा धेरैले उकालो लागेको छ। यस्तै फाइनेन्स, जलविद्युत, माइक्रो फाइनेन्स, निर्जीवन बीमा समूहको सूचक 1.5% भन्दा धेरैले बढ़ेको छ। आज 247 कम्पनीको शेयर बढ़ेकोमा 18 घटेको छ। यस्तै 4 कम्पनीको शेयर घटबड़ भएको छैन। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। गएको बिहिबार 3.28 अर्ब कारोबार भएकोमा आज 332 कम्पनीका 1.04 करोड़ खिता शेयर 4.61 अर्ब रूपियाँमा किनबेच भएको छ।
4: चितवनका दुग्ध उत्पादक किसानले 55 करोड़ रूपियाँ भुक्तानी पाएका छैनन्। किसानले दुग्ध विकास संस्थान र निजी क्षेत्रबाट भुक्तानी नपाएका चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालीले जानकारी दिनुभयो। उहाँका अनुसार संस्थानबाट पुष महिनादेखिको भुक्तानी पाएका छैनन् भने निजी उद्योगहरूले 3 महिनादेखिको भुक्तानी दिएका छैनन्। चितवनबाट दूध लैजाने उद्योगमध्ये 25% नियमित भुक्तानी गर्ने गरेको भए पनि अरूले भुक्तानी नदिँदा किसानहरू मर्कामा परेका हुन्। चितवनमा दैनिक 3,50,000 लिटर दूध उत्पादन हुँदै आएको छ। 115 दूध उत्पादन सहकारी मार्फत 40,000 किसानले उत्पादन गरेको दूध बिक्री हुँदै आएको छ। नयाँ सरकार बनेसँगै उत्साहित बनेका किसानहरू पुनः निराश बन्न थालेका उहाँले बताउनुभयो।
5: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण सप्तरीको कञ्चनपुर वितरण केन्द्रका प्रमुख महेन्द्र कुमार दास विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। चार्जिङ स्टेशनका लागि ट्रान्सफर्मर राखी लाइन छाडिदिने प्रयोजनार्थ सेवाग्राहीसँग 1,40,000 रूपियाँ घुस लिँदै गरेको अवस्थामा आयोगको टोलीले केही दिन पहिले पक्राउ गरेको थियो। आयोगले आरोपी दास विरूद्ध बिगो बमोजिम कार्यवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभयो।
4: नेपाल दर्पणमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्न अमेरिकाले अगाडि सारेका प्रस्तावबारे इरानले दिएको प्रतिक्रिया पूर्णत अस्वीकार्य भएको बताएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको भाव बढ़ेको छ। इरानले पाकिस्तान मार्फत अमेरिकालाई पठाएको जवाफमा द्वन्द्व तत्काल अन्त्य गर्न आह्वानसहित अमेरिका र इजरायलले इरानमाथि थप आक्रमण नगर्ने सुनिश्चितता खोजेको इरानको समाचार संस्था तस्मिनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। यस्तै इरानले लड़ाईबाट खेप्नु परेको हानिको क्षतिपूर्ति पाउनुपर्ने र होर्मुजमा इरानको सार्वभौम अधिकार कायम हुनुपर्ने माग पनि गरेको छ। यो सँगै एसियाको बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल 4.1% बढ़ेर $105 प्रति ब्यारेल पुगेको छ। गएको फेब्रुअरी 28 तारीकमा युद्ध शुरू भएपछि होर्मुज जलमार्ग अवरूद्ध बनेको छ। होर्मुज जलमार्गबाट पानी जहाज मार्फत विश्वका विभिन्न ठाउँमा तेल र ग्यासको आपूर्ति हुन नसकेपछि अभाव र मूल्य बढ़ेको हो। अमेरिकाले होर्मुज जलमार्गमा पानी जहाजको आवत जावत खोल्ने र इरानले परमाणु प्रशोधन गर्ने काम स्थगित गर्नुपर्ने शर्त सहित 14

0: मुद्दे प्रस्ताव गरेको थियो। केही दिन अघि ट्रम्पले इरान युद्ध चाँडै टुङ्गिने बताए पनि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानमा थुपारिएको युरेनियम बाहिर ननिकालिएसम्म युद्ध नटुङ्गिने बताउनु भएको थियो। शान्तिवार्ता गर्नका लागि अप्रेल महिनाको शुरूतिर युद्धविराम घोषणा गरिएको थियो। केही छिटपुट घटना बाहेक युद्धविराम पालना भएको देखिन्छ। इरानलाई एकीकृत प्रस्ताव प्रस्तुत गर्नका लागि समय उपलब्ध गराउन भन्दै ट्रम्पले युद्धविरामको अवधि अनिश्चितकालका लागि लम्ब्याउनु भएको थियो। लडाई शुरू भएता तेलको मूल्यमा निकै ठूलो प्रभाव परेको छ।
1: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मध्य पूर्वको युद्धका कारण विश्वव्यापी ऊर्जा मूल्यमा भएको वृद्धिलाई सम्बोधन गर्दै भारतीयहरूलाई घरबाटै काम गर्ने बानी बसाल्न, एक वर्षसम्म सुन नकिन्न र विदेश यात्रा सीमित गर्न अपील गर्नुभएको छ। यी मितव्ययिताका उपायहरूले इन्धन प्रयोग घटाउने र विदेशी मुद्रा बचत गर्न मदत गर्ने उहाँको भनाइ छ। भारतले 90% तेल आयात गर्छ र इरानमाथि अमेरिका इजरायलको युद्धपछि तेल आयातमा अरबौं डलरको वृद्धि भएको छ। हैदराबादमा एक सार्वजनिक कार्यक्रममा मोदीले गर्नुभएको यस अपीललाई विश्लेषकहरूले अहिलेसम्मकै सबैभन्दा कठोर भनेर वर्णन गरेका छन्। मेट्रो जस्ता सार्वजनिक यातायात प्रयोग गर्न र कारपुलिङ अपनाउन सुझाव दिनुभएको साथै उहाँले किसानहरूलाई मलको प्रयोग आधा घटाउन पनि आग्रह गर्नुभएको छ। सरकारले अहिलेसम्म पेट्रोल र डिजेलको मूल्य नबढाए पनि लामो समयको द्वन्द्व र तेल आपूर्तिमा अवरोधले अर्थतन्त्रमा तनाव बढ़ाउन थालेको छ। मोदीको अपीलपछि आज प्रमुख गहना कम्पनीहरूको शेयर मूल्यमा 10% भन्दा धेरैको गिरावट आएको छ। बीएससी सेक्सन्स पनि शुरूआती कारोबारमा 1000 अङ्क भन्दा धेरैले घटेको छ। विश्लेषकहरूका अनुसार दीर्घकालीन आर्थिक अवरोधको आशंका बीच मोदीको टिप्पणी शेयर बजारको गिरावटको प्रमुख कारण बनेको छ।
0: नेपाल दर्पणमा अब खेल खबर। इंग्ल्याण्ड क्रिकेट बोर्ड ईसीबीले पुरूष टोलीको नेपाल भ्रमणबारे छलफल शुरू गरेको छ। सन् 2027 दुई हजार 2031 सम्मको अन्तर्राष्ट्रिय तालिकामा इंग्ल्याण्डले नेपालसँग टी20 श्रृंखला खेल्ने सम्भावनाबारे छलफल भइरहेको क्रिकेट सम्बन्धी जानकारी दिने वेबसाइट क्री इन्फोले जनाएको छ। इंग्ल्याण्डको टोलीले नेपाल भ्रमण गरे यो ऐतिहासिक हुनेछ। अहिलेसम्म कुनै पनि टेस्ट राष्ट्र टोलीले नेपाल आएर औपचारिक अन्तर्राष्ट्रिय श्रृंखला खेलेका छैनन्। पछिल्ला वर्षहरूमा नेपाली क्रिकेट द्रुत गतिमा बढ़ेको छ। गएको वर्ष नेपालले संयुक्त अरब युएईमा वेस्ट इण्डिजलाई हराएर पहिलो पटक पूर्ण आईसीसी सदस्यसँगको श्रृंखला जितेको थियो। यसैबीच आयरल्याण्डले पनि सन् 2026-27 नेपाल भ्रमण गर्ने तयारी गरिरहेको खबरमा उल्लेख छ। यस वर्ष आईसीसी टी20 विश्वकपमा नेपाल र इंग्ल्याण्ड बीच पहिलो पटक प्रतिस्पर्धा भएको थियो। त्यो खेलमा इंग्ल्याण्ड अन्तिम बलमा विजयी भएको थियो
1: र एकदिवसीय अभ्यास श्रृंखलामा नेपालको ए टोलीले क्लीनस्विप गरेको छ। माथिल्लो मूलपानी मैदानमा आज भएको चौथो तथा अन्तिम खेलमा नेपाल एले अमेरिकालाई 7 रनले हरायो। नेपाल एले दिएको 265 रनको लक्ष्य पछ्याएको अमेरिकाले 49 ओभर 1 बलमा 257 रन बनाउँदा सबै विकेट गुमायो। यसअघि टस हारेर ब्याटिङ गरेको नेपाल एले 49 ओभर 5 बलमा 264 रन बनाउँदा सबै विकेट गुमायो। नेपाल एका सन्दीप जोराले शतक बनाए। जोरा 115 बलमा 111 रन जोडेर आउट भए। नेपाल एले पहिलो खेलमा स्कटल्याण्डलाई 45 रन, दोस्रो खेलमा अमेरिकालाई 3 विकेट र तेस्रो खेलमा स्कटल्याण्डलाई डीएलएस नियमका आधारमा 9 रनले हराएको थियो। आईसीसी विश्वकप क्रिकेट लीग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्डको टोलीसँग नेपाल एले एक दिवसीय अभ्यास श्रृंखला खेलेको हो। भोलिदेखि जेठ 8 गतेसम्म किर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा लीग 2 श्रृंखला शुरू हुँदैछ।
0: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम सार्वजनिक। सबै आर्थिक कारोबार विद्युतीय प्रणालीमा आबद्ध गर्ने, दलहरूसँगको सहकार्यमा संविधान संशोधन गर्ने सरकारको घोषणा।
0: स्रोत सुनिश्चित भएपछि मात्र ठेक्का आह्वान गर्न निर्माण व्यवसायीको माग। व्यवसायीलाई मासिक भुक्तानी प्रणाली लागू गरी बजारमा नगद प्रभाव बढ़ाउनु पर्ने प्रस्ताव।
1: यस वर्ष मनसुनमा कम वर्षा भए पनि विपदको जोखिम उच्च। तापक्रम वृद्धि र चरम मौसमी घटनाका कारण झन्डै 20 लाख जना भन्दा बढी प्रभावित हुन सक्ने प्राधिकरणको अनुमान।
0: मध्य पूर्व युद्ध अन्त्य गर्ने इरानी प्रस्ताव अमेरिकाले अस्वीकार गरेपछि तेलको मूल्य फेरि बढ़्यो। भारतीय प्रधानमन्त्री मोदीले एक वर्षसम्म सुन नकिन्न भनेपछि गहना कम्पनीहरूको शेयरमा तीव्र गिरावट।
1: र इंग्ल्याण्ड क्रिकेट टोलीले नेपाल भ्रमण गर्ने सम्भावना। ईसीबीले छलफल थाल्यो। एक दिवसीय अभ्यास श्रृंखलामा नेपाल ए टोलीको क्लीन स्वीप।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी विकास तापागाई र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: शांति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: भाउजू अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
2: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
1: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि रातारात बिबिरा उठेर हैरान। अनि हाम्रै बेसीसर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
2: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
3: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाँका लगाउने, बाफ लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
1: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
3: सोयल मेडिसिन्स, बेसी शहर नगरपालिका 8 प्रशासन चोक, जिल्ला हुला कार्यालय अगाडि, प्रोप्राइटर सरोज कुमार श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98463878450 र 98241132।
4: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
1: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
4: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
3: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना, अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
1: जयलक्ष्मी सुनचाँदी पसल, बेसी शहर नगरपालिका 8, भीमसेनी स्थान लमजुङ, प्रोप्राइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म, सम्पर्क फोन नम्बर 0665202009 र मोबाइल नम्बर 98460558565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
2: ए बुढा, घर बनाउने सपना त बल्ल पुरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
5: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
2: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
3: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
2: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, रसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक रसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
3: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
2: प्रोप्राइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, बेसी सहर नगरपालिका 8, झिङ्गे खोला, लमजुङ, सम्पर्क फोन नम्बर 98462073829 र 98171540।
6: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो, झन् यही बेला पखाला लागेर हैरान। होइन, कहाँ जाने होला, के गर्ने के नगर्ने, कहिल्यै बिरामी भएर केही मेलो मेसै भइदिने।
7: बुवा चिज नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालम। यही बेसी सहरको सेराचोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
6: हुन्छ बुहारी, ल गइहालम, साह्रै गाह्रो भयो।
7: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका आठ सेरा,
3: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 98465640093।
8: ए मास्टर साहब, कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
9: ल ल आए बहिनी, किन होला?
8: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला?
9: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले व्यस्तको झिम खोलामा नन्द सप्लाइज खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
8: हाम्रा सेवाहरू, यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्र्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
3: प्रोपाइटर अमृत श्रेष्ठ, बेचीसहर नगरपालिका 8, झिङ्गे खोला पुन्चो, पुरानो माइक्रो पार्किङ भएको ठाउँ, मोबाइल नम्बर 98560046257 र 98407787।
7: सुनिता आ गर त
8: भोके, मेरो दास सबै किराले खाएको छ।
7: गर न के, आ गर, म हेर्छु। कस्तो गनाको, दाँत माझ्दैन हो?
8: ठुलो स्वरमा नकराउ न, मलाई लाज लाग्छ के।
7: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाउ न, दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ। भूपुस्तनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने, दाँतको भिडियो एक्सरे गर्ने, वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने, दाँत निकाल्ने, नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ। हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ।
10: नोट, यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ।
11: भूपुसैनिक डेन्टल होम प्राली, बेसीसहर नगरपालिका 8, सेरा ओरालो, लमजुङ।
12: प्रोपाइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सिसा अधिकारी।
11: सम्पर्क फोन नम्बर 066-521-429, मोबाइल नम्बर 98414-84-440।
7: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
11: जापान ट्राई होइन, सियोर गरौ।
12: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
11: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
12: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
7: लमजुङ एजुकेशन सेन्टर, बेसीसहर नगरपालिका 8, नारायण स्थान चोक, रेडियो चौतारी भएको भवन।
3: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 066-590-2909, मोबाइल नम्बर 98560-602909।
13: ओहो, हेड सर, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
14: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको। म त
13: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
7: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
1: न्यू जनप्रेमी छापाखाना बेसी शहर नगरपालिका 8 नारायण स्थान चोक लमजुङ। सम्पर्क फोन नम्बर 066-5220-27, मोबाइल नम्बर 98-462-49-129 र 98-461-5091।
15: नववर्ष 2083 को पावन अवसरमा जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ दिदीबहिनी लगायत सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष देवबहादुर गुरुङ, काउलेपानी सामुदायिक होमस्टे परिवार। सम्पर्क फोन नम्बर 98-462-10963।

0: नववर्ष 2083 को पावन अवसरमा हाम्रा शेयर सदस्यहरू, कर्मचारीहरू लगायत सम्पूर्ण जिल्लावासी बा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुस्वास्थ्य, सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रबन्धक राम दीक्षित, कृषक जागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, विश्व नगरपालिका 8, लमजुङ।

0: नववर्ष 2083 को पावन अवसरमा विद्यालय व्यवस्थापन समिति शिक्षक विद्यार्थी लगायत जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष शिव प्रसाद जोशी जनकल्याण माध्यमिक विद्यालय परिवार विशेषह नगरपालिका 11 चिती लमजुङ।

जिउनु र मर्नु यो संसारको रीत, कसैको हार त कसैको जीत, उमङ्ग कतै कहीँ वेदना, बाँकी अझै छ हामी जाग्न। जागृति जागृति।

0: छोरी तिमी आइपुग्यो?
1: आए
0: किन छोरी, आज चाँडै आयो त? कलेजमा पढाइ भएन र?
1: पढाइ त भएकै थियो नि मामु।
0: अनि के भयो त बाबा?
2: के हुनु नि, हिजो एक दिन कलेज गएर हुनु भइहाल्यो नि।
0: के भयो यस्तो?
1: अब के हुनु, सबै दार्जिलिङ टुर जाने भनेर सबैले पैसा जम्मा गरेर सबै तयारी गरेछन्, आफू पनि आज कलेज जाँदा बल्ल थाहा पाए।
0: के भयो त आखिर, तिमी दार्जिलिङ गएकै छौ क्या रे? नजाँदा के पो फरक पर्दा र?
1: मामु पनि कलेज र सबै साथीहरूसित टुर जाँदा कति रमाइलो हुन्छ, अनि मलाई साथीहरूसँग जान कति रहर लाग्छ।
0: यो छोरी पनि अरूले जे भने त्यही गर्नुपर्छ र?
1: मामु एउटा कुरा गर है,
0: भन न, एउटा मात्र किन, बरु भोक लाग्यो होला, भित्र गएर नास्ता गर।
1: नाइ मामु, मैले क्यान्टिनमै नास्ता गरेर आएको, भोकै लाग्छैन।
0: ओहो छोरी, मैले कतिचोटि भने जहाँ पाए त्यही नखाऊ भनेर, बिरामी भयो भने के गर्ने?
1: केही पनि हुन्न कि मामु।
0: मामु किन छोरी,
1: मलाई अलिकति पैसा दिनुहोस् न।
0: कति कति पैसा दिने?
1: 8-10 हजार भयो त भइहाल्छ नि,
0: अस्ति मात्र 5 हजार लगेको होइन र?
1: मामु पनि त्यति पैसाको पनि हिसाब राख्नुहुन्छ, त्यो त सकियो नि।
0: हेर छोरी, अब तिमी ठुली भइसक्यो, अलिक सोच विचार गर्नु पर्यो, पछि कस्तो घरमा पर्ने हो, अलिक कम खर्च गर्ने बानी पनि बसाल्नु पर्यो नि।
1: भोगो महाभारत सुनाउनु पर्दैन, दिन भने नदिनु भइहाल्यो नि।
0: ओहो, त्यस्तो मैले कहाँ भनिदिउँ र? तिमी पनि के सोच्यौ के, मेरो सन्तान भन्नु नै तिमी बाहेक अरू को नै छ र? बरु तिमीलाई कहिलेलाई चाहिएको हो पनि 2-4 दिनपछि भए हुन्न र?
1: कहाँ मामु, आज भरे जाने भनेर अहिले चाहिएको हो नि।
0: तर आज त घरमा एक पैसा पनि छैन, के गर्ने?
1: भोगो नदिनुहोस्, छोरा भएको भए दिनुहुन्थ्यो होला के रे, अब म परे छोरी, अनि कहाँबाट दिनुहुन्छ त?
0: ए बाबा, सानो कुरा गरी फेरि चाहिँ हाल्नु पर्छ र? तिमीले खोजे जति पैसा घरमा छैन भने कि पो, बरु चेक लेखिदिन्छु म्यानेजर अङ्कलसँग भनेर पैसा लिएर जाऊ। अब चित्त बुझ्यो?
1: हस् मामु, म तयारी हुन गएँ है।
0: के गर्ने, कति जिद्दी गरे थिएँ, एक्ली छोरी नदिऊ भने उसको चित्त दुख्ने, नदिऊ त कहाँ भनेको हो, आफ्नो कारबार टाढा भएपछि के खाली के गर्ने भन्ने पिर लाग्छ। उसले भने मेरो कुरा बुझ्दै बुझ्दिन। ओहो, बाबुआमाको मन छोराछोरी माथि, छोराछोरीको मन ढुङ्गामुढा माथि भनेको, हरे शिव, अब चेक काट्नु पर्यो।
1: मामु चेक तयार भएन।
0: भयो बाबु भयो, बरु तिमी तयार भएन, ज्याकेट स्वेटर राख नि, दार्जिलिङमा जाडो हुन्छ, अनि पुग्न साथ फोन गर नि।
1: राखे बाबा राखे, म त अब केटाकेटी छैन नि मामु, र बरु हजुरले समयमै खाना खानु होला है, म चाहिँ बेला बेलामा फोन गर्छु, अनि हजुरको बारी त ठिक छैन, म यता उता गएँ कि पिर मारेर भोक्कै बस्नुहुन्छ अरे, आफ्नो स्वास्थ्यको पनि ख्याल राख्नु होला।
0: हुन्छ बाबा हुन्छ, तिमी राम्रोसँग जाऊ है।
3: मैया, ए मैया,
1: काली कति ढिलो गरेकी, कुर्दा कुर्दा दिमाग खराब भइसक्यो, अब यसो चाल्ने पनि हुन्छ हिरोइन?
3: के गर्ने, बाबा एक्लै बाख्रा पाठालाई खुवाउनै पर्यो, त जस्तो जुक्क उठेर हिँड्न मिल्छ त, कहाँ जाने हो र?
1: कुनै कहाँ जाने हो, हिजो मैले भनेको होइन, मेरो फुपूको छोराले एउटा फिल्म बनाउँदै हुनुहुन्छ, उहाँले मलाई फिल्ममा खेल्न बोलाउनु भएको छ, अनि मैले तेरो पनि घरको अवस्था कमजोर देखेर कमसे कम एउटा फिल्ममा खेलेर देखाउन पाए, अरू फिल्ममा पनि बिग्न सकिन्थ्यो कि, अनि 2-4 पैसा कमाउन सकिन्थ्यो कि भनेर तँलाई पनि फिल्म खेलाउनु भनेको थिएँ क्या। कति मान्छे त 40-50 हजार घुस दिएर पनि भाग लिन खोजेका थिए, धन्न मेरो आफ्नो मान्छे भएर मात्र चान्स पाएँ।
3: बोबो धेरै नदोत, मेरो तँभन्दा नजिक को छ र, अनि तैँले भनेको मैले कहिले के मानेको छैन र भन् त।
1: ल ठिक छ, अब ढिलो नगरी बस आउने बेला भइसक्यो, तयार हुनुपर्छ है।
3: ए मैया हेर त, बस पनि आइपुग्यो, जान जान।
4: मेरो नाम हो जेके, जेके यानी कि जङ्गे काइलो। हजुर, पैसा कमाउन दुःख हुन्छ रे? हुँदैन हुँदैन, पैसा कमाउन केही दुःखै हुँदैन, बुद्धि चाहिन्छ बस, बुद्धिको काम हो पैसा कमाउने भनेको। अनि आज दुइटी केटी आउने भने हो बहिनी बनाउँदा, यति बेलासम्म आएको छैन नि यार, के हो कसैले भड्काए कि? आह, कसैले भड्काउन सक्दैन, किनभने जेकेको धन्दामा कसैले यदि खुट्टा हड्काउँछ भने उसको खैरात हुँदैन। आउँछन् तिनीहरू, पक्कै आउँछन्, मसँग नआए तिनी कहाँ जान्छन्?
3: ए मैया, तेरो दाइको घर जान कति चाह छ र? ओहो, हिँड्दा हिँड्दा खुट्टा पनि गलिसक्यो, अब त अब आउने बेला भएन र?
1: ओ लेखेको छ कि
0: त्यो रातो दुधेलाई घर देखिया छ
1: हो त्यो त्यही हो नि अब दादा रिसाएर फेरि आगो पर्नु भएको होला दादाले भनेको समयभन्दा दुई घन्टा ढिलो भइसक्यो
0: आ जे पल्ला पल्ला अन्त हामी कति भुला छैन के अरे
1: दादा दर्शन
4: दर्शन दर्शन बल्ल आइपुग्यो अनि अनि यिनी को हुन् नि
1: मेरो साथी काली मैले फोनमा भनेको थिएँ नि
4: ओ आई सी हेलो काली आई एम जेके
0: के भनेको होला हात मिलाउने भनेको हो के लोग्ने मान्छेसँग पनि हात मिलाउनु हुन्छ र आज भोलिको जमाना पनि यस्तो लजाउने हो र
4: ओहो काली तिमी जस्तो फिल्ममा खेल्न चाहने केटी पनि यस्तो माइन्ड गर्ने फ्री फ्रेङ्क हुनुपर्छ फ्री फ्रेङ्क बुझ्यौ ल ठिक छ अनि तिमीहरूले मसँग जाने भनेर घरमा त भनेका छैनौ नि
1: नाइ दादा हामी त दार्जिलिङ टुर जाने भनेर आएको कसैलाई पनि भनेको छैन
4: एकदम ठिक छ
1: अनि दादा हामीलाई फिल्ममा खेलाउने त पक्का हो नि है
4: एकदम पक्का पिर नगर न तिमीलाई त पक्का फिल्ममा फिक्स गरेको थिए कालीलाई भने पछि तिमीले भनेपछि मात्र सिम्पल रोल फिक्स गरेको छु तै पनि हेर न कति मारामार कोही हामीले पैसा सैसा बरु चाहिन्न उल्टै 40-50 हजार दिन परे पनि पछि दिन्छौ भन्छन् एकपटक फिल्ममा खेल्न चान्स दिनुहोस् भनेर हत्ते गरेका छन् के गर्ने यस्तै हो सबैले चान्स कहाँ पाउँछन् र तिमीहरू त आफ्नै बहिनी भनेर कसैका कुरा नसुनेको मैले
1: थ्याङ्क यू दादा मेरो कत्रो ठुलो धोको थियो बल्ल रहर पुग्ने भयो अनि कालीको पनि कल्याण हुने भयो
0: आहा ए मैया सिनेमा खेलेपछि त हामीलाई सबै गाउँलेहरूले फिल्म हलमा हेर्ने भयो होइन त कसो पाखी कुरा गरेको तैले
4: ल ल अब धेरै गन्थन नगरौँ हेर है साथीहरू चाहिँ 2 घन्टा पहिले प्लेनमा गइसके अब तिमीहरू आउनु ढिला गर्यो ट्रेनमा हो नि जानुपर्ने भयो
0: ए मैया यो ट्रेन भने चाहिँ के हो नि
4: ट्रेन भनेको बस जस्तै एउटा मटरले अर्को मटरलाई अर्को मटरले अर्को मटरलाई च्याप्प समातेर तानेर लाने मोटर हो क्या
0: आहा ए हामी त्यसैमा जाने हो
4: हो त्यसैमा जाने हो
0: कहाँ जाने दादा
4: बम्बई नि फिल्म सिटी बम्बई
0: बम्बई
1: बम्बई किन
4: हाम्रो फिल्मको मुहूर्त भन्नाले मतलब पहिलो सिन बम्बईमा लिने निर्णय भएको छ एक दुई दिनको मात्र हो त्यसपछि त नेपालमै लिने हो नि यानि कि सुटिङ
0: दादा सुटिङ त नेपालमै गर्ने भनेको होइन र
1: अन्त नि मलाई त बम्बे भन्ने बित्तिकै डर लाग्छ
4: ओहो कुरा बुझाउ न हाम्रो फिल्मको कहानी अनुसार पहिलो सिन समुद्रको लिनुपर्नेछ अनि नेपालमा समुद्र छैन त्यसैले त्यहाँ जानुपर्ने भयो अब अरू सबै नेपालमा भइहाल्छ नि सुटिङ
1: बो दादा तपाईँले सबै नेपालमै सुटिङ गर्ने भन्नुभएको थियो तर एकाएक बम्बेको कुरा गर्दै हुन्छ फेरि आज आएर
4: ओहो ए बाबा तिमीहरूलाई बुझ्ने प्रयास गर न परिस्थिति अनुसारको कुरा त चल्नु पर्यो नि परिस्थिति अनुसार त तिमीहरूलाई मसँग जाँदा अप्ठ्यारो हुन्छ र के मेरो विश्वास लाग्दैन तिमीहरूलाई
1: त्यसो भनेको होइन नि दादा तर बम्बई भन्ने ठाउँ त राम्रो छैन भन्छन् सबैले अनि के गर्नु त
0: तैँले ठिक भनिस् मैया हो साँच्चै हो त्यहाँ त केटीहरू लगेर बेच्छन् अरे म त जान्न भयो बम्बई
4: ल के म केटी बेच्ने जस्तो मान्छे देखिन्छु आफ्नो दाई जस्तोसँग यस्तो कुरा गर्न तिमीलाई अप्ठ्यारो लागेन ठिकै छ मैले त मेरो बहिनी र बहिनीको साथी भनेर रिस्क लिएर तिमीहरूलाई मौका दिन खोजेको तर तिमीहरू त झन् मलाई नै नराम्रो सोच्छ भने ठिक छ तिमीहरू नजा म अरूलाई नै लैजाउँ
0: हे मैया म त जान्न है जान्न
1: यो काली पनि कस्तो थिए दादाले दुःख मान्नु भयो जस्तो छ कि
0: तैँले भन त अब के गर्ने
1: दादा हामीले माफ गर्नु चाहिँ तपाईँले नराम्रो सोचेको चाहिँ होइन हामीले होइन
4: ल ल ठिकै छ पिर नगर त्यसको लागि त्यस्तै हो त्यसो भए हामी जाँदा बोर्डरमा पुलिस सोधपुछ गर्छौँ नि फेरि कहाँ जाने के गर्न जाने भनेर तर तिमीहरूले चाहिँ सामान किन्न जाने भन्नु दाई पनि आउनु भएको छ भन्नु हामी सबै सामान किन्न यहीँ आउँछौँ भन्नु फेरि बम्बई जाने भन्नु नभन्नु नि फेरि
0: किन ढाँट्ने नि म त साँच्चो कुरा भन्छु
1: म त किन ढाँट्ने दादा
4: किनभने पुलिसले हामी दाजु बहिनी भनेर त चिन्दैन नि नचाहिँदो नचाहिँदो न्युज झिकेर पैसा झार्न खोज्छन् क्या
1: हुन्छ हुन्छ
4: ल त अब ढिलो नगरौँ हिँडौँ पनि अब हुन र
1: हुन्छ सर
5: नारायण नारायण के गर्ने बाजेका पालादेखिको चलन दिनमा एकपटक यसो गाउँ नघुमी नहुने भन्न पर्यो गाउँका जजमानहरूको हाल खबर पनि बुझ्नै पर्ने आज माइलोको घरतिर जान पर्यो माइला ए माइला होइन भन्नु पर्यो कहाँ गएछ र हो ढोका पनि खुलेछ ए माइला माइला
6: हजुर को हो यो बिहानै बिहानै ओहो पण्डित बाजे नमस्कार है नमस्कार ल बसौँ न
5: चिरञ्जीवी भयो भो बस्ने फुर्सद छैन अनि के गरिरहेको छ त नि
6: के गर्नु बाजे भित्र भैँसीलाई कुरो पकाउँदै अनि बेलुकाको भाँडा माथि थिए नि
5: होइन काली कहाँ भइर कि बाहिर सरी यो आइनाको जात पनि भर हुन्न
6: होइन बाजे पल्तिर जापानी साउनीको छोरीसँग डुल्न गएकी थिए छ सात दिन भइसक्यो आइकी छैन
5: के रे सर डुल्न गएकी छे रे हेर माइला ठुला मान्छेको कुरा बुझ्न पनि सकिन्न उनीहरूले जे गरे पनि पुग्छ जसो गरे पनि सुहाउँछ नि त हाम्रा छोरीहरू उनीहरूको दाजुमा लागेर सकिन्छ लो भन्छ
6: हुन त हो बाजे नपठाऊ भने गाह्रो साह्रो परेको बेला उनीहरूकोमा नै जानुपर्छ बेला बेलामा लुगा फाटो पनि उसैले हालिदिन्छन् के गर्ने
5: हेर माइला भन्न परो बढेका छोरीहरूलाई एक्लै छोड्दा जे पनि हुन सक्छ पल्लो गाकी जुठी मामा घर जान भनेर ग कि कुन छट्टुको फेला परेर बम्बई पुग्यो तल्ला गाउँकी साइनेले भन्न परो एउटा लाउरे भनाउँदोले बिहे गर्छु भनेर लगेछ र बेचेछ अहिले दुवैजना कुन्नी के रोग हो भन्न परो एडे सरे कहिले निको नहुने रोग लिएर आएका छन् रे भन्न परो आफूले त जानेको कुरो भन्ने हो गाडी नमानेस बरु छिट्टै छोरीको खोजी गर ल त म गएँ नारायण नारायण
6: हस् त बाजे नमस्ते बाजेले भनेको कुरो पनि ठिकै हो जमाना ठिक छैनन् एकचोटि साउनेको घरमा सोध्न जानै पर्ला कति मेरो छोरीलाई केही भयो भने छि यो पापी मनले पनि के सोचे होला के पो भन्न सकिन्छ र दैव लाग्यो भने जे होस् साउने कहाँ जानै पर्यो साउनी ओ साउनी
7: को हो ए कालीको बा
6: हो साउनी म नमस्कार छ है नमस्कार
7: ल ल नमस्कार बस के कति कामले आयौ त
6: अरू त के हुनु नि साउनी काली गएको पनि एक साता भइसक्यो अझै आएन कहाँ गएकी हो बिसन्चो भयो कि सपना पनि नराम्रो देख्छु मलाई साह्रै पिर पर्न लाग्यो पैसा पनि थिएन एक सरो लुगा मात्र लाएर गएकी छ
7: के पिर मान्नु पर्यो त मेरो छोरी मैयासँग गएकी छ जति चाहिए पनि पैसा लुगा लगेकी छ आफन्त पनि धेरै छन् यता उता घुम्दा घुम्दै ढिलो भयो होला आइहाल्छन् पिर मान्नु पर्दैन
6: होइन साउनी बढेका छोरी हुन् जमाना ठिक छैनन् चाँडै खोजी गर्नु पर्यो भनेर आएको नि
7: सानो मान्छेको सानै बुद्धि हुन्छ भनेको यही हो होइन मेरो छोरीसँग हिँड्दा आफ्नो छोरी बिग्रन्छ भने जस्तो लाग्छ भने अबदेखि मेरो घरमा आउन नदिनु मेरो छोरीले भने कालीलाई भन्दा प्राण त्याग्छ यसो मिठो चोखो पाक्यो भने काली राम्रो देख्यो भने काली हामी भने यति धाकछोप गर्ने तिमी भने हामी माथि नै बाङ्गो चिताउने
6: बाङ्गो चिताएको होइन साउनी के गर्ने बाउको मन पिर लाग्दो रहेछ हवस् त म जान्छु नमस्कार
7: ल ल जाऊ जसलाई सोझो गर्यो उसैले बाङ्गो बाङ्गो चिताउने
8: आहा दादा यही हो बम्बई
9: यही त हो नि बम्बई ल रे झेलिमिली छ अब सुटिङ पनि यही गर्ने अब एकैछिनमा हामी सुटिङ स्थल पुगिहाल्छौँ
8: ए मैया हेर त कति ठुलो घर आहा हेर त कति धेरै मुटु गाडीहरूको साथी
7: चुप ला कस्तो बाँकी जस्तो कुरा गर्छ अरे खाने
9: ल ल ल तिमीहरू चाहिँ यहीँ बस है म साथीहरू कहाँ बसेका छन् खबर गर्छु फेरि यहाँबाट कतै नजानु नि हराइन्छ यहाँ त ल ल आइहाल्छु है म 10 मिनटभित्र आइहाल्छु
8: चाँडै आउनु होला है
9: हस् हस् म 10 मिनटभित्र आइहाल्छु नि नमस्ते भाइजी जी भाइजी
8: कुछ माता नहीं लाए हो अकेले आए हो
9: ए भाई जी जे के कभी एक खाली हाथ नहीं आता है जब आता है तो माल लेकर ही आता है
8: अच्छा अच्छा कहाँ है जरा हमको भी तो दिखा दो
9: अच्छा भाई जी मैं अभी ही बुलाता हूँ
8: अरे ये लड़कियाँ क्या कर रही है
9: ये लड़कियाँ आपको सम्मान कर रही है
8: अच्छा लड़कियाँ साथ खप गई लाल मोहन अरे लाल मोहन जी नाम साहब इन लड़कियों को अंदर ले जाओ और 102 और 103 नंबर कमरे दिखा दो अच्छा अच्छा मैम साहब अच्छा चलिए आप लोग
7: होइन दादा भोजन एक घंटा हामी माथि एकै जाँदैन
9: ए हो होइन केही हुँदैन के आफ्नै मान्छे सम्झे हुन्छ। जाऊ न कोठामा गएर आराम गर।
1: नै म त जान्न,
10: म त नि
9: लौ त लौ त हिँड त म पनि सँगै जान्छु भएन।
10: पैसा लो
9: भाइजी अब सिर्फ दो लाख।
10: दो लाख पहले तो 2 लाख में चार चार लड़कियाँ लेके आते थे, अब इतना ज्यादा क्यों?
9: क्या करे भाई जी, अब पहले जैसा जमाना नहीं रहा ना। लड़कियाँ लाने के लिए इतना पापड़ बेलना पड़ता है और वाडर में इतना मुसीबत झेलनी पड़ती है कि क्या कहें आपसे।
10: अच्छा अच्छा,
9: माल भी तो अच्छी है ना।
10: अब ठीक है, अभी मेरे पास इतना रुपया नहीं है। हाँ तुम ऐसा काम करो, तुम लाला से पैसा ले जाना, मैं चिट्ठी लिख देती हूँ।
9: अच्छा अच्छा, मैं चलता हूँ तो। नमस्कार भाई जी।
10: अच्छा अच्छा, अभी आते रहे ना लड़कियों को लेकर।
9: ठीक है भाई जी, ठीक है।
10: आई थी हीरोइन बने, अब कोठी की शोभा बनी। मैं भी चलूँ, लड़कियाँ क्या कर रही है।

0: होइन ए माइला कता हिँड्छ भन्नु पर्यो काली आई
1: कहाँ आउनु बाजे म त हजुरको घरतिर चिनो हेराउन हिँडेको केही पत्तो लाग्छ कि भनेर
0: हेर माइला भन्नु पर्यो चिनो सिनो हेर जान्ने पनि त होइन म त गाउँमा यसो तिथि सरात निवारण गर्ने मात्र हो नि भन्नु पर्यो अब चिनो हेरेर केही हुँदैन बरु पल्लो गाउँका काजीका छोरा मास्टरले एउटा शिविर खोलेका छन् त्यहाँ तिनीहरूले हराएका चेलीबेटीको खोज खबर गर्ने तिनीहरूको उद्धार गर्ने काम गर्छन् त्यहाँ गएर आफ्नो दुःख पोखिस भने अवश्य तेरो सहायता गर्छन् म लागे नारायण नारायण
2: ओहो हरिजी के छ त शिविरतिरको हाल खबर
3: के हुनु पहिले त गाउँलेहरूले कहाँ कहाँबाट यस लायकका व्यक्तिहरूलाई गाउँमा राखेर सबै बर्बाद भयो भनेर छिछिरो दुर दुर गर्ने गर्थे तर अहिले भने सबैलाई यसबारे सम्झाइ बुझाइ गर्ने अनि छलफल गर्ने गरेपछि सबैले राम्रै रहेछ भन्छन् सहयोग पनि गरेका छन् अचेल त
2: यस्तै हो हरिजी सामाजिक काम गर्दा केही दुःख त गर्नैपर्छ नि
1: नमस्कार मास्टर सर
4: नमस्कार नमस्कार
2: माइला दाई के कामले आउनु भएको होला
1: मास्टर सर म हजुरसँग एउटा दुःख बिछाउन भनेर आएको
2: के भयो माइला दाई भन्नुहोस् न
1: मेरी छोरी काली हराएको 8 महिना भयो
2: 8 महिना कतै खोज खबर गर्नु भएन
1: गरेको हो साउनेले पुलिसमा पनि फोन गरे आफन्त कहाँ पनि फोन गरेको भन्नुहुन्थ्यो
2: होइन तपाईँको छोरी हराउने अनि साउनेले
1: साउनेको छोरी मैया र काली सँगै गएका हुन्
2: माइला दाई तपाईँकी छोरी कालीको पछिसँग मायाप्रीति त थिएन
1: होइन होइन मास्टर साहब मेरो छोरी काली त्यस्तै छैन ऊ सानै छँदा उसको आमाले छोडेर गई मैले अर्काको हलो कोदालो गरेर भए पनि उसलाई कहिले दुःख दिइन आफूले चपाएर उसलाई निलाए आज कहाँ होली म त उसको मुख नदेखिकन मर्छु कि क्या हो मास्टर साहब मैले ठुलो आश लिएर हजुरसँग आएको छु जसरी भयो नि मेरी छोरी कालीलाई खोज खबर गरिदिनुहोस्
2: माइला दाई चिन्ता नलिनुहोस् हामी सदभर प्रयास गर्नेछौँ तपाईँकी छोरीलाई खोज्न बरु तपाईँलाई सन्चो छैन जस्तो छ हाम्रो क्लिनिकमा गएर औषधि गराउनुहोस् हरि सर यहाँलाई क्लिनिकसम्म छोडेर आउनुहोस् त
5: ओहो मास्टर साहब नमस्कार
2: नमस्कार
5: यी भर्खर यहाँबाट गएका मानिस को हुन् मलाई देखेर डराए जस्तो छ नि
2: होइन शङ्करजी त्यस्तो होइन उनी त कालीका बा माइला हुन् उनी ठुलै दुःखमा परेछन् बरु तपाईँ पनि इन्डियाबाट भर्खर आउँदै हुनुहुन्छ के छ हाल खबर त्यतातिरको
5: अच्छा मेरो हाल खबर त ठिक छ एकदम ठिक छ बरु तिनी माइला दाईलाई के दुःख परेछ
2: के हुनु नि उनकी छोरी काली र त्यो जापानी साउनीको छोरी हराएको गराउनुहोस् हरि सर यहाँलाई क्लिनिकसम्म छोडेर आउनुहोस् त
5: ओहो मास्टर साहब नमस्कार
2: नमस्कार
5: यी भर्खर यहाँबाट गएका मानिस को हुन्

0: त्यसैले केही गरिदिन सक्नुहुन्छ कि भनेर भन्न आउनु भएको रहेछ।
1: ओहो मास्टर साहब, सौरीको छोरी मैया होइन र? मैया र कालीलाई त मैले 7 महिना अघि बम्बईमा देखेको थिएँ नि।
0: हो र शङ्करजी, तपाईँले पक्का देख्नु भएको हो?
1: हो सर, मैले पक्का पक्की देखेको हो। आफ्ना गाउँका बहिनीहरूलाई त नचिन्ने कुरै भएन नि, तर उनीहरूका साथमा एउटा मोटो मान्छे पनि थियो। मैले उनीहरूलाई पिछा पनि गरे, तर उनीहरू मान्छेको भिडमा कुन गल्लीमा पसे पसे मैले त फेलै पार्न सकिन नि।
0: ओहो, उसो भए त्यो मोटो मान्छे पक्कै जेजे हुनुपर्छ, किनभने त्यो जेकेले दलालीको काम गर्छ।
2: हो सर, मलाई पनि त्यस्तै लाग्छ।
0: शङ्करजी, तपाईँलाई टाढाबाट आउनुभएको थकाइ पनि लागेको होला, तैपनि तपाईँले हामीलाई केही सहयोग भने गर्नै पर्छ।
1: सहयोग त म गरिहाल्छु नि, बरु मैले के गर्नुपर्ने होला?
0: एउटा त तपाईँले हामीलाई बम्बईको ठेगाना दिनु पर्यो, हामी मैया र कालीलाई खोज्न बम्बई जान्छौँ। अर्को, हामी फर्केर नआउन्जेल हाम्रो शिविरमा एकजना स्वयंसेविका छन्, तिनलाई काममा सहयोग गर्नु पर्यो।
1: ल ठिक छ, मैले शिविरमा के काम गर्नु पर्ला सर?
0: त्यहाँ एड्स लागेका भाइ बहिनीहरू छन्, स्वयंसेविका बहिनीसँग मिलेर तिनीहरूको हेरचाह गर्ने हो।
1: बापरे बाप सर, मलाई त यस्तो रोगसँग साह्रै डर लाग्छ, म त जान्न शिविरमा रोग सर्यो भने।
0: ओहो शङ्करजी, तपाईँ पनि त्यति काटिनु भयो, एड्स लागेको मानिससँग त्यति डराउनु पर्दैन, किनभने एड्स लागेकाहरूसँग सँगै बस्दा उड्दा हात मिलाउँदा र लगाएको कपडा लगाउँदैमा एउटै चर्की प्रयोग गर्दैमा उसको जुठो खाँदैमा यो रोग सर्दैन, त्यसकारण तपाईँ डराउनु पर्ने कुनै कारणै छैन।
1: उसो भए यो रोग कस्तो कस्तो अवस्थामा सर्छ त?
0: हो, राम्रो कुरा सोध्नु भयो। सुन्नुहोस् शङ्करजी, यो रोग कस्तो अवस्थामा सर्छ भने, असुरक्षित यौन सम्पर्क गर्दा बिरामीले प्रयोग गरेको सुई अर्थात सिरिन्ज र ब्लेड तथा धाइलो औजार त्यसलाई निर्मलीकरण नगरिकन अर्को व्यक्तिले प्रयोग गर्यो भने सर्न सक्छ, र बिरामीको रगत जाँच नगरी अर्को व्यक्तिलाई दियो भने पनि सर्छ।
1: ओहो, त्यसो भए त सहयोग नगर्ने कुरै छैन नि।
0: धन्यवाद, तपाईँ बरु त्यसको ठेगाना दिएर जानुहुन्छ कि?
1: सुन्नुहोस्, त्यहाँ धेरै भिडभाड छ, यसो गर्नुहोस्, उहाँ अन्धेरीमा मेरो एउटा साथी छ, तपाईँ ट्रेनबाट ओर्लेपछि पनि उसलाई फोन गर्नुहोस् र उसले तपाईँलाई सहयोग गर्छ। टिप्नुहोस् त फोन नम्बर 5789 4। हवस् सर, म जान्छु।
0: है सर, भोलि तपाईँ खाना खाएर आउनुहोस्, भोलि नै हामी बम्बईतिर लागौँ।
2: हुन्छ सर, म भोलि पक्का आउँछु।
3: लालमोहन, 103 कमरे वाली लड़कियों को जरा लेके आओ।
4: अच्छा मैम साहब, अभी ले आया।
3: ए लड़कियों, कल डॉक्टर आया था?
5: आया था।
3: क्या कहा था? अरे कहता भी क्या, सुनो, अब तुम हमारे धंधे की लायक नहीं रही, इसीलिए चली जाओ यहाँ से।
5: नहीं, हम लोग कहाँ जाएंगे इसे, अब हम लोगों का जाने का जगह कहीं नहीं है, इसलिए हम लोगों को जाने के लिए ना कहिए दीदी।
3: कौन दीदी? हाँ, अब रिश्ते नाते लगाने से कोई फायदा नहीं है। हाँ, शराफत से जल्दी यहाँ से चली जाओ।
5: हम लोगों को जाने के लिए मत कहिए, अब हमारा इस संसार में कोई नहीं है, जो है आप है दीदी।
3: अरे जाती हो या धक्के मार कर निकाल दूँ। हाँ,
5: आखिर हम लोगों का क्या गुनाह है दीदी?
3: सुनना चाहती हो तो सुनो, तुम लोगों के खून चेक करके पता लगा है कि तुम्हारे खून पर HIV पॉजिटिव हुआ है, यानी कि एड्स।
5: नहीं,
3: चीखो मत। लालमोहन, इन लोगों को धक्के मार कर निकाल दे यहाँ से।
6: निकल जाओ बाहर।
5: हम ये की सोचेगा थी की भयो, अब की करने भैया, अब बाँचरी की करने, मलाई मारिदे।
3: त्यसो नभन्न, मेरो हालत पनि त त्यही हो, एक छोकले धनी गरी भन्दो रहेनछ।
0: हरि सर, हेर्नुहोस् त, कहीँ तिन
2: हो सर, तिनीहरू मैया र काली नै हुन्।
0: मैया,
2: काली,
5: दादा।
2: किन, के भयो तिमीहरूलाई?
3: नसोध्नुहोस् दादा, हामीलाई, हामी बर्बाद भयौ।
0: होइन, के भयो तिमीहरूलाई भन त।
3: मेरो आफ्नै दाई पनिले हामीलाई झुक्क्याएर बेसेलेमा ल्याएर बेच्यो दाई।
2: अनि के भयो त मैया तिमीहरूलाई?
5: दाई, हामीलाई एड्स लागेको छ रे, बेचाराबाट पनि निकालिदिए, अब हामी मर्न जान्छौ।
0: त्यसो होइन बहिनी हो, तिमीहरूले एकपटक गल्ती गरिसक्यौ, अब अर्को गल्ती गर्नु हुँदैन, तिमीहरू गाउँ जानुपर्छ।
3: दाई दादा, के मुख लिएर जाने गाउँ, के भन्न जाने गाउँ?
5: हाम्रो यस्तो अवस्था देखेर मेरो बा मैयाको आमालाई कस्तो होला, म त जाँदिन।
3: गाउँमा गएर छिछि दूर भएर बाँच्न गाह्रो हुन्छ दाई, हामीलाई हाम्रै हालतमा छोडिदिनु।

0: 나는 꺼라고 하는 줄 아야 합니다.
1: 둘라가 뛰면 뭐냐? 가지 둘라가 뛰면 얘가 아니 뛰면은 리나 만다 아이가 뛰면은 노바이라 가우마 칼리가 바 뭐냐고 아마 사리 두기 바이가 삼 얘네 보이니고 뛰면은 가우 자네 벌써 아니데 가우마 이거 시비를 걸리가 삼 그냥 뛰면은 저스테 비빈나 카란데 영 로그 에사이비 다이가 유바 유바티 얼 삼 뛰면은 보니 가우마 가이라 전 체타나 자고니 카암 걸는 벌써 아니 뭐냐 चाहना पनि सीमित हुनुपर्छ मानिसलाई कस्तो कस्तो चाहना हुने हो कसैलाई मिठो खान र राम्रो लगाउन चाहना छ भने कसैलाई घरमा जति सम्पत्ति भए पनि हिरोइन भन्ने चाहना यस्ता चाहना राख्नु हुन्न भनेर सन्देश पनि तिमीहरूले नै दिनुपर्छ गाउँमा त्यसरी तिमीहरू जानै पर्छ बुझ्यौ
0: हिमकाली अब दाइले भनेपछि मैले के भन्छु र म त जहिले पनि तेरै कुरा माने तैले भन्छस् भने जाउँ न त
2: होइन आजभोलि के भएको यार यो जेकेको धन्दामा किन दोत्रो लाग्यो गाउँलेहरू पहिला पहिला मेरो अगाडि परेर मलाई हेर्न सक्दिन्थे अहिले सबैले ठुला ठुला आँखा बनाएर हेर्छन् यार यहाँ बसेर धन्दा त लाग्दो चाहिँ छैन यहाँ बस्नु ठिक छैन त्यसैले अब चाहिँ अन्तै मिलेमिसो गर्नु पर्ला जस्तो छ धन्दा चाहिँ अन्तैतिर सुरु गर्नु पर्ला जस्तो छ
3: जेके फेला परि बुझिस् को छ मसँग तर्क आपदमा बोल्ने तैँले मलाई चिनेकै छैन चिनेको भए मसँग जोडले बोल्ने हिम्मतै गर्ने थिइनस् को त मैले तँलाई राम्ररी चिने छ के बरु तैँले मलाई चिनेको छैनस्
0: दादा दादा यही हो यही बदमासले हामीहरूको जिन्दगी बर्बाद गरेको दादा यही हो त्यो बदमास जसले हाम्रो जिन्दगी बर्बाद गर्यो मैले तेरो यत्रो विश्वास गरे तर तैले मलाई धोका दिइस् धोका दिइस् तैले
1: मलाई छोड मैले यसो गरिन शङ्करजी अनि तपाईँ पनि भयो भयो यसको सजायको फल यसलाई भगवान्ले दिन्छ
0: माइला कि कालीका छोरा मास्टरले हाम्रा छोरीहरूलाई खोज खबर गर्न गएका छन् भनेका थियौ नि केही पत्तो लाग्यो त
4: खै साउनी यतिका दिन भयो सरहरू गएको पनि केही पत्तो छैन म त बिरामी छु छोरीको मुख देख्न नपाई मर्छु कि क्या हो
0: माइला तिमीले त भनेका थियौ चाँडै खोज खबर गर्नु भनेर तर मैले दुई चार दिन घुमफिर गरेर आइहाल्छन् भनेर वास्तै गरिन अब मैयाको बुवा आएपछि के भन्ने मलाई झन् ठुलो पिर परेको छ
4: नारायण नारायण भन्न परो अघि हो त्यो चेते नै पिसे चेते हो त्यो नै अब हुर्के बढेका छोरीलाई एक्लै दुब्लै हिँड्न दिनुहुन्न भन्दा मेरोको रिस गरिस् भनेर भन्थ्यौ अब गाउँ नै गनाउने भयो बल्लो पल्लो गाउँमा जाने नहुने भयो ठुक्क
0: के भयो र बाजे
4: अझै न्याउ र मुख लाएर बोल के हुनु नि तिमीहरूका सुपुत्री आए रे के नाम हो त्यो एड्स भन्ने रोग लिएर आए रे तेरो छोरीहरू नारायण यो कली लगाएको हो कि मोती बिग्रेको
5: हो
0: माइला यो एड्स भनेको त कहिले निको नहुने रोग हो
4: काली तैले यो के गरिस् नि तँलाई त मैले माया गरेकै थिएँ खाना लाउन दिएकै थिएँ तर तर छोरी तैले कहिल्यै निको नहुने रोग लिएर आइसिस् छोरी हे भगवान् यो गरिबको घरमा तेरो बास हुन्छ भने कति दुःख दिनुपर्छ मलाई नै दे अब अरू कसैलाई दे भन्ने

0: नाटक लेखन थियो सुशेली कला समूह नवलपरासीको।
1: प्रिय श्रोता, तपाईहरूले अहिले सुन्दै हुनुहुन्थ्यो TWR नेपालद्वारा सञ्चालित रेडियो कार्यक्रम जागृति। आजको कार्यक्रम कस्तो लाग्यो? तपाईँको सुझाव, सल्लाह र प्रतिज्ञाको लागि हामी आशा गर्दछौ। साथै अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम जागृति, GPO बक्स नम्बर 8975, EPC नम्बर 2561, काठमाडौँ, नेपाल। साथै हाम्रो इमेल ठेगाना twrnepal.radio@gmail.com। हामीलाई 9813300690 SMS वा फोन पनि गर्न सक्नुहुन्छ। यसै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न पनि सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुन्छ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट हुनेछौ। तबसम्मका लागि बिदा चाहन्छौ। जय मसीह।

0: नववर्ष 2083 को पावन अवसर में जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाई दिदी बहिनी लगायत सम्पूर्ण नेपालीहरुमा सुस्वास्थ्य सुख शांति एवं समृद्धि को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर गोविन्द बस्नेत, जयश्री कालिका मिनी क्रसर उद्योग, बेसीसहर नगरपालिका एक लम्सुङ।
2: खाना प्रब्लम छैन हतार नै र
3: हो याजु निवले बछिजी तारे मुई पिबो मिमेमी मार्बलरी प्रिवा बिर देसी सर मोबा गंगा आर्ट ग्यालरी याम मय बाछु
2: नै याम बिर तयार तडी बा तारे नासर बजार लम्बिमु मेडावा कप ट्रफी प्रमाण पत्र ब्यानर को बनेल पर्दी बिर याम मयलो फारे तारे प्रे यानसेदी
3: स गंगा आर्ट ग्यालरी तोतो बनेउ राछु
2: तर नि मार्बल र फ्रीवा साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड जम्मै बनिम्रो फोटो प्रिन्ट टी सर्ट प्रिन्ट स्टिकर कटिम लम्रो साल असि ब्याज दे माया चिनो भनेम्रो
3: तैले भनेको मैले सबै बुझ्यो कान्छा गंगा आर्टमा के पाइन्छ भनेर एकपटक तैले सबै भन्देऊ त नेपाली भाषामै।
4: बेसीसहर नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट फ्लेक्स प्रिन्ट साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड ब्यानर फोटो प्रिन्ट स्टिकर कटिङ कप प्रिन्ट ब्याज प्रिन्ट टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिनो प्रमाण पत्र मेडल र ट्रफी पनि बनाइन्छ। साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ते लेखन आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ।
5: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट बेसीसहर नगरपालिका साथ पुरानो बैंक चोक लम्सुङ प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे सम्पर्क फोन नम्बर 0665313387 मोबाइल नम्बर 9842646648 र 9463018883
2: किन हाँसे हो नि बुढा तुलाई फर्किने गरी
3: तालबाराही डेन्टल केयर सेन्टरमा पुरै रात हालेछन् बुढाले देखाउनलाई होला नि तुलै थर्किने गरी हाँसेका
2: हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भएको के अरे दाँत अहिलेसम्म भोलियै छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
5: बाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष गिजाबाट रगत आउने सुन्निने पिप आउने रोगको विशेष उपचार गरिन्छ।
4: तालबाराही डेन्टल केयर सेन्टर प्राली बेसीसहर नगरपालिका साथ भीमसेनी स्थान लम्जुङ प्रोप्राइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 9841632004 र 9191920981।
6: हेर्ने हेराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ। यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धन बहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ। साथै समाजको अगाडि दुःख विराम रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौं है त। रोगको विवरण
7: काम्ने रोग
6: बौलाउने रोग
7: हल्ने रोग
6: मूर्छा पर्ने
7: सपना नराम्रो देख्ने
6: डराउने
7: रिस उठ्ने
6: तर्सिने
7: खान मन नलाग्ने
6: चिलाउने
7: ऐठन गर्ने
6: कम्मर दुख्ने
7: हात खुट्टा पोल्ने
6: चपाउने
7: हात खुट्टा दुख्ने वा सुन्निने
6: ज्यान कर कर खाने
7: महिनावारी गडबडी
6: बाजोपन
7: छारे रोग
6: प्रेसर
7: सुगर
6: प्यारालाइसिस
7: दम
6: खोकी टोकेको निलो दाम
7: मान्छे हराएको
6: सामान हराएको
7: मुना मुना लागेको
6: मेलमिलाप गर्न पर्ने
7: दाँत दुखेको
6: बिगार परेको
7: पैसा फसेको
6: रक्सी छुटाउने
7: घर बाँध्ने
6: पिनास भएको
7: टाउको दुख्ने
6: ग्यास्ट्रिक
7: जन्डिस भएको
6: शत्रु नष्ट गर्ने
7: बाथरोग
6: बान फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरूबाट विश्वासका साथ उपचार गरिन्छ, साथै बुटी पनि बानिनेछ। हामीलाई सम्झनुहोस्, निराश हुनुहुने छैन।
7: जन्मेर कसले पो के लिएर आएको छ र मर्दा लानु पो के छ?
8: सम्पर्क स्थान सुन्दर बजार नगरपालिका वडा नम्बर 9 सिउडीबार लम्सुङ कृषक जागरण सहकारी अगाडि कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97 69 77 68 60 97 69 77 68 60 र 98 21 57 56 36 98 21 57 56 36।
6: ग्रह व्यथा गुरुले दिएको ज्ञान कसलाई के था? आउनुहोस्, सोध्नुहोस्, खोज्नुहोस्, बुझ्नुहोस्, आवश्यकता अनुसारको उपचार गर्नुहोस्, रोगबाट मुक्त हुनुहोस्। जयराम गुरुदेव।
9: रोगीको हुन्छ तेरै धन, हुँदैन सत्य उसको मन।
10: हेलो विक्रम, कहिले जाने त इन्टरनेटको बिल तिर्न?
11: मेरो त अझै एक महिना बाँकी छ यार।
10: लौ कसरी, अस्ति हामीले सँगै तिरेको होइन त? मेरो त बेला भइसक्यो त।
11: वर्ल्ड लिङ्कको एक कान दुई कान रिफर अफरले गर्दा नि मैले अस्ति एकजना आफन्तलाई वर्ल्ड लिङ्कको 12 महिनाको सेवा जडान गर्न सल्लाह दिएको थिएँ, अनि धन्यवाद स्वरूप वर्ल्ड लिङ्कले मेरो इन्टरनेटको अवधि 1 महिनाले थप गरिदियो।
10: यो त गजबको अफर रहेछ त यार।
11: बरु तिमी पनि वर्ल्ड लिङ्कको एक कान दुई कान रिफर अफरको फाइदा लिइहाल।
10: हुन्छ यार, म त आजदेखि नै रिफर गर्न सुरु गरिहाल्छु।
12: थप जानकारीका लागि 98 028 44 010 98 028 38 526 मा सम्पर्क गर्नुहोला। सम्पर्क कार्यालय वर्ल्ड लिङ्क कम्युनिकेसन लिमिटेड शाखा कार्यालय बेसी सहर गेटवे हिमालयन रिसोर्टको भन्दा 2 घर माथि। बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
13: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
12: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नुभएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 813 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नुभएको छ त, त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
14: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
12: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 813 लम्सुङ प्रोप्राइटर सृजना श्रेष्ठ।
14: सम्पर्क नम्बर 98 462 18 202 र 98 403 19 789।
12: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 813 लम्सुङ।
14: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
15: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
1: जापान ट्राई होइन सियोर गरौं।
2: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
1: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
2: यस सुवर्ण अवसर पछि फ्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
0: लमसुङ एजुकेशन सेन्टर, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, रेडियो चौतारी भएको भवन।
3: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 066-590-2900, मोबाइल नम्बर 98-560-602-900।
4: भाउजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
5: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
4: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि रातारात बिबिरा उठेर आइरहन्। अनि हाम्रै बेसी सहर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
5: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
3: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाका लगाउने, बाफ लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
4: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
3: सोयल मेडिसिन्स, बेसी सहर नगरपालिका 8 प्रशासन चोक, जिल्ला हुला कार्यालय अगाडि, प्रोपाइटर सरोज कुमार श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98463-78450 र 98241-32।
6: ए बुढा, घर बनाउने सपना त बल्ल पुरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
7: ल बुढी, त्यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
6: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
3: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
2: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, डसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
3: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
2: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, बेसी सहर नगरपालिका 8, झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 98462-73-829 र 98-17-15-40-38।
8: हेर्ने हेराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ। यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धनबहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ। साथै समाजको अगाडि दुःख, विराम, रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौं है त। रोगको विवरण:
9: काम्ने रोग,
8: बौलाउने रोग,
9: ढल्ने रोग,
8: मूर्छा पर्ने,
9: सपना नराम्रो देख्ने,
8: डराउने,
9: रिस उठ्ने,
8: तर्सिने,
9: खान मन नलाग्ने,
8: चिलाउने,
9: ऐठन गर्ने,
8: कम्मर दुख्ने,
9: हात खुट्टा पोल्ने,
8: चपाउने,
9: हात खुट्टा दुख्ने वा सुन्निने,
8: ज्यान कर कर खाने,
9: महिनावारी गडबडी,
8: बाजोपन,
9: छारे रोग,
8: प्रेसर,
9: सुगर,
8: प्यारालाइसिस,
9: दम,
8: खोकी, टोकेको निलो दाम,
9: मान्छे हराएको,
8: सामान हराएको,
9: टुना मुना लागेको,
8: मेलमिलाप गर्न पर्ने,
9: दाँत दुखेको,
8: बिगार परेको,
9: पैसा फसेको,
8: रक्सी छुटाउने,
9: घर बाँध्ने,
8: पिनास भएको,
9: टाउको दुख्ने,
8: ग्यास्ट्रिक,
9: जन्डिस भएको,
8: सत्तुरु नष्ट गर्ने,
9: बाथ रोग,
8: बान फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरुबाट विश्वासको साथ उपचार गरिन्छ। साथै बुटी पनि बानिनेछ। हामीलाई सम्झनुहोस्, निराश हुनु नै छैन।
9: जन्मेर कसले पो के लिएर आएको छ र मर्दा लानु पो के छ।
2: सम्पर्क स्थान सुन्दर बजार नगरपालिका वडा नम्बर 9 सिउँडीबार लम्सुङ कृषक जागरण सहकारी अगाडि कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97-69-77-68-60 97-69-77-68-60 र 98-21-57-56-36 98-21-57-56
8: ग्रह व्यथा गुरुले दिएको ज्ञान कसलाई के था। आउनुहोस्, सोध्नुहोस्, खोज्नुहोस्, बुझ्नुहोस्, आवश्यकता अनुसारको उपचार गर्नुहोस्, रोगबाट मुक्त हुनुहोस्। जयराम गुरुदेव।

0: नववर्ष 2083 को पावन अवसरमा विद्यालय व्यवस्थापन समिति शिक्षक विद्यार्थी लगायत जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष ईश्वर पौडेल, सचिव विनोद गुरुङ, निजी तथा आवासीय विद्यालयहरूको संगठन पेप्सन लम्छु।

0: नववर्ष 2083 को पावन अवसर में विद्यालय व्यवस्थापन समिति शिक्षक विद्यार्थी लगाय जिलावासी संपूर्ण बा आमा दाजुभाई तथा दीदी बहिनी सुख शांति समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: हातमा सेप ओठमा हाँसो प्राविधिक शिक्षा समृद्धिको साँचो।
2: 2082 सालको एसईई परीक्षामा सहभागी भएका सम्पूर्ण विद्यार्थीहरूमा उत्कृष्ट नतिजाका लागि राइनस बहुप्राविधिक शिक्षालय परिवार हार्दिक शुभकामना व्यक्त गर्दछ।
1: यस राइनस बहुप्राविधिक शिक्षालयमा अध्ययन गराइने कार्यक्रमहरू डिप्लोमा तह कृषि बाली विज्ञान, डिप्लोमा तह वन विज्ञान। विस्तृत जानकारीका लागि सम्पर्क फोन नम्बर 9856124557 र 9856124895। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद राइनस बहुप्राविधिक शिक्षालय राइनस नगरपालिका 8 लमजुङ।

0: नववर्ष 2083 को पावन अवसरमा जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ दिदीबहिनी लगायत सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: नगर प्रमुख खड्गबहादुर गुरुङ, उपप्रमुख पुष्पराज खनाल, प्रमुख प्रशासकीय अधिकृत शिवराज रेग्मी एवं राइनस नगरपालिका परिवार तीन पिपे लमजुङ।

0: नववर्ष 2083 को पावन अवसरमा विद्यालय व्यवस्थापन समिति शिक्षक विद्यार्थी लगायत जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष सन्तराम गुरुङ, प्रधान अध्यापक सोम बहादुर भण्डारी, महेन्द्र देव माध्यमिक विद्यालय परिवार, मर्स्याङ्दी गाउँपालिका 7, तराङ्जे, लमजुङ।

0: दुखे कहिले टाउको दुख्ने कहिले पेट दुख्ने के दुख्या हो दुख्या हो झन् यही बेला पखाला लागेर हैरान होइन कहाँ जाने होला के गर्ने के नगर्ने जहिल्यै बिरामी भएर केही मेलो मिसै भइदिने
1: बुवा चिर नगर्नुहोस् झट्टै सुभाष मेडिको फर्मामा गइहालौ यही बिसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि त्यही जाम बरु
0: हुन्छ बुहारी लौ गइहालौ साह्रै गाह्रो भयो
1: सुभाष मेडिको फर्मा बिसी सहर नगरपालिका आठ सेरा
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 9845664093
3: ए मास्टर साहब कतै हिँड्नु भएको एउटा सल्लाह गर्नु थियो यता आइदिनुहोस् त
4: ल ल आए बहिनी किन होला
3: सुन्नु न एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला
4: चिन्तै नगर न बहिनी भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसको झिम खोलामा नन्द सुभाष खोल्नु भएको छ ल आजै जाउँ म पनि जस्ता बाटो ल्याउनु छ
3: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू स्टिलको पाइप रङ्गिन जस्ता पाता ट्याक्टर गाडीलाई आवश्यक पर्ने च्यानल पाता कम्पाउन्ड जाली मेसिनबाट तयार पारिएको ग्राभिङ जाली कुखुराको जाली ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ
2: प्रोपाइटर अमृत श्रेष्ठ बेची सहर नगरपालिका 8 झिङ्गे खोला पुलचोक पुरानो माइक्रो पार्किङ भएको ठाउँ मोबाइल नम्बर 9856046257 र 9840067787
1: सुनिता आ गर त
3: भोके मेरो दाँत सबै किराले खाएको छ
1: गर न के आ गर म हेर्छु कस्तो गनाको दाँत माझ्दैन हो
3: ठुलो स्वरमा नकराउ न मलाई लाज लाग्छ के
1: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ भूपुस्तनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने दाँतको भिडियो एक्सरे गर्ने वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने दाँत निकाल्ने नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ
5: नोट यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ
6: भूपुसैनिक डेन्टल होम प्राली बेसीसर नगरपालिका 8 सेरा ओरालो लमजुङ
7: प्रोपाइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीसा अधिकारी
6: सम्पर्क फोन नम्बर 06651429 मोबाइल नम्बर 9844484440
1: बुढा ए बुढा यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या
8: हुन त हो नि बुढी तर यो घरको हालत हेर त फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ कहाँ जाने के गर्ने म त केही सोच्नै सकेको छैन यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी
1: किन चिन्ता लिनुहुन्छ बुढा पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 सेरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा
6: हाम्रा सेवाहरू हामी कहाँ सिजन अनुसारका तरकारी फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै
8: होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ
1: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमजुङ प्रोपाइटर सृजना श्रेष्ठ
6: सम्पर्क नम्बर 9846618202 र 9840319799
1: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमजुङ
8: नोट सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ
9: नव वर्ष 2083 को पावन अवसर में जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ दिदीबहिनी लगायत सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य सुख शान्ति एवं समृद्धि को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
10: नगर प्रमुख कृष्ण प्रसाद कोइराला उप प्रमुख भवानी केसी प्रमुख प्रशासकीय अधिकृत रमेश गर्दी एवं सुन्दर बजार नगरपालिका परिवार सुन्दर बजार लमजुङ

0: नववर्ष 2083 को पावन अवसरमा विद्यालय व्यवस्थापन समिति शिक्षक विद्यार्थी लगायत जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष ओम बहादुर घिमिरे, प्रधानाध्यापक विमल अधिकारी, युनिभर्सल एकेडेमी विद्यालय परिवार, बेसितह नगरपालिका 7 लमजुङ।

नववर्ष 2083 को पावन अवसरमा जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ दिदीबहिनी लगायत सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। रेबिस एक प्राणघातक रोग भएको र मानिसमा लाग्ने रेबिस रोग मुख्यतः कुकुरको टोकाईबाट 99% हुने गएकाले आफूले पालेका कुकुरलाई पहिलो पटक जन्मेको 3 महिनामा र एक पटक लगाए पश्चात प्रत्येक एक एक वर्षमा रेबिस विरुद्धको खोप लगाउनुहोस्। कार्यालय प्रमुख सुशील नेउपाने एवं भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र परिवार बेसीसह नगरपालिका साथ लम्जुङ।

0: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्स्यो जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
1: हो त है आमा बरु कहाँ जाने भन्नु त
0: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
3: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्
4: ए बुढा घर बनाउने सपना त बल्ल पुरा भयो अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला
5: ल बुढी यति सानो कुरामा पनि किन चिन्ता गरेको बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि
4: हो र बुढा ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ
2: हजुर विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ
4: हाम्रा सेवाहरू कार्पेट पर्दा सिरक दसना बेडसिट म्याट्रेस डल्लप ब्ल्याङ्केट फाइबर सिरक साथै अर्डर अनुसार सिरक दसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ
2: थप सुविधाका साथमा हामी कहाँ पलङ दराज सोफा डाइनिङ स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
4: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर विश्वसहर नगरपालिका 8 झिङ्गे खोला लमजुङ सम्पर्क फोन नम्बर 98462-73-829 र 98-17-15-40-38
1: ओहो
6: हेर सर टाढैको सायद हो कि कसो बेसी सहर जाने भए सँगै जाउँ है
5: कस्तो ठ्याक्कै पार्नुभयो हेर्नुहोस् न सर विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त
6: कायदाको कुरा गर्नुभयो सर म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ हाम्रो पनि आइडी कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र छाप्नु पर्ने गाउँकै पसलको बिल पनि बनाउनु छ
7: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ लमजुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र मेडल प्रिन्ट किताब पत्र पत्रिका क्यालेन्डर आईडी कार्ड भिजिटिङ कार्ड पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ
3: न्यू जनप्रेमी छापाखाना बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक लमजुङ सम्पर्क फोन नम्बर 066-520-227 मोबाइल नम्बर 98462-49129 र 98462-51091
6: ओ भरे खन प्रब्लम छैन हतार नै र
8: हो आज मेवाने भछिजी तारे मुइपमी मार्बलरी प्रिमा बिरा देसी सर मोबाइल गंगा आर्ट ग्यालरी याब मैब आचु
6: नै याम बिर तयार तडी भा तारे नासर बजार लम्बी मु मेडल कप ट्रफी प्रमाण पत्र ब्यानर को बनेल पर्दी बिर याब मैलो फारे तारे प्रे यान सेदी
8: स गंगा आर्ट ग्यालरी तो बनेबर आचु
6: त
8: तर नि मार्बल र फ्रीवा साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड जम्मै बनिम्रो फोटो प्रिन्ट टी सर्ट प्रिन्ट स्टिकर कटिङ लम्रो साल असी ब्याज दे माया चिलो भनेम्रो
9: पहिले भनेको मैले सबै बुझ्यो कान्छा गङ्गा आर्टमा के पाइन्छ भनेर एकपटक तैले सबै भन्थ्यो त नेपाली भाषामै
2: बेसीसार नगरपालिका सात पुरानो ब्याङ्क चोकमा रहेको गङ्गा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट फ्लेक्स प्रिन्ट साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड ब्यानर फोटो प्रिन्ट स्टिकर कटिङ कप प्रिन्ट ब्याच प्रिन्ट टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिनो प्रमाण पत्र मेडल र ट्रफी पनि बनाइन्छ साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ति लेखन आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ
7: पवित्र गङ्गा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट बेसी सहर नगरपालिका साथ पुरानो बैङ्क चोक लमथुङ प्रोप्राइटर विनिता देवकोटा र गङ्गा हिमाली घिमिरे सम्पर्क फोन नम्बर 066531387 मोबाइल नम्बर 9842646648 र 9843601883 अब पाउनुहोस् ओर्लिङको दमदार अफरमा 100 MBPS को इन्टरनेट र नेट टिभी मात्र रु 950 यो अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ थप जानकारीका लागि 9008444010 9008438526 सम्पर्क गर्नुहोला सम्पर्क कार्यालय ओर्लिङ कम्युनिकेसन लिमिटेड शाखा कार्यालय बेसी सहर गेटवे हिमालयन हिस्टोरको भन्दा दुई घर माथि उल्लेखित रकममा 13% भ्याट एक्स्ट्रा लाग्नेछ
10: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz

0: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
1: जापान ट्राई होइन सियोर गरौं।
2: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
1: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
2: यस सुवर्ण अवसर पछि फ्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
0: लमसुङ एजुकेशन सेन्टर बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन।
3: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ सम्पर्क नम्बर 066-590-2909 मोबाइल नम्बर 98-560-602-9।
4: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई? आज
5: चाडबाड पनि नजिकै आइसक्यो, गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
4: नरिसाउ न बुढी, गरगहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
5: चिन्तै नगर्नुहोस् न बुढा, बेसी सहरको नारायण स्थान चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गरगहना पाइन्छ नि, त्यही जाउँ न।
6: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
7: हजुर, हामी कहाँ सिरफुल, सिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
5: सम्पर्क फोन नम्बर 98-166-85-520, 98-066-66-162 र 066-521-381। दिपा सुनचाँदी पसल विश्वहर नगरपालिका 8 नारायण स्थान लमजुङ।
8: ए मास्टर साहब, कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
9: ल ल आए बहिनी, किन होला?
8: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला?
9: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिम खोलामा नन्द लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बात ल्याउनु छ।
8: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्र्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
7: प्रोपाइटर अमृत श्रेष्ठ, बेसी सहर नगरपालिका 8 झिङ्गे खोला पुन्चोक पुरानो माइक्रो पार्किङ भएको ठाउँ, मोबाइल नम्बर 98-560-46-257 र 98-40-067-787।
10: नववर्ष 2083 को पावन अवसरमा जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ दिदी बहिनी लगायत सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य, सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
11: नगर प्रमुख कृष्ण प्रसाद कोइराला, उप प्रमुख भवानी केसी, प्रमुख प्रशासकीय अधिकृत रमेश गर्दी एवं सुन्दर बजार नगरपालिका परिवार सुन्दर बजार लमजुङ।

0: नववर्ष 2000 आमा दाजुभाइ दिदीबहिनी लगायत सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: नगर प्रमुख कृष्ण प्रसाद कोइराला, उप प्रमुख

0: सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य, सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष कृष्ण प्रसाद अधिकारी, सुन्दर बजार नगरपालिका वडा नम्बर 4 को कार्यालय, सम्पर्क फोन नम्बर 9856045258।

0: नववर्ष 2083 को पावन अवसरमा विद्यालय व्यवस्थापन समिति शिक्षक विद्यार्थी लगायत जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष ओम बहादुर घिमिरे, प्रधानाध्यापक विमल अधिकारी, युनिभर्सल एकेडेमी विद्यालय परिवार, बेसीसह नगरपालिका 7, लमजुङ।

नववर्ष 2083 को पावन अवसर में जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाई दिदीबहिनी लगायत सम्पूर्ण नेपालीहरुमा सुस्वास्थ्य सुख शान्ति एवं समृद्धि को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। रेबिस एक प्राणघातक रोग भएको र मानिसमा लाग्ने रेबिस रोग मुख्यतया कुकुरको टोकाइबाट 99% हुने गएकाले आफूले पालेका कुकुरलाई पहिलो पटक जन्मेको 3 महिनामा र एक पटक लगाए पश्चात प्रत्येक एक एक वर्षमा रेबिस विरुद्धको खोप लगाउनुहोस्। कार्यालय प्रमुख सुशील नेपाने एवं भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र परिवार बेसीसह नगरपालिका साथ लम्जुङ।

नववर्ष 2083 को पावन अवसरमा जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ दिदीबहिनी लगायत सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। भूमिगत जल स्रोत संरक्षण र सम्वर्धन गरौ, खानेपानी सुरक्षा योजना लागू गरौ, स्वच्छ तथा गुणस्तरीय खानेपानी तथा सरसफाई सेवा प्राप्त गर्ने हरेक नागरिकको मौलिक हक अधिकार हो। कार्यालय प्रमुख उत्सव पोखरेल एवं संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय बेसी सहर नगरपालिका 8 लमजुङ।

0: One more time.
1: साथी मेरो दिदीलाई भन्ने है यो तिजमा भाइले आफ्नै पसिना बेचेर दिदीलाई कसरी ल्याइदिन्छ भनेर आमा नि बुढो हुन लाग्ने भयो बालाई आफ्नो पसिना नबेच्नु भन्दे अब छोराले आफ्नै पसिना बेचेर बालाई फाल्छ फर्केर आउँछ भन्दै है भदौ 6 गते यसपल्ट मालामा करोडै हान्नुभयो क्या
2: माला कालो भएर मात्र उहाँले नत्र त 8-10 करोडै हुन्थ्यो नि
1: ठिकै छ 2-4 करोड भयो
3: दिदी हेर्नु न त्यो केटाहरूले त करोडको कुरा गर्दै
4: अहिलेको केटाहरू 2-4 तोला नार्को करोडलाई काम टुप्पोमा पलाकाहरू

0: अब बेसी शहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
1: जापान ट्राई होइन सियोर गरौं।
2: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
1: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
2: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
0: लमसुङ एजुकेशन सेन्टर बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौकारी भएको भवन।
3: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ सम्पर्क नम्बर 066-590-2900 मोबाइल नम्बर 98-560-6029।
4: माया हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है। कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
5: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र हँ?
4: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
5: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
4: नयाँ सजावट भने जस्तै गहना जय बुद्ध ज्वेलरी, सबैको चाहना।
5: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
4: जय बुद्ध ज्वेलरी बेसीसहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 066-520-435, 066-520-475, मोबाइल नम्बर 98-560-45-735।

0: ओहो
1: हेर सर टाढैको सायद हो कि कसो बेसी सहर जाने भए सँगै जाउँ है
2: कस्तो ठ्याक्कै पार्नुभयो हेर्नुहोस् न सर विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त
1: कायदाको कुरा गर्नुभयो सर म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ हाम्रो पनि आइडी कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र छाप्नु पर्ने गाउँकै पसलको बिल पनि बनाउनु छ
3: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ लमजुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र मेडल प्रिन्ट किताब पत्र पत्रिका क्यालेण्डर आईडी कार्ड भिजिटिङ कार्ड पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ
1: न्यू जनप्रेमी छापाखाना बेसी सहर नगरपालिका नारायण स्थान चोक लमजुङ सम्पर्क फोन नम्बर 066-520-227 मोबाइल नम्बर 98-462-49129 र 98-461-5091
3: ज्योतिष तथा वनझाँक्री सम्बन्धी सम्पूर्ण सेवा चाहिएमा हामीलाई सम्झनुहोस् यहाँ वनझाँक्रीको चेला धनबहादुर थापा गुरुबाट हेर्ने हेराउनेका साथै तपाईँको शरीरमा या जीवनमा आइपरेको सबै समस्याको समाधान उपचार गरिन्छ हेराउनका लागि स्वयं मान्छे नभए फोटोबाट हेर्ने काम गरिन्छ हामीले विभिन्न किसिमको समस्याहरूको समाधान गर्नेछौ जस्तै कामने बौलाउने टुनामुना लागेको भूत वर्तमान र भविष्य बताइन्छ छारे रोग सुगर प्रेसर गानगोला ग्यास्ट्रिक पाइल्स महिनावारी गडबडी बाझोपन टाउको दुख्ने खाना मन नलाग्ने बिगार परेको हात खुट्टा सुनिने तर्सिने डराउने पढ्न मन नलाग्ने व्यापार व्यवसाय बिग्रेको दुब्लाएकोलाई मोटो बनाउने मोटाएकोलाई दुब्लाउने पनि बनाइन्छ गरदशा बिग्रेको खोकी लाग्ने ऐठन हुने ढाड कम्मर दुख्ने पिनास भएको श्रीमान श्रीमतीको मिलाप गर्ने बान परेको फिराउने वैदेशिक यात्राको सफल गराउने शरीरमा देउता आएको बेला माता उतार्ने लगायतका सबै प्रकारका दुःख बिमारको उपचार गरिन्छ सम्पर्क स्थान सुन्दर बजार नगरपालिका वडा नम्बर 9 सिउडीबार लमसुङ कृषक जागरण सहकारी अगाडि कृषि विकास बैंक नजिकै सम्पर्क फोन नम्बर 97-69-77-68 97-69-77-68 र 98-21-57-56-36 98-21-57-56
4: हेलो विक्रम कहिले जाने त इन्टरनेटको बिल तिर्न
2: मेरो त अझै एक महिना बाँकी छ यार
4: लौ कसरी अस्ति हामीले सँगै तिरेको होइन त मेरो त बेला भइसक्यो त
2: वर्ल्ड लिङ्कको एक कान दुई कान रिफर अफरले गर्दा नि मैले अस्ति एकजना आफन्तलाई वर्ल्ड लिङ्कको 12 महिनाको सेवा जडान गर्न सल्लाह दिएको थिएँ अनि धन्यवाद स्वरूप वर्ल्ड लिङ्कले मेरो इन्टरनेटको अवधि एक महिनाले थप गरिदियो
4: यो त गजबको अफर रहेछ त यार
2: बरु तिमी पनि वर्ल्ड लिङ्कको एक कान दुई कान रिफर अफरको फाइदा लिइहाल
4: हुन्छ यार म त आजदेखि नै रिफर गर्न सुरु गरिहाल्छु
3: थप जानकारीका लागि 98-028-44-010 98-028-38-526 सम्पर्क गर्नुहोला सम्पर्क कार्यालय ओल्ड लिङ्क कम्युनिकेसन लिमिटेड शाखा कार्यालय बेसी सहर गेटवे हिमालयन रिसोर्टको भन्दा दुई घर माथि
5: छिटो भनेको वर्ल्ड लिङ्क
6: शुभकामना
7: नववर्ष 2083 पावन अवसरमा जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ दिदी बहिनी लगायत सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं
8: अध्यक्ष सूर्यप्रसाद गुरुङ उपाध्यक्ष कमीमाया गुरुङ प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद वाक्ले एवं कोलासोत्तर गाउँपालिका परिवार मालिङ लमजुङ

0: नववर्ष 2083 को पावन अवसरमा विद्यालय व्यवस्थापन समिति शिक्षक विद्यार्थी लगायत जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष सन्तराम गुरुङ, प्रधानाध्यापक सोमबहादुर भण्डारी, महेन्द्र देव माध्यमिक विद्यालय परिवार, मर्स्याङ्दी गाउँपालिका 7, तरान्चे, लमजुङ।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: Visitor, enjoy with us.

0: नववर्ष 2083 को पावन अवसरमा विद्यालय व्यवस्थापन समिति शिक्षक विद्यार्थी लगायत जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष ईश्वर पौडेल, सचिव विनोद गुरुङ, निजी तथा आवासीय विद्यालयहरूको संगठन पेप्सन लम्छु।

0: नववर्ष 2083 को पावन अवसरमा विद्यालय व्यवस्थापन समिति शिक्षक विद्यार्थी लगायत जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हातमा सेप ओठमा हाँसो प्राविधिक शिक्षा समृद्धिको साँचो।
2: 2082 सालको एसईई परीक्षामा सहभागी भएका सम्पूर्ण विद्यार्थीहरूमा उत्कृष्ट नतिजाका लागि राइनस बहुप्राविधिक शिक्षालय परिवार हार्दिक शुभकामना व्यक्त गर्दछ।
1: यस राइनस बहुप्राविधिक शिक्षालयमा अध्ययन गराइने कार्यक्रमहरू डिप्लोमा तह कृषि बाली विज्ञान, डिप्लोमा तह वन विज्ञान। विस्तृत जानकारीका लागि सम्पर्क फोन नम्बर 98560124 र 98560124895। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद राइनस बहुप्राविधिक शिक्षालय राइनस नगरपालिका 8 लमजुङ।

0: नववर्ष 2083 को पावन अवसर में जिल्लावासी सम्पूर्ण बा आमा दाजुभाई दिदी बहिनी लगायत सम्पूर्ण नेपालीहरुमा सुस्वास्थ्य सुख शांति एवं समृद्धि को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: नगर प्रमुख खड्कबहादुर गुरुङ, उप प्रमुख पुष्पराज खनाल, प्रमुख प्रशासकीय अधिकृत शिवराज रेग्मी एवं राइनस नगरपालिका परिवार तीन पिप्रे लमजुङ।
2: सुनिता आ गर त
3: भोके, मेरो दास सबै किराले खाको छ।
2: गर न के आ गर, म हेर्छु।
3: आ
2: छि, कस्तो गनाको, दात माझ्दैन हो?
3: ठुलो स्वरमा नकराउ न, मलाई लाज लाग्छ के।
2: बेसी सरको सेरा ओह्रालोमा रहेको भुपुस्तनिक डेन्टल होममा जाऊ न, दात सम्बन्धी सबै समस्याको उपचार गरिन्छ। भूपुसैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने, दाँतको भिडियो एक्सरे गर्ने, वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने, दाँत निकाल्ने, नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ। हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ।
4: नोट, यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ।
5: भूपुसैनिक डेन्टल होम प्राली, बेसीसर नगरपालिका 8, सेरा ओह्रालो, लमजुङ।
6: प्रोप्राइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सिसा अधिकारी।
5: सम्पर्क फोन नम्बर 066-521-429, मोबाइल नम्बर 98414-84-440।
7: बुढी, ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि? के भयो मेरो बुढीलाई? आज
8: चाडबाड पनि नजिकै आइसक्यो, घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
7: नरिसाउ न बुढी, घर गहना जस्तो कुरो जा पाए त्यही किनेर पनि त भएन नि।
8: चिन्तै नगर्नुहोस् न बुढा, विश्व सहरको नारायण चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गर गहना पाइन्छ नि, त्यही जाऊ न।
9: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
10: हजुर, हामी कहाँ सिरफुल, सिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोप्राइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
8: सम्पर्क फोन नम्बर 98166-85520, 98066-66162 र 066-521-381। दीपा सुनचाँदी पसल, विश्वहर नगरपालिका 8, नारायण स्थान, लमजुङ।
11: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
12: जापान ट्राई होइन, सियोर गरौ।
6: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
12: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
6: यस सुवर्ण अवसर पछि फ्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
11: लमजुङ एजुकेशन सेन्टर, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, रेडियो चौतारी भएको भवन।
13: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 066-590-2900, मोबाइल नम्बर 98560-602900।
14: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
15: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
14: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
13: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
10: जयलक्ष्मी सुन चाँदी पसल बेसी शहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्मा र सूरज विश्वकर्मा सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98-460-58-565 राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुन चाँदी पसललाई नै सम्झनुहोस्
15: ओहो हेड सर टाढैको साइत हो कि कसो बेसी सहर जाने भए सँगै जाउँ है
13: कस्तो ठ्याक्कै पार्नुभयो हेर्नुहोस् न सर विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ बेसी सहरको न्यु जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त
15: कायदाको कुरा गर्नुभयो सर म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ हाम्रो पनि आइडी कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र छाप्नु पर्ने गाउँकै पसलको बिल पनि बनाउनु छ
16: न्यु जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ लमजुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यु जनप्रेमी छापाखानामा विवाह कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र मेडल प्रिन्ट किताब पत्र पत्रिका क्यालेण्डर आईडी कार्ड भिजिटिङ कार्ड पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ
10: न्यू जनप्रेमी छापाखाना बेसी शहर नगरपालिका 8 नारायणस्थान चोक लमजुङ सम्पर्क फोन नम्बर 066-520-227 मोबाइल नम्बर 98-462-49129 र 98-461-5091
17: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज